शुभ प्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। आज हो सोमबार, सितम्बर महिनाको 21 तारीक 2026 साल, तदनुसार विक्रम सम्वत 2083 सालको असोज 5 गते, साथै शक सम्वत 1948 भाद्रपद 30 गते। समय अहिले बिहानीको ठिक 6:25 औ 48 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण। एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको तरंगमा आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त नजिक अनि टाढाका हाम्रा अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत प्रसारण सहयोगी रिग्देन लामा अनि प्राविधिक सहयोगी सीएल ब्रामीणको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

जीवनको व्यस्तताबाट केही क्षण आफूभित्र फर्किने, मनलाई शान्त बनाउने र ईश्वरप्रतिको श्रद्धा अनि विश्वासलाई अझ प्रगाढ बनाउने एउटा सुन्दर यात्रामा यहाँहरूलाई स्वागत गर्दै अब प्रस्तुत गरिरहेछौँ भक्ति, श्रद्धा र मधुर सङ्गीतले मनलाई आनन्दित बनाउने हाम्रो दैनिक आध्यात्मिक सङ्गीतमय कार्यक्रम अर्चना। आउनुहोस् केही क्षण सङ्गीतसँगै ईश्वरको स्मरण गरौँ, मनलाई शान्त बनाऊ र आजको दिनलाई सकारात्मक ऊर्जा र शुभ भावनाका साथ आरम्भ गरौँ।

हामीले अरूबाट जस्तो व्यवहारको अपेक्षा राखेका हुन्छौँ नि श्रोता, उहाँहरूप्रति पनि हामीले त्यस्तै व्यवहार गर्नुपर्छ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

श्रोता, आजको बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हामी प्रस्तुत गर्न लागिरहेका छौँ परिवार सबैभन्दा ठुलो शक्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुनेछ कालेबुङ निवासी स्वाधीन छेत्रीज्यूले।

सम्बन्धलाई के कुराले बलियो बनाउँछ वा हाम्रा परिवारको जग के हो भनेर गहिरिएर बुझौ। जब मैले यसमाथि विचार गरे, मेरो विवेकले मलाई यो महसुस गरायो कि श्रीमान र श्रीमती बीचको शक्ति विवाह नै हो, र यो चिजको मैले निश्चयता पाए। हो, मेरो आदरणीय श्रोतागण, एउटा बलियो, मायालु र हेरचाह गर्ने परिवार एउटा आशिषपूर्ण वैवाहिक सम्बन्धको जगमा उभिएको हुन्छ। पहिलो कुरा, छोरा छोरी वा नाति नतिना हुन अघि एउटा परिवारमा केवल श्रीमान र श्रीमती हुँदछन्। तिनीहरू नै परिवारको केन्द्र वा मूल भन्नु गलत हुँदैन। बिस्तारै समयसँग ईश्वरले हामीमाथि कृपा गरे बापत हाम्रो दाम्पत्यहरूमा सन्तानको आशिष हामीलाई प्राप्त हुन्छ। छोराछोरीहरू प्राय आफ्ना आफ्ना काममा व्यस्त हुन्छन्। वैवाहिक जीवन जे हामीले देख्छ त्यसैको प्रतिबिम्ब हुन्छ, र छोराछोरीहरूले जे हाम्रो वैवाहिक जीवनको सम्बन्धमा देख्दछ त्यही कुराको उनीहरूले देखासेक पनि गर्दछ। त्यसैले एउटा खुसी र मायालु परिवार भनेको बाबु र आमा बीचको खुसी र आशिषपूर्ण वैवाहिक सम्बन्ध हो, र यस कुरालाई म मानिलिँदछु। कारण हामीले यो कुराहरू धेरैचोटि हाम्रो आफ्नो व्यक्तिगत जीवनमा पनि महसुस हामीले गरेका हुन्छौँ।

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ परिवार सबैभन्दा ठुलो शक्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ स्वाधीन छेत्रीज्यूले।
1: बुवा र आमाको बीचको त्यही माया नै छोरा छोरीहरूमा पोखिन्छ।

अनि छोराछोरीहरूले त्यही माया र स्नेह समाज तथा आफूले भेट्ने मानिसहरूलाई बाँट्दछन्। यो अत्यन्त प्रतिस्पर्धात्मक संसारमा जहाँ हामी सबै दौडिरहेको छौँ र आफ्ना आफ्ना सपनाको पछाडि छौँ, हामी प्रायः त्यो माया र हेरचाहलाई पछाडि छोड्दै जसका लागि हामी प्रयास गर्नुपर्ने हो। हामी यहाँसम्म देख्दछौँ कि छोराछोरीहरू आफ्ना वृद्ध आमा बाबुको हेरचाह गर्न चाहँदैनन्। तिनीहरू दुष्ट वा खराब भएर होइन, यसो भन्न हामी मिल्दैन, तर जीवनमा केही हासिल गर्न र केही बनेर देखाउँछु भनी हामी सबै दौडिरहेका छौँ। हामीले यस्तो समय र स्थितिमा छोराछोरीलाई छिट्टो दोष दिने गर्दछौँ, तर त्यस बच्चाको मानसिकता यस्तो बन्नमा बुवा आमाको पनि ठूलो भूमिका छ। सानैदेखि धन छ भने सबै आफ्नै हो नानी, तिमीले धेरै नाम र पैसा कमाउनु पर्छ, त्यो दाजुको गाडी देख्यौ त्यस्तो पो हुनुपर्छ त। जब त्यो कलिलो दिमाग र विवेकमा यी कुराले प्राथमिकता लिन्छन्, स्वाभाविक रूपमा नानीको विचारधारा के हुन्छ त? हामी आमा बाबु भन्छौँ छोराले आफ्नो साम्राज्य हामीभन्दा बेसी ठुलो बनाओस्। कसले उसलाई यस विचारधारामा हुर्कायो? हामीले चिन्तन गर्नुपर्छ। परिवार भनेको सबैभन्दा ठुलो शक्ति हो, किनभने परिवारको जग मायामा बसेको हुन्छ र यस संसारमा मायाभन्दा ठुलो वा हासिल गर्न अरू केही कुरो छैन। परिवारले समाजलाई राम्रो बनाउँछ, एउटा असल परिवारले असल समाजको निर्माण गर्दछ, र यदि हाम्रो विवाहहरू असल भइदिए हाम्रो परिवारहरू असल भइजान्छ, हाम्रो समाज पनि असल भइजान्छ। असल समाजले असल देश बनाउँछ।

आदरणीय श्रोता, परिवार भनेको चार भित्ता र एउटै छानाभित्र बस्ने सदस्यलाई मात्र बुझिँदैन, यो त आत्मा आत्माको पवित्र सङ्गम हो। हामी संसारमा जहाँ गए पनि, जति ठुलो भए पनि, अन्त्यमा फर्केर आउने ठाउँ परिवार नै हो। आध्यात्मिक दृष्टिले हेर्दा परिवार परमात्माले दिनुभएको सबैभन्दा ठुलो पाठशाला हो। यहाँ हामी प्रेम गर्न सिक्छौँ, सहन सिक्छौँ, क्षमा दिन सिक्छौँ र त्याग गर्न सिक्छौँ। आमा बुबाको निस्वार्थ माया भनेको ईश्वरको साक्षात रूप हो। उहाँहरू हुनुहुन्न भने पनि उहाँहरूको आशीर्वाद हाम्रो शिरमा सधैँ रहिरहन्छ, हामीलाई बाटो देखाइरहन्छ। वर्तमान समयको भागदौडको जीवनमा हामी पैसा, पद र प्रतिष्ठाको पछि लागेका छौँ। तर साँच्चै दुःख पर्दा, बिरामी पर्दा, आँखाबाट आँसु झर्दा सम्झनुहोस् त, हामीलाई कसले सोध्छ? परिवारले नै सोध्छ। त्यो नै सबैभन्दा ठुलो शक्ति हो। जसरी पाँचवटा औँलाहरू अलग अलग हुँदा कमजोर हुन्छन् तर मुठी बन्द गर्दा बलियो हुन्छन्, घर परिवारका दाजुभाइ दिदीबहिनी मिलेर बसे भने कुनै पनि आँधीले घर ढल्न सक्दैन। परिवार एक भएर गरेको प्रार्थना सिधै भगवान्सम्म पुग्छ भनिन्छ। जहाँ परिवारमा प्रेम छ, त्यहाँ भगवानको बास हुन्छ अनि शान्ति हुन्छ। संसारले हामीलाई हाम्रो कामले चिन्छ श्रोता, तर परिवारले मनले चिन्छ। त्यसैले परिवारलाई कहिल्यै नभुलौँ, किनभने परिवार नै सबैभन्दा ठुलो शक्ति हो र सबैभन्दा ठुलो सम्पत्ति हो। आफ्नो साथमा परिवार रह्यो भने सबै कुरा रहेको हुन्छ र परिवार नै गयो भने केही पनि रहँदैन। आमाले 9 महिना कोखमा राख्दा हिसाब राख्नु भएको हुँदैन। परिवार पालन पोषण गर्दा आफूले बगाएको पसिनाको हिसाब बाबाले कहिल्यै खोज्नु हुँदैन। यही निस्वार्थ प्रेम नै ईश्वर हो। परिवारले हामीलाई बिना शर्त माया गर्न सिकाउँछ। एक्लै गरेको प्रार्थना तपाईँको लागि हुन्छ, तर परिवार सबैजना बसेर एकै थालीमा खाएर एकै ठाउँमा बसेर गरेको प्रार्थनाले भगवानलाई पनि झुकाउँछ। जहाँ परिवारमा साँझ बिहान भगवानको याद गरिन्छ, जहाँ दाजुभाइ दिदीबहिनीहरू मिलेर बस्छन्, त्यहाँ कुनै पनि नकारात्मक शक्ति आउन सक्दैन। यसै सन्दर्भमा एउटा कथा सुनौँ श्रोता। एकजना बाबाका 4 जना छोराहरू थिए। उनीहरू सधैँ झगडा गर्थे। बाबाको जीवनको अन्तिम स्थितिमा उहाँले 4 जनालाई बोलाउनु भयो र 5 लट्ठीको 1 बिटा बनाएर ल्याउन लगाउनु भयो। बाबाले भन्नुभयो, यो मुठ्ठालाई भाँच। 4 जनाले पालै पिलो धेरै बल गरे तर मुठा भाँचिएन। अनि बाबाले मुठा फुकाएर 1-1 लट्ठी दिनुभयो र भन्नुभयो, अब भाँच। छोराहरूले त्यसलाई सजिलै टक टक भाँचे। अनि बाबाले आँसु झार्दै भन्नुभयो, नानीहरू हो, तिमीहरू अलग अलग बस्दा यी एउटा एउटा लट्ठी जस्तै हौ, जसलाई दुनियाँले सजिलै भाँचिदिन्छ। तर एक भएर मुठा जस्तै बस्यौ भने दुनियाँको कुनै शक्तिले पनि तिमीहरूलाई भाँच्न सक्दैन। त्यस दिनदेखि दाजुभाइ कहिल्यै छुट्टिएनन्। यही नै परिवारको सबैभन्दा ठुलो शक्ति हो। एकबद्ध भएर अर्थात् एकतामा रहेको परिवारलाई बाहिरी शक्तिले कहिल्यै पनि कमजोर गर्न सक्दैन। त्यसैले श्रोता, पैसाले घर बन्छ तर परिवारले घरलाई मन्दिर बनाउँछ। घरमा मन्दिर हुनु ठुलो कुरा होइन, घर नै मन्दिर हुनु चाहिँ सबैभन्दा ठुलो कुरा हो।

श्रोता, आज तपाईँ हामी देखिरहेका छौँ, मान्छे एक्लो छ, घर ठुलो छ तर मन खाली छ, साथमा प्रशस्त धन सम्पत्ति र भौतिक सुख सुविधाहरू छन् तर कुरा गर्ने मान्छे छैन, पैसा धेरै छ तर मनमा शान्ति छैन। किन त? किनभने हामी परिवारबाट टाढा भएका छौँ, हामीले सम्बन्धलाई स्वार्थ बनाउँदै गएका छौँ, काम छ भने मात्र बोलाउने, यही कारणले त आज घर घरमा अशान्ति छाएको छ। अध्यात्मले भन्छ, जब तपाईँ परिवारबाट टुट्नुहुन्छ तपाईँ आफैबाट टुट्नुहुन्छ, जब तपाईँ आफ्नै आमाको काखमा शान्ति पाउनुहुन्न भने तपाईँ विश्वको कुनै कुनामा गएर पनि शान्ति पाउनुहुन्न। रुख जति अग्लो भए पनि त्यसको शक्ति जरामा हुन्छ, जरा काटियो भने रुख ढल्छ, त्यस्तै परिवार हाम्रो जरा हो, हाम्रा बुबाआमा हजुरबा हजुरआमा हाम्रो जरा हुनुहुन्छ। उहाँहरू आज हुनुहुन्न होला तर उहाँहरूको संस्कार, उहाँहरूको आशीर्वाद जराको रूपमा हामी भित्रै छ, त्यसैले कहिल्यै आफ्नो जरालाई बिर्सिनु हुँदैन। बाहिरको संसारमा मान्छेले हिसाब राख्छ, मैले यति गरेँ तिमीले यो गर्यौ, तर परिवारमा मात्र यस्तो ठाउँ छ जहाँ हिसाब हुँदैन। हामी रुँदा काँद्दिने परिवार नै हुन्छ, खुसी हुँदा ताली बजाउने पनि परिवार नै हुन्छ, अनि अन्त्यमा हामीलाई घाटसम्म पुर्याउने पनि हाम्रो परिवार नै हुन्छ। त्यसैले परिवारलाई माया गरौँ, समय दिउँ, किनभने अन्त्यमा सबै छुट्छ तर परिवारको माया र आशीर्वाद कहिल्यै छुट्दैन।

श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुन्नुभयो परिवार सबैभन्दा ठुलो शक्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो कालेबुङ निवासी

स्वाधीन छेत्रीज्यूले अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता हजुरहरू सबैको आजको दिन मङ्गलमय रहोस् भन्ने कामना ईश्वरअघि राख्दै कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका छुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार, शुभ दिन।

तेन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो अर्चना कार्यक्रम। अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ प्रथम संस्कृत, त्यसपछि हिन्दीमा समाचार।

आकाशवाणी दिल्ली केन्द्रको संस्कृत अनि हिन्दी समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौ। र अघिल्लो क्रममा शुभ प्रभात कार्यक्रममा बिहानी सूचनामा खेतीपातीबारे सल्लाहमा अलैँचीको खेती सम्बन्धी केही जानकारी दिनेछौ, साथै आधुनिक गीतहरू पनि सुनाउनेछौ विमला राईको आवाजमा। प्रथममा राखिरहेका छौ अलैँचीको खेती सम्बन्धी जानकारी। अलैँची मसलाहरूको रानी आफ्नो स्वाद र सुगन्धको निम्ति विश्वमा विख्यात छ। विभिन्न प्रकारका खाद्य वस्तु, मिठाई आदिमा सुगन्धको निम्ति र औषधिको काममा प्रयोग गरिन्छ। अलैँची दुई थरीका हुन्छन्, बडा अलैँची र छोटा अलैँची। छोटा अलैँचीको खेती दक्षिण भारतका राज्यहरू जस्तै केरला, कर्नाटक र तमिलनाडुको पश्चिमी घाटमा गरिन्छ भने बडा अलैँचीको खेती निम्न हिमाली क्षेत्र सिक्किम, दार्जिलिङ र केही मात्रामा उत्तर पूर्वी राज्यहरूमा गरिन्छ। बाहिरका देश जस्तै नेपाल, भूटानमा पनि धेरै मात्रामा अलैँचीको खेती गरिन्छ। बडा अलैँची यस अञ्चलको मुख्य नगदी फसल हो। भारतवर्षमा सबैभन्दा ज्यादा उत्पादन सिक्किममा हुन्छ र त्यसपछि आउँछ दार्जिलिङ जिल्ला। दार्जिलिङ, पूर्वी नेपाल, भूटान र उत्तर पूर्वीय राज्यहरूमा अलैँची सिक्किमबाट नै फैलिएको हो भन्ने विश्वास छ। अलैँचीलाई चिसिनी ठाउँ चाहिन्छ। मलिलो, लिसाइलो र चिसो रहने माटो जहाँ प्रशस्त मात्रामा जङ्गली पत्करहरू कुहेर मिसिएका हुन्छ त्यस ठाउँमा अलैँची खुबै राम्रो सप्रिन्छ। पानी जम्ने ठाउँ र सिममा अलैँची सप्रिँदैन, त्यसर्थ अलैँचीको निम्ति पानी बग्ने ठाउँ अथवा जमिन चाहिन्छ। यसलाई सिहार वा छारी पनि चाहिन्छ। जङ्गली रुखका हाँगाहरूमा यो बढ्छ। छारीको लागि उत्तिस, काउलो, पिपली, कपाली, खरानी, झिङ्गनी, गुर्पिस, नेवारो, खन्युका रुखहरू असल हुन्छन्। 600 मिटरदेखि लिएर 2000 मिटरसम्म जहाँ वार्षिक वृष्टिपात 1500 मिलिलिटर र 3500 मिलिलिटरसम्म हुन्छ त्यस ठाउँमा अलैँचीको असल खेती गर्न सकिन्छ। बेसी तुसारो र असिना अलैँचीले सहन गर्दैन। तुसारो र असिनाले अलैँचीलाई क्षति पुर्याउँछ। त भर्खरै श्रोताहरूले सुन्नुभयो अलैँचीको खेती सम्बन्धी केही जानकारी।

अब सुन्नाइरहेछौँ केही आधुनिक गीतहरू बिमला राईको स्वरमा। पहिलो गीतमा शब्दहरू रहेको छ पुरुष ढकालको, पनि सङ्गीत रहेको छ बिमला राईकै।

त श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो बिमला राईको स्वरमा आधुनिक गीतहरू। समय अहिले बिहानको ठिक 7:15 अनि 22 सेकेन्ड भइसकेको छ र यसको साथै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको बिहानी प्रसारण सेवामा। अघिल्लो क्रममा केही क्षण हाम्रा श्रोताहरूलाई सुनाइरहेका छौँ भक्ति गीतहरू राकेश लामा अनि सृजना देवानको आवाजमा।

0: सुन्दै हुनुहुन्थ्यो भजन राकेश लामा अनि सृजना देवानको आवाजमा। अघिल्लो क्रममा अब सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि गुजरातको 3 दिवसीय भ्रमणमा रहनुहुनेछ। उहाँले भोलि केवडियाको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार समारोहको अध्यक्षता गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, हालैमा आएको कैयौं प्राकृतिक आपदाहरूबाट स्पष्ट छ कि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयासको आवश्यकता छ। विदेश मन्त्री डाक्टर एस जयशंकर अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको उच्च स्तरीय सप्ताहमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। रूसमा युद्ध अवधि भएको पहिलो संसदीय चुनावको लागि हिज राति मतदान समाप्त भयो। अनि जापानको नागोयामा जारी एसियाई खेलमा भारतले अहिलेसम्म 2 रजत पदक जितेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि गुजरातको 3 दिवसीय भ्रमणमा रहनुहुनेछ। उहाँले भोलि केवडियाको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार समारोहको अध्यक्षता गर्नुहुनेछ। सुश्री मुर्मूले बुधबार बडोदरामा महाराजा सयाजीराव विश्वविद्यालयको 75 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। उहाँले विश्व नवीकरणका लागि ब्रह्मकुमारीहरूको आध्यात्मिक जागरण अभियानको पनि शुरूआत गर्नुहुनेछ र बडोदरामा ग्लोबल स्पिरिचुअल प्यालेस रिट्रिट सेन्टरको उद्घाटन गर्नुहुनेछ। यस अवसरमा राष्ट्रपतिले ब्रह्मकुमारी नारियारको विकसित भारतका लागि युवा राष्ट्र निर्माणका लागि आन्तरिक शक्ति जागृत गर्दै अभियानको पनि भर्चुअल रूपमा शुरूआत गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, हालैमा आएको कैयौं प्राकृतिक आपदाहरूबाट स्पष्ट छ कि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयासको आवश्यकता छ। नयाँ दिल्लीमा पर्यावरण अनि जलवायु गतिशीलताको विषयमाथि आयोजित सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले भन्नुभयो, वैश्विक वैज्ञानिक समुदाय जलवायु जोखिमलाई लिएर चेतावनी दिइरहेको छ।
2: विश्वका वैज्ञानिक समुदाय चेतावनी दे रहे हैं कि क्लाइमेट रिस्क बहुत गंभीर हो चुका है। इनके यथासंभव रोकथाम और सामना करने के लिए स्थानीय, क्षेत्रीय और वैश्विक सभी स्तर पर स्टेक होल्डर्स के बीच सक्रिय सहयोग की सुदृढ़ आवश्यकता है।
1: राष्ट्रपति मुर्मूले पर्यावरण सम्बन्धी कानूनी मामिलाहरूमा राष्ट्रिय हरित न्यायाधिकरणको भूमिकाको पनि सराहना गर्नुभयो। उहाँले भन्नुभयो, न्यायाधिकरणले ठूलो संख्यामा मामिलाहरूको तेजीसित निपटारा गरेको छ अनि नदी वायु गुणवत्ता तथा मैला प्रबन्धनसित सम्बन्धित मामिलामा प्रभावी अनुपालन व्यवस्था विकसित गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको उच्च स्तरीय सप्ताहमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। डाक्टर जयशंकर यस महिनाको 26 तारीक महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधित गर्नुहुनेछ। यात्राको अवधि उहाँ विभिन्न बहुपक्षीय अनि द्विपक्षीय

0: बैठकमा पनि सामेल हुनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवा मार्फत राष्ट्रको सेवा गर्ने मन्त्रका साथ उहाँको यात्रा जारी छ। सेवा र सुशासनप्रतिको यो प्रतिबद्धताका साथ सरकार 2047सम्ममा विकसित भारतको लक्ष्य प्राप्त गर्न अथक प्रयासरत छ। समावेशी विकास र सामाजिक सशक्तिकरणका जोड दिइरहेका छन्, जसले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। यस विशेषमा श्रृङ्खलाहरूमा आज हामी भारत मण्डपम र यसो भूमि जस्ता अत्याधुनिक सम्मेलन र प्रदर्शनी केन्द्रहरूको बारेमा चर्चा गर्दैछौ। यी केन्द्रहरूले भारत र विदेशबाट प्रमुख सम्मेलनहरू, प्रदर्शनीहरू र अन्य महत्वपूर्ण कार्यक्रमहरू आयोजना गर्छन्। यी आधुनिक परिसरहरूले भारतको सुदृढ पूर्वाधार र बढ्दो विश्वव्यापी क्षमताहरूलाई प्रतिबिम्बित गर्दछ।
1: भारत मंडपम और यशोभूमि भारत के विश्व स्तरीय प्रदर्शनी सह सम्मेलन परिसर हैं। इन्हें भारत को माइस यानी मीटिंग्स, इंसेंटिव्स, कॉन्फ्रेंस और एग्जीबिशन के क्षेत्र में वैश्विक स्तर पर अग्रणी बनाने के उद्देश्य से तैयार किया गया है। प्रधानमंत्री नरेंद्र मोदी ने सितंबर 2023 में नई दिल्ली के द्वारका में यशोभूमि का उद्घाटन किया था। इसके कन्वेंशन सेंटर में मुख्य सभागार, ग्रैंड बॉल रूम और 13 बैठक कक्ष समेत कुल 15 कन्वेंशन कमरे हैं। इनमें एक साथ करीब 11,000 प्रतिनिधियों के बैठने की क्षमता है। भारत मंडपम को प्रधानमंत्री ने जुलाई 2023 में राष्ट्र को समर्पित किया था। यहाँ G20 शिखर सम्मेलन और हाल ही में ब्रिक्स शिखर सम्मेलन जैसे महत्वपूर्ण वैश्विक कार्यक्रम आयोजित किए जा चुके हैं। भारत मंडपम के बहुउद्देशीय हॉल और प्लेनरी हॉल में कुल 7,000 लोगों के बैठने की क्षमता है। यह क्षमता ऑस्ट्रेलिया के प्रसिद्ध सिडनी ओपेरा हाउस की बैठने की क्षमता से भी अधिक है। भारत मंडपम के उद्घाटन के अवसर पर प्रधानमंत्री नरेंद्र मोदी ने कहा था कि यह प्रदर्शनी सह सम्मेलन केंद्र देश में कॉन्फ्रेंस टूरिज्म को बढ़ावा देगा। उन्होंने कहा था कि इससे राष्ट्रीय और अंतर्राष्ट्रीय प्रदर्शकों को भी सुविधा मिलेगी।
2: भारत मंडपम देश विदेश के बड़े बड़े एग्जीबिटर्स को मदद करेगा। भारत मंडपम देश में कॉन्फ्रेंस टूरिज्म का बहुत बड़ा जरिया बनेगा। भारत मंडपम हमारे स्टार्टअप की शक्ति को शोकेस करने का माध्यम बनेगा। भारत मंडपम हमारे सिनेमा जगत, हमारे आर्टिस्ट के परफॉर्मेंस का साक्षी बनेगा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। नागाल्यान्डमा मतदाता सूचीको निर्वाचन आयोगको विशेष गहन संशोधन एसआईआर प्रक्रियाको एक भागको रूपमा 16 अगस्तदेखि 14 सेप्टेम्बरसम्म चलेको गणना चरणमा 88.38% मतदाता गणना फारमहरू बुझाइएको थियो। एसआईआरमा दर्ता भएका 13,57,208 मतदाताहरूमध्ये कुल 11,99,456 मतदाताहरूले आफ्नो मतदाता गणना फारमहरू बुझाएका थिए। यस गणना प्रक्रियाले 28,944 मृतक मतदाताहरू पहिचान गरेको थियो, जबकि 1,23,749 मतदाताहरू अनुपस्थित, स्थानान्तरण गरिएको वा अन्य वर्गहरूमा राखिएको रूपमा पहिचान गरिएको थियो। थप रूपमा 5,059 मतदाताहरू एक भन्दा बढी स्थानमा दर्ता भएको पाइयो। यस प्रक्रियापछि मस्यौदा मतदाता सूची जारी गरिएको थियो, जसमा सेवा मतदाताहरू सहित 12,60,457 मतदाताहरू समावेश छन्। शताब्दीको पर्खाईपछि भव्य राम मन्दिरको निर्माणको भगवान रामको गृहनगर अयोध्यामा विकासको नयाँ अध्यायको शुरूआत भएको छ। यो सहर अब धार्मिक पर्यटन र विकासको विश्वव्यापी मञ्चमा प्रमुख रूपमा उभिएको छ। केन्द्र र राज्य सरकारहरूको प्रयासबाट अयोध्यामा विकासको नयाँ युग शुरू भएको छ र यो सहर फेरि एकपटक सनातन धर्मको प्रमुख विश्वव्यापी केन्द्रको रूपमा स्थापित हुँदैछ। रूसमा युद्ध अवधि भएको पहिलो संसदीय चुनावको लागि हिज राति मतदान समाप्त भयो। चुनावमा राष्ट्रपति भ्लादिमिर पुतिनको नीतिहरूको लगभग कुनै विरोध देखिएन र क्रेमलिनको प्रभुत्व बलियो हुने निश्चित देखियो। तीन दिवसीय चुनावको अन्तिम दिन युक्रेनी सेनाले रातभरि रूसमा 1,000 भन्दा बढी ड्रोनहरू प्रहार गर्यो, जसमध्ये सयौं मस्कोतर्फ निर्देशित थिए। रूसको केन्द्रीय चुनाव आयोगले मतदानको अन्त्यमा 56.66% मतदाता मतदान भएको रिपोर्ट गरेको छ। शुक्रबार 11,10,00,000 योग्य मतदाताहरूको लागि मतदान शुरू भएको थियो। यसमा युद्ध शुरू भएपछि मस्कोले अवैध रूपमा कब्जा गरेको 4 युक्रेनी क्षेत्रका मानिसहरू समावेश थिए। यसमा क्रिमियाका मानिसहरू पनि समावेश थिए, जुन रूसले 2014 अवैध रूपमा कब्जा गरेको आरोप छ। जापानको नागोयामा जारी एसिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग युद्धको निर्णय गर्ने स्थितिमा रहेको बताएका छन् र चाँडै नै ठूलो घटनाक्रमहरू हुन सक्ने चेतावनी दिएका छन्। यो वक्तव्य यस्तो समयमा आएको छ जब इरानले मध्यस्थतामा मार्फत अमेरिकासँग हर्जुम जलडमरू मध्य पुनः खोल्नका लागि आफ्ना शर्तहरू साझा गरेको बताएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि गुजरातको तीन दिवसीय भ्रमणमा रहनुहुनेछ। उहाँले भोलि केवडियाको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार समारोहको अध्यक्षता गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, हालैमा आएको कैयौं प्राकृतिक आपदाहरूबाट स्पष्ट छ कि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयासको आवश्यकता छ। विदेश मन्त्री डाक्टर एस जयशंकर अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको उच्च स्तरीय सप्ताहमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। अनि जापानको नागोयामा जारी एसियाई खेलमा भारतले अहिलेसम्म 2 रजत पदक जितेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोताहरू, सङ्गीत केवल सुन्ने धुन मात्रै होइन भन्ने मलाई लाग्छ। यो त मनले महसुस गर्ने एउटा सुन्दर अनुभूति पनि हुन सक्छ। कुनै गीतले हामीलाई विगतको सम्झना दिलाउँछ, कुनै गीतले मुस्कान ल्याउँछ भने कुनै गीतहरूले मनमा लुकेका भावनाहरूलाई गीत बनि शब्द, सङ्गीत र स्वरको माध्यमबाट श्रोताहरू समक्ष पुर्याउने काम गर्छ। यही भावना र अनुभूतिलाई सङ्गीतको माध्यमबाट श्रोताहरू समक्ष प्रस्तुत गर्ने हाम्रो प्रयास हो कार्यक्रम स्पन्दन। स्पन्दन मनको धड्कन, भावना र अनुभूतिसँग जोडिएका सुन्दर शब्द जसले आधुनिक गीत सङ्गीत मार्फत श्रोताहरूको मन छुने गर्छ। हरेक सोमबार आधुनिक गीत सङ्गीतको मधुर धुनहरूसँगै हामी पनि श्रोताहरूको मनसम्मै पुग्ने प्रयास गर्छौँ स्पन्दन कार्यक्रमको माध्यमबाट। केही समयका लागि आफ्ना व्यस्तता, आफ्ना चिन्ताहरूलाई एकातिर राख्नुहोस्। सङ्गीतको यो यात्रामा केही क्षण, केही पल आकाशवाणी खरसाङसँग जुडिरहनुहोस्।

स्पन्दनको पहिलो प्रस्तुति गीत नै एउटा यस्तो सम्बन्धको नाममा समर्पित छ श्रोता, जसको माया र ममता शब्दमा व्यक्त गर्न सायद सम्भव हुँदैन। हजुर, त्यो शब्द हो आमा। आमा एउटा यस्तो शब्द, तर आमा शब्दभित्र संसारकै माया र ममता अटाएको हुन्छ। हाम्रो पहिलो गुरु, पहिलो आश्रय र पहिलो जीवनका मोडहरूमा निस्वार्थ साथ दिने एउटा अमूल्य सम्बन्ध पनि। स्वर अनुपमा प्रधान, शब्द तथा सङ्गीत मेनुका प्रधान अनि शान्ति ठटाल।

श्रोताहरू, आमाको न्यानो माया र ममताले भरिएको पहिलो प्रस्तुति गीतपछि अब लिएर आएका छौँ प्रेम अनि आत्मीयताको अर्को सुमधुर अनुभूति भएको गीत। कसैलाई आफ्नो नजिक राख्ने चाहना, मनका भावनाहरूलाई अंगालोमा समेट्ने चाहना, यिनै भावनाहरूलाई स्वर शब्द र सङ्गीत मार्फत व्यक्त गर्ने यो अर्को गीत रहेको छ अंगाल्न खोज्छु। स्वर हिरा रसाइलीको, शब्द मेनुका प्रधानकै, सङ्गीत पनि शान्ति ठटालकै। र श्रोताहरू, अब भने धेर कुराकानी नगरी सङ्गीतलाई नै बोल्न दिउँ। सुन्नुहोस् अंगाल्न खोज्छु।

एफएम 103.5 मेगाहर्ट्जको ध्वनि तरंगमा यहाँहरू सुन्दै हुनुहुन्छ साप्ताहिक संगीतमय प्रस्तुति स्पन्दन, म इशाराको साथमा। श्रोताहरू, संगीत हाम्रो जीवनमा किन यति महत्वपूर्ण छ त? संगीत हाम्रो भावना बुझ्ने र व्यक्त गर्ने एउटा सुन्दर भाषा हो। खुशीमा रमाउँछौ, दुखी हुँदा संगीतले नै हाम्रो मनलाई सान्त्वना दिने काम गर्छ।

छ र कहिलेकाहीँ शब्दले भन्ने गाह्रो लाग्ने कुराहरू संगीतको माध्यमबाट खुलस्त पार्न सक्छौ। संगीतले हामीलाई सम्झनाहरूसँग भेटाएको छ, सम्बन्धहरूसँग गाँसेको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नै मनसँग पनि जोडेको छ। अब बज्ने गीत रहेको छ पंकज शर्माको स्वरमा, मेनुका प्रधानकै शब्द अनि शान्ति ठटालकै संगीतमा। गीतले भन्छ सानो गोरेटो।

श्रोताहरू, समय बडो बलवान छ। समयको कदर हामीले समयमा नै गर्नै पर्छ। समयभित्र रहेर हरेक काम कुरो पुरा गर्न सक्यौँ भने त्यसको अर्थ र महत्त्व अझ बढेर जानेछ। जीवनमा समय रहँदा नै गर्नुपर्ने काम कुरो गरिराखौँ। समयलाई पर्खेर बस्ने होइन, समयको सदुपयोग गर्न सिकौँ। समयको परिधिभित्र हामीले पनि स्पन्दन कार्यक्रमलाई पुरा गर्नु नै पर्ने हुन्छ। समयको यही कदर गर्दै अब हामी स्पन्दन कार्यक्रमको अन्तिम गीततर्फ अघि बढिरहेका छौँ श्रोता, किनभने अब हामीसित धेर समय बाँकी छैन। प्रस्तुत छ बानिका प्रधानको स्वरमा कुञ्जुनीको पाप शीर्षकको यो गीत, मेनुका प्रधानकै शब्द अनि शान्ति ठटालकै सङ्गीतमा। त श्रोताहरू, जीवनमा परिस्थिति जस्तो सुकै आओस्, बाटो जति सुकै कठिन किन नहोस्, प्रयास गर्न कहिले पछि पर्नुहुन्न। चाहे श्रेय मिलोस् अथवा नमिलोस्, कर्मप्रति इमान्दार रहनु सबैभन्दा ठुलो उपलब्धि हो। र यही सुन्दर भनाइको साथ आजको स्पन्दन कार्यक्रमबाट म इशारा अहिलेलाई बिदा माग्न चाहन्छु। अर्को साता यही समय यही कार्यक्रममा फेरि भेटौँला। तबसम्मका लागि आज्ञा दिनुहोस् र जुडिरहनुहोस् आकाशवाणीसँग।

यतिन्जेल प्रस्तुत थियो साप्ताहिक कार्यक्रम स्पन्दन। अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट रिले गरी सुनाउने प्रथम हिन्दी औ त्यसपछि अङ्ग्रेजीमा समाचार।

सफलता भनेको सदैव ठूलो मञ्च, ठूलो शहर वा ठूलो अवसरबाट मात्र सुरु हुँदैन। कहिलेकाहीँ सफलता एउटा सानो गाउँ, शान्त परिवेशबाट पनि जन्मिन सक्छ, जहाँ साधनहरू सीमित हुन्छन् तर सपनाहरू असीमित। आजको कथा सफलताको अङ्कमा यस्तै एउटा प्रेरणादायी व्यक्तित्वको सफलताको कथा लिएर उपस्थित भएका छौ। नेपाली साहित्यका अग्रज, साहित्य अकादमी पुरस्कार प्रापक स्रष्टा आरपी लामा अर्थात रामप्रसाद लामाको सफलताको कथा, शब्दलाई जीवन बनाउने साहित्यकार स्रष्टा आरपी लामा। खरसाङ नजिकैको चिलाउने धुरा लङभ्यू कमान पंखाबारीमा पिता राजमान लामा, माता चरिमाया लामाको कोपबाट जेठो छोरोको रूपमा 12 मार्च 1931 आरपी लामा जन्मेका थिए। पहाड़ी परिवेश, खरसाङ नजिकैको चिलाउने धुरा जस्तो सानो गाउँमा जन्मिएका आरपी लामाको जीवन आफैमा एउटा प्रेरणाको कथा हो। सानो गाउँ, पातला घरहरू, जनसंख्या धेरै कम, बजार धेरै टाढो, खेल्ने सामग्रीहरू पनि नपाइने, मनोरञ्जनको साधन शून्य। यसो हुँदा रामप्रसादको बाल्यकाल प्रकृतिसँगको सामिप्यमा बित्यो। वैशाखमा चिलाउने र शिरीषका सेता सेता फूलहरू देख्दा, चियाका बोटमा सेता फूल रस चुस्न मौरीहरू घुमिरहँदा, वरपर वनपाखामा न्याहुली चरी रोएको सुन्दा, निश्चय उनी प्रकृति प्रेमी बन्दै गए। प्रकृतिले सर्वप्रथम त जिज्ञासा सिकाउँछ, प्रेम सिकाउँछ र चिन्तनशील बनाउँछ। रामप्रसाद त्यस्तै केही जान्नु सिक्नु चाहने सानैदेखि गम्भीर स्वभावका थिए। संकल्पका हटी र केही जिद्दी पनि। 6 वर्षको उमेरदेखि नै रामप्रसादको औपचारिक शिक्षा आरम्भ भयो। सरस्वती पूजाको पवित्र दिन माता पिताले विधिपूर्वक सरस्वती माताको पूजा गरी उहाँको शिक्षा आरम्भ गराउनु भयो। उहाँकै उमेरका प्राय 3 बालकहरू प्रेम प्रसाद थापा, प्रेम थापा, बम प्रसाद थापा, बीपी थापाले पनि त्यसै दिनदेखि सौ अक्षर लेख्न पढ्न सिक्न थाले। सोही वर्ष यी 3 बालकहरूलाई चिलाउने धुराकै प्राथमिक पाठशालामा भर्ना गरियो। पहाड़ी गाउँमा विद्यालयको सुविधा सहजै उपलब्ध हुनु सामान्य कुरा नभए तापनि गाउँमा नै भर्ना भई पढ्न पाउनु तिनीहरूको निम्ति सौभाग्यको कुरा नै थियो। त्यो समयमा प्राथमिक पाठशालामा बाइबलको शिक्षा समेत पढाइन्थ्यो। विद्यार्थीहरूमा प्रेम, दया, करुणा र सहिष्णुता जस्ता मानवीय गुणहरूको विकास सँगै रामप्रसाद लामाको व्यक्तित्वमा पनि त्यस्ता गुणहरू क्रमशः विकसित हुँदै गयो। मनमा उच्च शिक्षा हासिल गर्ने प्रबल इच्छा चाहना हुँदा हुँदै माता पिताको आर्थिक अभाव एउटा ठूलो चुनौती बनी अघि आयो। एक पटक त रामप्रसादको उच्च शिक्षाको सपना निराशाको मोडमा पुगिसकेको थियो। परिवारले पनि पढाइ भन्दा काम तर्फ लगाउने सोच समेत बनाइसकेका थिए। तर रामप्रसाद लामाको मनले भने हार खाएन। उहाँको एउटै संकल्प थियो, म पढ्छु। हुने बिरुवाको चिल्लो पात भने जस्तै 5 श्रेणीदेखि शहरको विद्यालयको पाठ्य पुस्तक कापी कलम किन्न परे तापनि लुगा जुत्ता

अनि आज हामीले आरपी नामालाई स्थापित साहित्यकारको रूपमा चिन्छौ, तर त्यो उचाइसम्म पुग्न अघि वहाँले पार गरेको बाटो सहज भने थिएन। त्यो पैदल यात्रा केवल विद्यालयसम्मको यात्रा थिएन, भविष्यतर्फको यात्रा थियो। कठिन बाटोमा हिँड्दै प्राप्त गरेको शिक्षा र अभाव बीच जोगाएको सपना र परिस्थिति भन्दा बलियो संकल्प नै वहाँको साहित्यिक जीवनको आधार बन्न पुग्यो। आरपी लामाका लागि शिक्षा संघर्षसँग जुझ्ने शक्ति, सोच्ने चेतना र फराकिलो दृष्टिको माध्यम बन्यो। त्यसो त आरपी लामाका गुरुवर साहित्यकार शिवकुमार राई, आरबी गुप्ता, महानन्द सापकोटा, पीएन गिरी, सन्याल सर जस्ता दक्ष र सुयोग्य गुरुवरहरू थिए। त्यस्ता गुरुवरहरूका सानिध्यमा रहेर शिक्षा आर्जन गरेकोले नै आरपी लामाको मानसिक चेतनामा थप बल पुग्यो। 1950 बीपी थापा, बाबुकाजी प्रधान, पृथ्वीराज गिरी, भीम बहादुर छेत्री साथै आरपी लामाले म्याट्रिकुलेसन पास गरे तापनि तत्काल कलेज भर्ना हुन पाएनन्। नहुनु पछिको कारण आर्थिक अवस्था नै थियो। यहाँबाट उनको जीवनले कर्मजीवन, साहित्यिक जीवन र वैवाहिक जीवन तर्फ प्रवेश गर्यो। संघर्ष त थियो नै, तर पनि 1956 निजी अथवा प्राइभेट तौरमा आईए, त्यसपछि 1958 बीए सन्त जोसेफ कलेजबाट उत्तीर्ण गरेपछि यसै क्रममा 1982 साहित्यकार असित राई, जस सियोन्जन, गोकुल सिन्हा, एम पथिकहरूसँगै एमए पनि उत्तीर्ण भए र उत्तर बंगाल विश्वविद्यालयबाट निजी तौरमा स्नातक उत्तीर्ण हुने प्रथम ब्याच बने। उच्च शिक्षा हासिल गरेपछि साहित्य प्रतिको रुचिलाई निरन्तर अघि लैजानु भयो। स्रष्टाले केवल कलम चलाएर मात्र हुँदैन, उसले आफ्नो समयलाई पढ्नु पर्छ, समाजलाई बुझ्नु पर्छ, मानिसका दुःख सुखलाई महसुस गर्नु सक्नु पर्छ र त्यस्ता अनुभूतिहरूलाई शब्दहरूमा उतार्नु सक्नु पर्छ। आरपी लामाको साहित्यिक यात्रामा त्यही संवेदनशीलता देखिन्छ। उहाँ केवल लेखक मात्र नभई असल र स्पष्ट वक्ताका रूपमा पनि परिचित हुनुहुन्थ्यो। विचारहरू स्पष्ट, सरल र प्रभावकारी ढंगले प्रस्तुत गर्ने क्षमता उहाँको व्यक्तित्वको महत्वपूर्ण पक्ष नै थियो। साहित्यको वास्तविक शक्ति के हो? साहित्य समाजको दर्पण हो। साहित्यिक यात्रामा नै आरपी लामाले आफ्नो छुट्टै पहिचान बनाउँदै आफ्ना चर्चित कृति इन्द्रधनुषको माध्यमबाट एक महत्वपूर्ण उपलब्धि हासिल गरे। यही इन्द्रधनुष कृतिका लागि सन् 1992 साहित्य अकादमी पुरस्कार प्रदान गरियो आरपी लामालाई। साहित्य अकादमी पुरस्कार कुनै पनि भारतीय भाषाका स्रष्टाहरूका लागि महत्वपूर्ण सम्मान हो। यो सम्मानले केवल आरपी लामालाई मात्र सम्मान दिएन, तर हाम्रो साहित्यलाई राष्ट्रिय स्तरमै चिनारी गरायो। इन्द्रधनुष त्यस अर्थमा पनि सुन्दर उपलब्धिको प्रतीक बन्यो। वर्षा पछि आकाशमा देखिने सात रङ्गी इन्द्रधनुषले हामीलाई स्मरण गराउँछ, अध्ययारो वर्षा बादल पछि आकाशमा उज्यालो सात रङ्गी रङहरू आउनु सक्छ। श्रोता, हामी प्राय व्यक्तिको सफलता सम्मान र पुरस्कार पछि मात्र मूल्याङ्कन गर्ने गर्छौ, तर वास्तविक सफलता वर्षौ अघि तिनीहरूको पढाइमा, तिनीहरूको संघर्षमा, अभ्यासमा, असफलता र निरन्तर प्रयासमा अघि बढिरहेको हुन्छ। आरपी लामाको जीवन साहित्य सँगै संस्कृति, समाज र लोक जीवन सँग उहाँका कृतिहरूमा विभिन्न प्रकाशनहरूमा पाइन्छ। साहित्य केवल किताबका पानाहरूमा मात्र सीमित छैन, हाम्रा संस्कृति, हाम्रा परम्परा, लोक कथा, लोक विश्वास र हाम्रो जीवन शैलीलाई शब्दमा सुरक्षित राख्ने माध्यमका रूपमा पनि साहित्यले कार्य गरेको हुन्छ। आरपी लामाले पल्टने शीर्षकको कथाबाट सन् 1950 नै निरन्तर रूपमा कलम चलाउँदै आउनु भएको थियो। औ विभिन्न फुटकर रचना, नाटक, कविता, लेख, रेडियो वार्ता साथै अन्य साहित्यिक विधामा अनेकौं कृतिहरू सृजना गर्नुभयो, जसमा केही उल्लेखनीय कृतिहरू सन् 1971 स्मृतिमा, सन् 1972 हाम्रो पञ्चायत, सन् 1981 रेडियो वार्ताहरू, सन् 1987 कीर्ति स्तम्भ, सन् 1989 प्रतिध्वनि, सन् 1990 चर्चित कृति इन्द्रधनुष आदि। सम्पादनको क्षेत्रमा पनि उहाँको योगदान उत्तिकै रह्यो। देशभक्तिका गीतहरू 1967-1972 नेपाली साहित्य सम्मेलनको स्वर्ण जयन्ती सन् 1982 राष्ट्रिय भावनाका गीतहरू, कविता संग्रह तथा राष्ट्रिय घटनाहरूको सन्दर्भमा तयार पारिएको भारतीय नेपाली साहित्य जस्ता महत्वपूर्ण ग्रन्थहरूको चयन तथा सम्पादन गरी नेपाली साहित्यको अभिलेखीकरण र संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँको साहित्यिक कर्म नेपाली भाषामा मात्र सीमित थिएन, उहाँले अङ्ग्रेजी भाषा मार्फत
नेपाली संस्कृति समाज र अन्य विविध विषयलाई पाठक समक्ष पुर्याउने प्रयास गर्नुभयो। उहाँका लेखहरू

अमृत बजार पत्रिका, इलुस्ट्रेटेड वीकली, अल इन्डिया, सिक्किम एक्सप्रेस, हिमालय टुडे लगायतका पत्रिकाहरूमा प्रकाशित भएका थिए। सृजनादेखि सम्पादनसम्म, नेपाली भाषादेखि अंग्रेजी भाषासम्म, साहित्यदेखि संस्कृति र राष्ट्रिय सरोकारका विषयसम्म आरपी लामाका लेखनीको परिधि निकै फराकिलो थियो। सन् 1950 पहिलो कथा पल्टने शीर्षकबाट शुरू भएको उहाँको कलम चार दशक भन्दा बढी समयसम्म निरन्तर रूपमा चलिरहेको। यति मात्र होइन, अरूका सृजनालाई संकलन, चयन र सम्पादन गरी प्रकाशमा ल्याउनु हुने उहाँको भूमिका बहुआयामिक नै थियो। यही साधना साहित्य समर्पणले उहाँलाई इन्द्रधनुष जस्ता महत्वपूर्ण कृतिसम्म पुर्यायो र 1992 साहित्य अकादमीको प्रतिष्ठित सम्मान प्राप्त गर्ने गौरव दिलायो। सबैसँग मिलनसार व्यक्तित्वका धनी, कसैलाई अमित भनेर नबिजाउने दृढ इच्छा शक्ति, मौरीको जस्तै जाँगर र लगनशीलता, अनुशासन प्रिय समय निष्ठावान आरपी लामा एक पारंगत सामाजिक संगठनकर्ता पनि थिए। त्यसैले दिल्ली स्थित इन्ट्याक अर्थात इन्डियन नेशनल ट्रस्ट अफ आर्ट एन्ड कल्चर हेरिटेजको केन्द्रीय कार्यालयमा गएर केन्द्रीय समितिबाट अनुमति प्राप्त गरी आफ्नै जिम्मामा दार्जीलिङमा पनि इन्ट्याकको शाखा खोल्न सफल भएका थिए। धुरा जस्तो सानो गाउँबाट शुरू भएको आरपी लामाको यात्रा, शिक्षा प्रतिको लगाउ, साहित्य प्रतिको समर्पणले राष्ट्रिय स्तरको सम्मान सम्मै पुग्यो। श्रोता, आजको अङ्कबाट हामी यस्तो एउटा सन्देश लिएर जाउँ, सम साधन कम हुँदैमा लक्ष्य असम्भव हुँदैन। आफ्नो क्षमता पहिचान गरौं, ज्ञानको खोजी गरौं, भाषा संस्कृति समाजलाई माया गरौं, आफूले जानेका कुरा अरूलाई पनि बाँडौं। मानिस भएर जन्मेपछि साँच्चै हामी मानिस नै हौ भन्ने कुरालाई प्रमाणित गर्ने प्रयास गरौं। भनिन्छ, असल पुस्तकले मानिस बदलिन सक्छ, समर्पित स्रष्टाको सृजनाले समाजको सांस्कृतिक स्मृति जोगाउन सक्छ। अन्तमा सफलता भनेको शिखरमा पुग्नु मात्र होइन, आफू हिँडेको बाटोमा अरूका लागि उज्यालो छोडेर जानु पनि हो। हवस् त श्रोता साथीहरू, कथा सफलताको आजको अङ्कबाट म इशारा लगायत प्रस्तुता लेखनाथ राईलाई पनि अब बिदा दिनुहोस्। नमस्ते।

समय बिहानको ठिक 8:45 भइरहेछ श्रोता, र अब हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरूसित जोडिरहेका छौँ। साथै हामीलाई श्रोताहरूले दार्जिलिङ एफएम 110.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप लगायत प्रसार भारतीको ओटिटी वेब्सको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ।

र अघिल्लो क्रममा अब हामी आइसकेका छौँ आजको सन्दर्भ लिएर। अनि आजको सन्दर्भको विषय रहेको छ परम्परागत ज्ञान मार्फत दिगो भविष्य, सस्टेनेबल फ्युचर थ्रु ट्राडिसनल नलेज। त श्रोताहरू, परम्परागत ज्ञान मार्फत दिगो भविष्य शीर्षकमा केही जानकारीहरू यहाँहरूलाई गराउँदै फिल्मी गीत पनि हामी सुनाउनेछौँ। पहिले लागौ जानकारीतर्फ। हामी आधुनिक विकास र प्रविधिको युगमा बाँचिरहेका छौँ। नयाँ नयाँ प्रविधिले हाम्रो जीवनलाई सहज बनाइरहेको छ, तर आधुनिकताको दौड़मा हामीले आफ्ना पुर्खाहरूले पुस्तौंदेखि जोगाएर ल्याएका ज्ञान सिप्र जीवनशैलीलाई भने बिस्तारै बिस्तारै बिर्सिँदै गइरहेका छौं। हाम्रा पुर्खासँग प्रकृतिसँग मिलेर बाँच्ने आफ्नै ज्ञान थियो। माटोको अवस्था बुझेर खेती गर्ने, वर्षाको पानी संकलन गर्ने, स्थानीय बिउ संरक्षण गर्ने, जड़ीबुटीको प्रयोग गर्ने, बाँस, निगालो, काठ तथा स्थानीय सामग्रीबाट आवश्यक वस्तु निर्माण गर्ने जस्ता परम्परागत अभ्यासहरू केवल पुराना चलन मात्र होइनन्। यी त प्रकृतिको सम्मान गर्दै बाँच्ने ज्ञानका भण्डारहरू हुन्। आज विश्व जलवायु परिवर्तन, पानीको संकट, प्रदूषण र प्राकृतिक स्रोतको क्षयकरण जस्ता चुनौतीसँग जुझिरहेको छ। यस्तो समयमा परम्परागत ज्ञानले हामीलाई एउटा महत्वपूर्ण कुरा सम्झाएको छ। प्रकृतिबाट लिनु मात्र होइन, प्रकृतिलाई फर्काएर दिनु पनि हाम्रो जिम्मेवारी हो। स्थानीय स्रोतको विवेकपूर्ण प्रयोग, पानीको संरक्षण, जैविक विविधताको रक्षा र समुदायमा आधारित जीवनशैलीले हाम्रो वातावरणलाई मात्र होइन भावी पुस्तालाई पनि सुरक्षित बनाउन सक्छ। त्यसैले परम्परागत ज्ञानलाई अतीतको सम्झना भनेर मात्र नहेरौं, त्यसमा लुकिएको वैज्ञानिक सोच, अनुभव र प्रकृतिप्रतिको सम्मानलाई आजको आधुनिक ज्ञानसँग जोडौं। पुरानो ज्ञान र नयाँ प्रविधिको सही संयोजनले अझ सुरक्षित, आत्मनिर्भर र वातावरण मैत्री समाज निर्माण गर्न सकिन्छ। किनभने दिगो भविष्य केवल आधुनिक प्रविधिले मात्र निर्माण हुँदैन, हाम्रा पुर्खाहरूको अनुभव, प्रकृतिप्रतिको सम्मान र आजको पुस्ताको जिम्मेवारी, यी तीनैको संगमबाट दिगो भविष्यको बाटो खुल्दछ। आफ्नो परम्परा जोगाउनु भनेको केवल संस्कृति जोगाउनु मात्र होइन, भविष्यका पुस्ताका लागि ज्ञान र सम्भावनाको ढोका खुला राख्नु पनि हो। त यो त थियो श्रोताहरू आजको सन्दर्भ, परम्परागत ज्ञान मार्फत दिगो भविष्यको केही जानकारीहरू। अब हामी श्रोताहरूलाई केही क्षण फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

त श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फिल्मी गीतहरू। पहिलो फिल्मी गीत सुन्नुभयो जब जब फूल खिले फिल्मबाट लता मंगेशकरको आवाजमा, कल्याणजी आनन्दजीको संगीत अनि आनन्द बक्सीको शब्दमा। त्यसरी नै यो दोस्रो गीत सुन्नुभयो किशोर कुमारको आवाजमा मेहबुबा फिल्मबाट, राहुल देव बर्मनको संगीत अनि आनन्द बक्सीकै संगीतमा भने। अन्तिम गीत सुनाइरहेका छौं अमर प्रेम फिल्मबाट, किशोर कुमारको आवाजमा, राहुल देव बर्मनको संगीत अनि आनन्द बक्सीकै संगीतमा।

0: समय भएको छ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। विदेश मन्त्री डाक्टर एस जयशंकरले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभाको 81 सत्रको उच्चस्तरीय बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। विदेश मन्त्रीले यसै महिनाको 26 तारीक संयुक्त राष्ट्रसंघ महासभालाई पनि सम्बोधन गर्नुहुनेछ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज पंजाबको भटिण्डा जिल्लाको तलवण्डी साबोबाट नशामुक्त पंजाब यात्राको 4 चरणको शुभारम्भ गर्नुहुनेछ। यस अवसरमा हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी पनि उपस्थित रहनुहुनेछ। विधि तथा न्याय मन्त्रालयले आज दक्षिण गोवा स्थित इण्डिया इन्टरनेशनल युनिभर्सिटी अफ लिगल एजुकेशन एण्ड रिसर्चको सभागारमा दिशा योजनाको 2 संस्करण अन्तर्गत कार्यशाला आयोजना गर्नेछ। लोकसभाका अध्यक्ष ओम बिरलाले 18 शताब्दीमा राजस्थानको खेजरली गाउँमा खेजडीको रूखहरूको रक्षा गर्न आफ्नो जीवन बलिदान दिने अमृता देवी विश्वै र सबै शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीचको तनाव कम गर्ने प्रयास गर्न भोलि न्यूयोर्कमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्नुहुनेछ। संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा हुने उक्त भेटघाटमा उक्त दुई नेताले संघर्ष कम गर्ने र वार्ता पुनः शुरू गर्ने बारेमा चर्चा गर्ने अपेक्षा गरिएको छ। नागा फिल्म निर्माता तेजा रियोको निर्देशनमा बनेको फिल्म गङले टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव टीआईएफएफमा प्लेटफर्म पुरस्कार 2026 जितेर इतिहास रचेको छ। गङ यस वर्षको अवार्डको लागि सर्टलिस्ट गरिएका 12 फिल्महरूमध्ये एक थियो। अनि मौसम विभागले आज छत्तीसगढ तटीय आन्ध्र प्रदेश तेलंगाना तमिलनाडु पुडुचेरी कर्नाटक र मध्य महाराष्ट्रमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

मुख्य समाचारपछि फेरि पनि हामी श्रोताहरू समक्ष आइसकेका छौँ केही फिल्मी गीतहरू लिएर। आज भने हामी एकै शब्दकार गुलजारद्वारा शब्दबद्ध गरेका केही फिल्मी गीतहरू श्रोताहरूलाई सुनाउनेछौँ। गुलजार भारतीय सिनेमा र साहित्यका एक विशिष्ट व्यक्ति हुनुहुन्छ। उहाँ गीतकार मात्र होइन, कवि, लेखक, निर्देशक, संवेदनशील कथाकारका रूपमा पनि परिचित हुनुहुन्छ। गुलजारका शब्दहरूले प्रेम, विरह, सम्झना, प्रकृति र जीवनका ससाना अनुभूतिहरूलाई असाधारण सुन्दरताका साथ अभिव्यक्त गर्दछन्। गुलजारका गीतहरू सुन्दा लाग्छ शब्दहरू केवल गाइएका होइनन्, अनुभूति बनेर मनमा ओर्लिएका छन्। त्यसै मिठासका साथ अब सुन गुलजारका शब्दमा सजेका केही अविस्मरणीय फिल्मी गीतहरू।

गुलजारका शब्दहरूले भारतीय फिल्मी गीतलाई एउटा अलगै शिखर औचाइमा पुर्याएका छन्। उहाँका गीतहरूमा केवल सङ्गीतको मिठास मात्र होइन, जीवनका गहिरा अनुभूति, प्रेम, विरह, सपना र संवेदनशीलता पनि भेटिन्छ। गुलजारका शब्दहरूमा सजेका गीतहरू आज पनि लाखौँ श्रोताहरूको मनमा उत्तिकै प्रिय छन्। उहाँका गीतहरूले गायक गायिका, सङ्गीतकार तथा चलचित्रसँग जोडिएका अनेकौँ कलाकारहरूको सृजनात्मक यात्रालाई समेत समृद्ध बनाएका छन्। त्यसैले गुलजारका शब्दहरू केवल गीतका शब्दहरू होइनन्, ती समयसँगै अझ गहिरिँदै जाने अनुभूतिहरू हुन्, जसलाई पुस्तो पुस्ताले सुन्दै, सम्झिँदै र माया गर्दै जानेछन्।

त श्रोताहरूलाई यतिन्जेल हामीले सुनाइरहेका थियौँ एकै शब्दकार गुलजारका शब्दहरूमा भएका केही फिल्मी गीतहरू। आनन्द खामोशी अनि अन्तमा श्रोताहरूले सुन्नुभएको फिल्मी गीत थियो। लिबास फिल्मबाट कलाकारहरू थिए किशोर कुमार, मुकेश र लता मङ्गेशकर।

श्रोताहरू, अब भने पालो भइसकेको छ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार। यस केन्द्रबाट समप्रसारण गरी तपाईँहरूलाई सुनाउने अनि बंगला समाचारको लगत्तैपछि आकाशवाणी खरसाङको प्रादेशिक समाचार पनि यहाँहरूले सुन्न पाउनुहुनेछ।

0: सिलगढ़ीस्थित सर्किट हाउसमा हिजो लोक स्वास्थ्य अभियान्त्रिकी र लोक निर्माण विभागको समीक्षा बैठक आयोजना गरियो। बैठकको अध्यक्षता पीएजी तथा पीडब्ल्यूडी मन्त्री अजय पुदारले गर्नुभएको थियो। दार्जीलिङका सांसद राजु विष्ट र वित्त तथा परिवहन विभागका राज्यमन्त्री आनन्दमय बर्मन पनि उपस्थित थिए। बैठकमा हरघर जल परियोजनाको प्रगति साथै यस क्षेत्रमा चलिरहेका सड़क र अन्य पूर्वाधार परियोजनाहरूको समीक्षा गरियो। बैठक मुख्यतया दार्जीलिङ पहाड़, सिलगढ़ी, तराई र डुवर्स क्षेत्रहरूमा केन्द्रित थियो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: आदरणीय श्रोता नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा यहाँहरू सम्पूर्णलाई मनोहराजको न्यानो अभिवादन। श्रोता मित्र, हाम्रो संस्कार हाम्रो संस्कृति जहाँ हामी नेपाली जातिभित्रका नेपाली संस्कार संस्कृतिहरूका कुराकानीहरू लिएर आउने गर्छौँ, सोही क्रममा आजको बसाइमा यहाँहरूसम्म प्रस्तुत छ नेपाली सांस्कृतिक भाँडाकुँडाको बनावट अनि प्रयोग।

नेपाली जाति भनेको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक जाति हो। नेपालीहरूको जीवनशैली, परम्परा र संस्कारमा सांस्कृतिक भाँडाकुँडाको महत्त्व स्थान छुट्टै रहेको छ। भाँडाकुँडा केवल दैनिक जीवनमा प्रयोग हुने साधन मात्र होइन, तिनीहरू नेपाली समाजको पहिचान, परम्परा, धार्मिक आस्था र सांस्कृतिक धरोहरका प्रतीक पनि हुन्। गाउँघरदेखि सहरसम्म, भोज भतेरदेखि पूजापाठसम्म हरेक अवसरमा विभिन्न प्रकारका भाँडाकुँडा प्रयोग गरिन्छ। तिनीहरूको बनावट, सामग्री, आकार र प्रयोगले नेपाली जनजीवनलाई प्रतिबिम्बित गर्छ। यसको ऐतिहासिक पृष्ठभूमि छ। नेपाली जातिभित्र भाँडाकुँडाको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको छ। माटो, तामा, पित्तल, काठ, ढुङ्गा जस्ता प्राकृतिक स्रोतहरू प्रयोग गरेर बनाइएका भाँडाहरूले पुरानो सभ्यता र प्रविधिको झल्को दिन्छ। विशेष गरी नेपाली समुदायभित्रै नेवार समुदायले धातुका भाँडाहरू बनाउन अद्वितीय कला विकास गरेका छन्। ताम्रकला र पित्तलका भाँडाहरू विश्वभर प्रसिद्ध छन्। अब नेपाली भाँडाकुँडाहरूको वर्गीकरणलाई हेर्न पर्दा नेपाली भाँडाकुँडालाई मुख्यतया सामग्रीको आधारमा विभाजन गर्न सकिन्छ। माटोको भाँडा सबैभन्दा पुरानो र परम्परागत हुन्, जस्तै कि गाग्री, हन्डी, मटका। यसको बनावटलाई हेर्ने हो भने माटोलाई राम्ररी मुछेर व्हीलमा घुमाएर आकार दिइन्छ र त्यसपछि आगोमा पकाइन्छ। यसको प्रयोग भने पानी भण्डारण, दाल भात पकाउने, परम्परागत भोजमा प्रयोग गर्ने गरिन्छ। अब हामी धातुको भाँडालाई हेरौँ। धातुका भाँडाहरू टिकाउ र आकर्षक हुन्छन्। उदाहरणका लागि तामाको लोटा, पित्तलको थाल, काँसको गिलास। यसको बनावट हेर्ने हो भने तामा, पित्तल वा काँसलाई पगालेर वा पिटेर आकार दिन्छ। यसको प्रयोग प्रायः पूजापाठमा, पाहुनाको सत्कारमा, दैनिक भोजनमा धातुका भाँडाहरू स्वास्थ्यको हिसाबले पनि राम्रो मानिन्छ। विशेष गरी तामाको भाँडामा राखिएको पानी शुद्ध हुन्छ भन्ने पनि विश्वास रहेको छ। अब हामी

श्रोतामित्र, यो मिठो गीत पश्चात यहाँहरू सम्पूर्णलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ नेपाली सांस्कृतिक भाँडाकुँडाको बनावट अनि प्रयोगमाथि। यसै सन्दर्भमा हामी थप कुराकानी जोड्न पर्दा नेपाली भाँडाकुँडाको धार्मिक र सांस्कृतिक महत्त्व पनि रहेको छ। नेपाली समाजमा भाँडाकुँडाको धार्मिक महत्त्व अत्यन्तै गहिरो छ। पूजापाठमा तामाको लोटा प्रयोग हुन्छ, विवाहमा विशेष गरी थाल र गिलास प्रयोग हुन्छ, चाडपर्वमा परम्परागत भाँडाहरू अनिवार्य हुन्छन्। विशेष गरी दसैँ र तिहार जस्ता चाडहरूमा परम्परागत भाँडाहरूको प्रयोगले सांस्कृतिक महत्त्व झल्काउँदछ। यसको सामाजिक महत्त्व पनि छ। भाँडाकुँडा नेपाली समाजमा सामाजिक प्रतिष्ठासँग पनि जोडिएका छन्। पाहुनालाई राम्रो भाँडामा खाना खुवाउनु सम्मानको प्रतीक हो। विवाहमा दाइजुको रूपमा भाँडाहरू दिने चलन पनि छ। परम्परागत भोजनमा ठुलो थालहरू प्रयोग गरिन्छ, तर यी भाँडाहरूमा आधुनिक परिवर्तन पनि देखिन्छ। समयसँगै भाँडाकुँडामा पनि परिवर्तन आएको छ। स्टिल र प्लास्टिकका भाँडाहरूको प्रयोग बढेको छ, परम्परागत भाँडाहरू कम हुँदै गएका छन्। तर सांस्कृतिक महत्त्व भने अझै पनि कायम छ। सहरी क्षेत्रमा आधुनिक भाँडाहरू बढी प्रयोग भए पनि ग्रामीण क्षेत्रमा परम्परागत भाँडाहरू अझै पनि जीवित छन्। हाम्रा यी सांस्कृतिक भाँडाकुँडा भनेको हाम्रो पहिचान हो। यी भाँडाकुँडाले हाम्रो जातिको अस्तित्व बोकेको छ। यसलाई भने आजभोलि संरक्षणको आवश्यकता पनि छ। परम्परागत भाँडाकुँडा हाम्रो सांस्कृतिक सम्पदा हुन्, तिनीहरूको संरक्षण आवश्यक छ। कारिगरहरूलाई प्रोत्साहन र परम्परागत सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न अत्यन्तै जरुरी देखिन्छ। नेपाली सांस्कृतिक भाँडाकुँडा केवल उपयोगी वस्तु मात्र होइनन्, तिनीहरू हाम्रो पहिचान, परम्परा र इतिहासका जीवित प्रमाण हुन्। तिनीहरूको बनावटमा देखिने कला र प्रयोगमा देखिने परम्पराले नेपाली समाजको गहिरो सांस्कृतिक जरा देखाउँछ। आधुनिकताको प्रभावले केही परिवर्तन आए पनि तिनीहरूको महत्त्व पनि अझै पनि घटेका छैनन्। हामीले यी अमूल्य सम्पदालाई जोगाउनु हाम्रो कर्तव्य हो, ताकि आउने पुस्ताले पनि हाम्रो सांस्कृतिक पहिचानलाई गर्वको साथ चिनाउन सकुन्। नेपाली भाँडाकुँडा हाम्रो जीवन, संस्कृति र परम्पराको अभिन्न अंश हुन्। तिनीहरूको संरक्षण र सम्वर्धनले मात्रै हाम्रो सांस्कृतिक धरोहरलाई जीवन्त राख्न सक्छ भन्दा कुनै अर्को मत हुने छैन।

अवस्था श्रोता मित्र हजुरहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रमको माध्यमबाट नेपाली सांस्कृतिक भाँडाकुँडाको बनावट अनि प्रयोग। यसैको साथमा घडीले पनि अब मलाई पनि जाने सन्देश दिइरहेको छ। आउँदो कार्यक्रममा हजुरहरूसँग पक्कै पनि यस

मिठो विषय वस्तु साथ उपस्थित हुने बाचाको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस् आनन्दित रहनुहोस्। हवस् त नमस्ते।

0: र श्रोताहरू, अब अघिल्लो क्रममा समय भइसकेको छ बिहान 10 बजेको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मगरबाट सुन्नुहोस्। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज पंजाबको बठिण्डा जिल्लाको तलवण्डी साबोबाट नशामुक्त पंजाब यात्राको चौथो चरणको शुभारम्भ गर्नुहुनेछ। यस अवसरमा हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी पनि उपस्थित रहनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभाको 81औं सत्रको उच्चस्तरीय बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। विदेश मन्त्रीले यसै महिनाको 26 तारिक संयुक्त राष्ट्रसंघ महासभालाई पनि सम्बोधन

गर्नुहुनेछ। लोकसभाका अध्यक्ष ओम बिरलाले 18 औं शताब्दीमा राजस्थानको खेजरली गाउँमा खेजरीको रूखहरूको रक्षा गर्न आफ्नो जीवन बलिदान दिने अमृता देवी बिस्नोई र सबै शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीचको तनाव कम गर्ने प्रयास गर्न भोलि न्यूयोर्कमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई भेट गर्नुहुनेछ। संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा हुने उक्त भेटघाटमा दुई नेताले संघर्ष कम गर्ने र वार्ता पुनः शुरू गर्ने बारेमा चर्चा गर्ने अपेक्षा गरिएको छ। विधि तथा न्याय मन्त्रालयले आज दक्षिण गोवा स्थित इण्डिया इन्टरनेशनल युनिभर्सिटी अफ लिगल एजुकेशन एण्ड रिसर्चको सभागारमा दिशा योजनाको दोस्रो संस्करण अन्तर्गत कार्यशाला आयोजना गर्नेछ। इरानले अमेरिकाले आफ्ना शर्तहरू पूरा नगरेसम्म हर्मुज जलडमरू मध्य पुनः खोल्ने वा वार्ता गर्ने बारेमा विचार नगर्ने बताएको छ। इरानी संसदका अध्यक्ष मोहम्मद बागेर गालिबाफले इरानले मध्यस्थकर्ताहरू मार्फत अमेरिकालाई आफ्ना मागहरू पुर्याएको र शर्तहरू पूरा नभएसम्म आफ्नो अडान परिवर्तन नगर्ने बताउनु भएको छ। नागा फिल्म निर्माता तेजा रियोको निर्देशनमा बनेको फिल्म गले टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्लेटफर्म पुरस्कार 2026 जितेर इतिहास रचेको छ। अनि मौसम विभागले आज छत्तिसगढ तटीय आन्ध्र प्रदेश तेलंगना तमिलनाडू पुडुचेरी कर्नाटक र मध्य महाराष्ट्रमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो।

श्रोताहरु, संसारमा केही मानिसहरू यस्ता छन् जसले आफ्नो सीमिततालाई कमजोरी ठान्दैनन्, बरु त्यसैलाई आफ्नो शक्तिमा परिणत गर्छन्। निक भुजिसिक यसको एउटा प्रेरणादायी उदाहरण हुन्। जन्मदेखि नै हात खुट्टा नभएका निकले कठिन परिस्थितिहरू बीचमा पनि आफूलाई चिने, आफूभित्रको सम्भावनालाई विश्वास गरे र आज संसारभरिका मानिसहरूलाई हिम्मत र आशाको सन्देश दिइरहेका छन् मोटिभेसनल स्पिकरको रूपमा। त्यसैले जीवनमा परिस्थिति जस्तो सुखै होस्, आफूलाई कहिले कम नठान्नुहोला, किनभने हाम्रो सबैभन्दा ठूलो शक्ति कहिलेकाहीँ हाम्रै सीमितताभित्र लुकेको हुन्छ। त यसै सुन्दर भनाइको साथमा आजको हलो खर्साङको अङ्क आरम्भ गर्ने अनुमति मैले श्रोताहरूबाट मागे।

श्रोताहरू, आजको हलो खरसाङको अङ्क आरम्भ भइसकेको छ अनि आजको अङ्कमा छु म श्रोताहरूकै साथी इशारा अनि एउटा गीत पनि हामीले श्रोताहरूलाई सुनाइसकेका छौँ र अब भने पालो भएको छ आजको तापमान विषयमा श्रोताहरूलाई केही जानकारी गराउने। श्रोताहरू, आज 21 सेप्टेम्बरको दिनसँगै हामी पनि पहाड़ी क्षेत्रको मौसममा हामीले बिस्तारै परिवर्तनको अथवा चिसोको अनुभूति गर्न थालेका छौँ। आज दार्जीलिङ, खरसाङ, कालिम्पोङ र मिरिक क्षेत्रमा आकाश सामान्य रूपमा बादलले ढाकिने रहने तथा कतिपय स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। दार्जीलिङमा तापक्रम करिब 16-22 डिग्री सेल्सियसको मध्यमा रहने र कालिम्पोङमा 21-28 डिग्री सेल्सियसको बीचमा रहने, साथै खरसाङमा पनि 17-23 डिग्री सेल्सियसको आसपासमा रहने अनि सोही तापमानको क्रममा पनि मिरिकमा रहने सम्भावना देखिएको छ। आगामी केही दिनमा पनि बादल र वर्षाको क्रम जारी रहन सक्छ, त्यसैले पहाड़ी तथा घुमाउरो सड़कमा यात्रा गर्नुहुने श्रोता साथीहरूले मौसमको अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्नुहोला। मौसम जे जस्तो सुकै होस्, आफ्नो सुरक्षा र अरूको सुरक्षालाई सधैँ पहिलो प्राथमिकतामा राख्नुहोला। त श्रोताहरू, यो त थियो मौसमको छोटो जानकारी।

श्रोताहरू, यात्रा केवल एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नु मात्र होइन, यो जीवनको एउटा सुन्दर अनुभव पनि हो। त्यसैले बाटोमा हतार नगरी ट्राफिक नियमको पूर्ण पालना गर्दै आफ्नो र अरूको सुरक्षालाई प्रति पहिलो प्राथमिकता दिँदै यात्रा गर्नुहोला। चालक साथीहरूले पनि नियन्त्रणमा ध्यान राख्नुहोला। मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउनुहोला र मौसम तथा सड़कको अवस्थालाई ध्यानमा राख्नुहोला, किनभने गन्तव्यसम्म सुरक्षित पुग्नु नै यात्राको सबैभन्दा ठूलो सफलता हो। बाटो सुरक्षित होस्, यात्रा सुखद होस् अनि तपाईँहरूको हरेक पाइला मंगलमय बनोस्। सुरक्षित यात्रा, सुखद यात्राको शुभकामना।

श्रोताहरू, आज 21 तारिक सेप्टेम्बर 2026 सोमबार, आज हो अन्तर्राष्ट्रिय शान्ति दिवस। शान्तिको शुरूआत हामी आफैबाट गर्नुपर्ने हुन्छ। शान्ति सुन्दा एउटा सानो शब्द जस्तो लाग्छ हामीलाई, तर यसको अर्थ हाम्रो सम्पूर्ण जीवनसँग जोडिएको छ। शान्ति जहाँ हुन्छ त्यहाँ मानिसले सुरक्षित भएर बाँच्न सक्छ, आफ्नो सपनाहरू देख्न सक्छन् र भविष्य निर्माण गर्न सक्छन्। हरेक वर्ष 21 तारिक सेप्टेम्बरमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ। यो दिवस विश्वभरि शान्ति, अहिंसा, सह अस्तित्व र आपसी समझदारीको महत्व सम्झाउने अवसर हो। शान्ति भनेको केवल युद्ध नहुनु मात्र होइन, शान्ति त हाम्रो घरबाट सुरु हुन्छ। एका अर्काको कुरा सुन्नु, फरक फरक विचारहरूको सम्मान गर्नु, रिसको ठाउँमा संवाद रोज्नु र घृणाको ठाउँमा मानवतालाई स्थान दिनु नै शान्तिको अभ्यास हो। हामी प्राय संसारमा शान्ति त चाहन्छौ, तर संसार धेरै मानिसहरूको साझा घर हो भन्ने कुरा हामीले सम्झनुपर्छ। त्यसैले विश्वमा शान्ति ल्याउने जिम्मेवारी केवल राष्ट्र वा सरकारहरूको मात्र होइन, हामी प्रत्येक व्यक्तिको पनि हो। एउटा नम्र शब्दले कसैको मन जित्न सक्छ, एउटा क्षमाले सम्बन्ध बचाउन सक्छ, एउटा सहयोगी हातले कसैको कठिन दिनलाई सहज बनाउन सक्छ, अनि एउटा सकारात्मक सोचले वरिपरिको वातावरण नै परिवर्तन गर्न सक्छ। आजको दिनमा हामी आफैसँग एउटा प्रश्न गरौँ, मेरो व्यवहारबाट मेरो घर, मेरो समाज र मेरो संसारमा कति शान्ति थपिएको छ त? शान्तिको बाटो ठूलो कदमबाट सुरु हुँदैन, यो एउटा मुस्कान, एउटा मिठो शब्द, एउटा क्षमा र एउटा सहयोगी व्यवहार।

सम्पर्कबाट सुरु हुन्छ। आउनुहोस् आज अन्तर्राष्ट्रिय शान्ति दिवसमा हामी एउटा सानो संकल्प गरौं, मनमा शान्ति, व्यवहारमा करूणा, बोलीमा मिठास र सम्बन्धमा सम्मान बनाइराखौं, किनभने विश्वमा शान्तिको खोजी गर्नु अघि शान्तिको एउटा सानो दीप आफै मनमा बाल्नुपर्छ। शान्ति केवल एउटा दिवसको सन्देश मात्र होइन, यो हरेक दिन बाँच्ने एउटा सुन्दर संस्कार पनि हो। बाहिरी शान्ति संसारमा खोजेर भेटिँदैन, यसको शुरूआत आफैबाट गर्नुपर्छ। र अन्तमा भगवान बुद्धको शिक्षाको सार, घृणाले घृणा कहिले शान्त हुँदैन, घृणाको अन्त्य प्रेम र करुणाबाट मात्र हुन्छ। यो त थियो आज विश्व शान्ति दिवसको अवसरमा श्रोताहरूलाई छोटो जानकारी।

श्रोताहरू, आजको दिनको अर्को एक विशेषता पनि रहेको छ। आज हो विश्व अल्जाइमर दिवस। सम्झनालाई माया र सम्मान। हामी सबैको जीवनमा सम्झनाहरूको ठूलो स्थान छ। बाल्यकालका दिनहरू, आफ्ना मानिसहरूको अनुहार, प्रिय गीत, कुनै विशेष ठाउँ वा जीवनको कुनै अविस्मरणीय क्षणहरू, यी सबैले हाम्रो जीवनलाई अर्थपूर्ण बनाएका हुन्छन्। तर जब मानिसको स्मरण शक्ति बिस्तारै कमजोर हुँदै जान्छ, ती परिचित कुरा पनि अपरिचित जस्तो लाग्न सक्छ। यही अवस्थासँग सम्बन्धित एउटा प्रमुख रोग हो अल्जाइमर। हरेक वर्ष सेप्टेम्बर 21 तारिक विश्व अल्जाइमर दिवसको रूपमा मनाइन्छ। यो दिवस केवल एउटा रोगबारे जानकारी दिने दिन मात्र होइन, सम्झनासँग सङ्घर्ष गरिरहेका ती मानिसहरूप्रति हाम्रो संवेदना, सम्मान र सहयोग पुर्याउने दिन पनि हो। अल्जाइमरले स्मरण शक्ति, सोच्ने क्षमता र दैनिक जीवनका केही काम गर्ने क्षमताहरूमा क्रमशः असर पार्न सक्छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, रोगले मानिसको केही सम्झना खोज्न सक्छ, तर उसको सम्मान, भावना र मानवीय मूल्य खोज्नु हुँदैन। कहिलेकाहीँ एउटै कुरा बारम्बार सोध्ने वृद्ध व्यक्तिहरूलाई हामी झर्को मान्न सक्छौँ, तर त्यही क्षणले हामीले आफूलाई सम्झाउनु पर्छ, उहाँले जानी जानी त्यसो गरेको होइन, उहाँलाई हाम्रो रिस होइन, धैर्य र साथ चाहिएको हुन्छ। परिवारको माया, धैर्यपूर्ण व्यवहार, सुरक्षित वातावरण र आवश्यक स्वास्थ्य सेवामा प्रभावित व्यक्ति र परिवारको जीवनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले आजको दिन एउटा सानो सङ्कल्प गरौँ। हामी स्मरण शक्ति कमजोर हुँदै गएका मानिसहरूलाई उनीहरूले बिर्सेका कुराहरूमा, आधारहरूमा होइन, उनीहरूले जीवनभर दिएका माया, अनुभव र योगदानका आधारमा सम्झने गरौँ र सम्मान गरौँ अनि माया दिउँ। किनभने कहिलेकाहीँ मानिसहरूले हामीलाई बिर्सन सक्छन्, तर हामीले उनीहरूलाई माया गर्न बिर्सनु हुँदैन। सम्झना कमजोर हुन सक्ला, तर हाम्रो माया र सम्मान कहिले कमजोर हुनु भएन। त श्रोताहरू, यही शुभकामना राख्दै आजको यो अर्को विशेषता विश्व अल्जाइमर दिवसको जानकारी श्रोताहरूलाई हामीले भर्खरै राख्यौँ।

त श्रोताहरूलाई आजको हलो खरसाङको अङ्कमा विविध विषयमा जानकारी दिने प्रयास गर्दा गर्दै फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी हलो खरसाङको आजको अङ्कमा अङ्कको अन्तिम समयतिर आइसकेका छौँ र आजको यो अङ्कबाट म इशारालाई अब बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

श्रोता अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, मोबाइल एप न्यूज अन एआईआर लगायत प्रसार भारतीको ओटीटी प्लेटफर्म वेव्समा पनि हामी उपलब्ध छौं। र समय यसबेला बिहानीको 10:30 अनि

40 सेकेन्ड भइरहेछ। म रश्मि, हाम्रा सबै टाढा अनि नजिकका श्रोताहरूमा अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु। यो प्रसारण यात्रामा यहाँहरूको साथमा म रहनेछु बेलुकी 4:30 त अवश्य यहाँहरू सबैले मलाई यो यात्रामा साथ दिनुहुनेछ आशा साँचे। त आउनुहोस् अब अघि बढौँ यो यात्रामा कार्यक्रम हाम्रो सरोकारबाट।

आउनुहोस् पहिले सुनौ यो फिल्म संगीत, त्यसपछि लिनेछु आजको हाम्रो सरोकारको विषयलाई। र यो फिल्म संगीत रहेको छ चलचित्र धडक 2 बाट दर्शन रावल, जोनिता गान्धी अनि रोचक कोहलीको स्वर छ, गुरप्रीत सैनीको शब्द छ भने संगीत छ रोचक कोहलीको।

दिले नादान भर्खर यहाँहरूले सुन्नुभयो मधुवन्ती बाग्ची अनि सुमन्तो मुखर्जीको स्वरमा शब्द थियो कुमारको चलचित्र हाउसफुल फाइभबाट। आउनुहोस् अब अघिल्लो क्रममा लिउँ आजको हाम्रो सरोकारको विषयलाई जो रहेको छ वर्ल्ड ग्रेटिट्युड डे वा विश्व कृतज्ञता दिवस। धन्यवाद एउटा सानो शब्द तर यसभित्र ठूलो भावना लुकेको हुन्छ। कसैले हामीलाई सहयोग गर्दा माया गर्दा हौसला दिँदा वा हाम्रो जीवनमा सकारात्मक प्रभाव पार्दा त्यसप्रति सम्मान र आभार व्यक्त गर्नु नै धन्यवाद वा कृतज्ञता बन्नु हो। कृतज्ञताले मानिसलाई विनम्र सकारात्मक र मानवीय बनाउँछ। कृतज्ञता व्यक्त गर्नु ठूलो धन वा विशेष अवसर आवश्यक हुँदैन। हामी दैनिक जीवनमै विभिन्न तरिकाले कृतज्ञ हुन सक्छौँ। आफूलाई सहयोग गर्ने व्यक्तिलाई मनदेखि धन्यवाद भन्नु,

कृतज्ञता दिवस मनाउने सुझाव दिए, जसद्वारा सबैले मिलेर यो दिवस मनाउन सकुन् अनि विश्वका ती सबै चिजहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गर्न सकुन् जुन मानव जीवनको निम्ति धेरै महत्वपूर्ण हुँदछ। र वर्ष 1966 सालमा यो दिवस प्रथम पल्ट पालन गरिएको थियो। तत्पश्चात यो दिवस प्रत्येक वर्ष 21 तारिक सितम्बरको दिनलाई कृतज्ञ व्यक्त गर्ने अवसरका रूपमा मनाउने परम्परा विस्तार हुँदै गयो।

गुरप्रीत सैनीको शब्द थियो, संगीत थियो रोचक कोहलीको स्वर, दर्शन रावल, जोनिता गान्धी अनि रोचक कोहलीको सुनुभयो चलचित्र धडक टूबाट। यदि श्रोताहरू भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा अनि आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ कार्यक्रम हाम्रो सरकार, जसमा आज हामी कुरा गरिरहेछौ विश्व कृतज्ञता दिवस सम्बन्धी। त आउनुहोस् अघि बढौँ यो जानकारीलाई। कृतज्ञता कुनै एक धर्म, जाति, भाषा र देशमा मात्र सीमित विषय होइन, संसारका विभिन्न संस्कृतिमा आभार व्यक्त गर्ने आफ्नै परम्परा छन्। आमा बुबालाई सम्मान गर्नु, गुरुजनप्रति श्रद्धा व्यक्त गर्नु, सहयोगीलाई धन्यवाद दिनु र प्रकृतिप्रति सम्मान राख्नु, यी सबै कृतज्ञताका रूप हुन्। हाम्रो जीवनमा धेरै मानिसहरूको योगदान हुन्छ। जन्मदेखि नै आमा बुबाको माया र हेरचाह पाउँछौँ हामीले। शिक्षकबाट ज्ञान, साथीहरूबाट साथ र हौसला पाउँछौँ भने किसान

उत्पादन गरेको अन्न, श्रमिकले गरेको परिश्रम, स्वास्थ्य कर्मीको सेवा र प्रकृतिले दिएको हावा, पानी तथा प्रकाश यी सबै हाम्रो जीवनसँग जोडिएका छन्। तरै पनि हामीले आफूले नपाएका कुरोको चिन्ता गर्छौँ, तर आफूले जीवनमा पाएका कुरालाई उपेक्षा गर्छौँ भनौँ, सामान्य ठान्छौँ। यस्तोमा कृतज्ञताले हाम्रो दृष्टिकोण परिवर्तन गर्न मद्दत गर्छ। यसले मसँग के छैन भन्ने प्रश्नबाट मसँग के छन् त भन्ने सकारात्मक सोचतर्फ लैजान्छ। कृतज्ञताको पहिलो पाठ हामीले परिवारबाट पनि सिक्न सक्छौँ। आमा बुबाले हाम्रो पालन पोषणका लागि गरेका परिश्रमको सम्मान गर्नु, दाजुभाइ तथा दिदी बहिनीको सहयोगलाई सम्झिनु र परिवारका सदस्यहरूसँग प्रेमपूर्वक व्यवहार गर्नु पनि कृतज्ञता हो। कहिलेकाहीँ एउटा सरल धन्यवाद आमा, धन्यवाद बाबा वा तपाईँले गर्नुभएको सहयोगको निम्ति धन्यवाद भन्ने शब्दले सम्बन्धमा आत्मीयता बढाउन सक्छ। परिवारमा कृतज्ञताको वातावरण भयो भने एकअर्काप्रति सम्मान, प्रेम र सहयोगको भावना अझ बलियो हुन्छ। शिक्षक हाम्रा जीवनका मार्गदर्शक हुन्। उनले पुस्तकको ज्ञान मात्र दिँदैनन्, तर जीवनमा सही बाटो रोज्न पनि सिकाउँछन्। शिक्षकले दिएको एउटा राम्रो सुझाव वा प्रेरणादायी शब्दले विद्यार्थीको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। त्यसैले शिक्षकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नु हाम्रो जिम्मेवारी हुँदछ। शिक्षक दिवसमा मात्र होइन, तर प्रत्येक दिन गुरुजनको योगदान सम्झिनु र उनीहरूले दिएको ज्ञानलाई व्यवहारमा उतार्नु नै साँचो कृतज्ञता हो।

यो अघिल्लो फिल्मी कोशेली रहेको छ अमित मिश्रा अनि नीति मोहनको युगल शर्मा चलचित्र लखनऊ सेन्ट्रलबाट शब्द छ आदेश वर्माको संगीत रोचक गोलीको स्वीकार्नुहोला अनि आनन्द लिनुहोला।

हामीले प्रकृतिबाट अनगिन्ती उपहार पाएका छौँ। स्वच्छ हावापानी, माटो, वन, नदी, पहाड, सूर्यको प्रकाश र जैव विविधता हाम्रो जीवनका आधार हुन्। प्रकृतिप्रति कृतज्ञ हुनु भनेको केवल प्रकृतिको प्रशंसा गर्नु होइन, यसको संरक्षण गर्नु पनि हो। रुख रोप्नु, पानी बचाउनु, फोहोर जथाभावी नफाल्नु, वन्य जन्तुको संरक्षण गर्नु र वातावरण स्वच्छ राख्नु प्रकृतिप्रतिको वास्तविक धन्यवाद हो। त्यसैले कृतज्ञता व्यवहारमा पनि देखिनुपर्छ। कसैलाई धन्यवाद भन्नु कृतज्ञताको एउटा रूप हो, तर वास्तविक कृतज्ञता हाम्रो व्यवहारमा पनि देखिनुपर्छ। कसैप्रति कृतज्ञता व्यक्त गरेर हामीले केवल उनीहरूको सम्मानमा मदत गर्दैनौँ, तर हामी स्वयंले आफ्नै मदत गरिरहेका हुन्छौँ। एउटा शोध अनुसार आभार व्यक्त गर्नु धेरै लाभदायक मानिएको छ। अन्यप्रति आभार व्यक्त गर्दा सकारात्मक सम्बन्ध दरिलो बन्दछ, जसले खुसियालीको भावना बढाउँछ। कृतज्ञता व्यक्त गर्दा आत्मसम्मानको भावनामा वृद्धि पनि हुन सक्छ, जसद्वारा तनावको स्तर कम हुन्छ अनि रोग प्रतिरोधक क्षमता पनि बढाउँदछ। कृतज्ञताले सहानुभूतिको भावनालाई बढाउनमा मद्दत मिल्दछ। अन्यप्रति जागरूकता अनि संवेदनशीलताको भावना वृद्धि हुँदछ। यतिसम्म कि सुत्नुभन्दा अघि कृतज्ञताको डायरी लेख्दा निन्द्राको गुणवत्तामा पनि सुधार हुन सक्दछ। र विश्व कृतज्ञता दिवसले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिदछ। हामीले एक्लैले जीवन निर्वाह गरेका हुँदैनौँ। हाम्रो यात्रामा धेरै मानिसहरू, प्रकृति र समाजको योगदान रहेको हुन्छ। त्यसैले 21 सितम्बरलाई मात्र होइन, प्रत्येक दिन नै कृतज्ञताको भावना बोकेर बाँच्नुपर्छ। एउटा सानो शब्दले ठूलो सम्बन्ध जोड्न सक्छ। धन्यवाद भनौँ, कृतज्ञ बनौँ, अरूको योगदानको सम्मान गरौँ र आफूले पनि अरूको जीवनमा सकारात्मक योगदान दिने प्रयास गरौँ। ती सबैप्रति कृतज्ञ बनौँ जुन हाम्रो जीवनको मुख्य आधारहरू हुन्।

बर्ड टू यस चलचित्रबाट श्रोताहरूले भर्खरै सुन्नुभयो दिलजीत दोसान्ज अनि परम्परा टण्डनको युगल स्वरलाई। शब्द थियो सचेत टण्डनको, संगीत कौशिर मुनिरको।

बीत गया। यो अन्तिम फिल्मी कोशेली श्रोताहरूले भर्खरै सुन्नुभयो सारन्त सन्तोष कुशर्मा। चलचित्र अगथ्यबाट शब्द थियो सजीव सारथीको, संगीत युवान शंकर राजाको। हवस् त श्रोता, यस गीतको अन्त साथै अब अहिलेलाई भने पूरा हुन्छ हाम्रो सरोकार कार्यक्रम। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र।

यो स्वर थियो निन्दिया बान्तवाको। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा अनि आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ कार्यक्रम स्वर माधुरी, जसमा श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। त यसै क्रममा अब स्वीकार्नुहोस् यो अघिल्लो आधुनिक गीत राजेश लाबरको स्वरमा।

हवस्त श्रोता, चन्द्रकला राईको स्वरमा यस आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम स्वरमाधुरी। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग।

आज दिउँसो 3:20 प्रसारण हुनेछ कार्यक्रम विश्वमा हामी। यसमा आज श्रोताहरूले सुन्नुहुनेछ स्वामी विवेकानन्दको भारत दृष्टिमाथि एक वार्ता। त्यसपछि विविध वार्ताको कार्यक्रममा भारतीय राष्ट्रिय उद्यान काजिरङ्गामाथि सुन्नुहुनेछ यो अर्को वार्ता।

अपराह्न 4 बजे कार्यक्रम विज्ञान दर्पण, यसमा आज वातावरणीय समस्याका लागि प्रकृतिमा आधारित समाधान यस शीर्षकमाथि आनन्द छेत्रीसितको अन्तर्वार्ता प्रस्तुत गर्नेछौं।

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र समय यस बेला दिउँसोको 12:05 अनि 30 सेकेन्ड भइरहेछ। दिउँसोको यो समय हो मनोरञ्जनको। हजुर श्रोता, मनोरञ्जन तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमाबाट। आउनुहोस् अवेर नगरौं, आरम्भ गरौं कार्यक्रम तपाईँको अनुरोधमा। पहिले लिएका छौं यहाँहरू सबैको अनुरोधलाई। हाम्रा श्रोताहरू हुनुहुन्छ राज प्यालेस मौनाथ भञ्जन उत्तर प्रदेशबाट, राजेश राज वर्मा, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा। यसरी नै शिव मन्दिर हकीकतपुरा माउबाट हुनुहुन्छ मुन्ना भाई स्वर्णकर, पिङ्की स्वर्णकर, आर्यन कृष्ण अनि पिहु स्वर्णकर। मेन रोड राजविराज नेपालबाट हुनुहुन्छ मोहम्मद अतौल्ला, बेगम जिनत जहाँ, सोनी परविन, इम्तिया जालम। यसरी नै कोठवा नारायणपुर बाबापट्टि बलियाबाट हुनुहुन्छ ओम प्रकाश राई, उषा राई, कुमारी अमित कुमार राई, ह्याप्पी राई। दुविधा नेवादा जिल्ला गाजीपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रतीक राई, रोशनी राई अनि प्राञ्जल राई। यसरी नै रामपुर चौक बिहारबाट हुनुहुन्छ मोहम्मद जासिम राही, सबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, सञ्जय कुमार अनि खुशबु। छत्तीसगढ दत्रेङ्गीबाट हुनुहुन्छ भागवत वर्मा, लेवाईबाट गुलाबदास मानिकपुरी, लन्चनपुरबाट विश्वनाथ साहु, चरडोङ्गरी पिपरियाबाट दुर्गाराम साहु अनि गान्धी चौक रोपड़ पञ्जाबबाट हुनुहुन्छ हरदेव मिका, बलविन्दर विरक, जितेन्द्र विरक अनि मिका विरक। यहाँहरू सबैको अनुरोधमा सुनाइरहेछौ कार्यक्रमको यो पहिलो गीत। चलचित्र बेताबबाट लता मंगेशकर अनि सबीर कुमारको युगल स्वरमा रहेको छ, शब्द आनन्द बक्सीको छ भने संगीत छ आरडी वर्मनको। स्वीकार्नुहोस् यहाँहरू सबैको अनुरोधमा कार्यक्रमको यो पहिलो गीत।

तपाईको अनुरोधमा यो कार्यक्रम प्रसारण भइरहेछ आकाशवाणीको खरसाङ केन्द्रबाट। त यसै कार्यक्रमलाई अघि बढाउँदै अब सुनाइरहेछौ यो अघिल्लो गीत चलचित्र दिल है कि मान त नहीबाट अनुराधा पौडेल अनि कुमार सानुको युगल स्वरमा रहेको छ यो गीत। शब्द सफाइज अनवरको, संगीत नदिम श्रवणको, अनुरोध छ यहाँहरू सबैको। मजनुका टिल्लाबाट कमल बालुजा, मधु बालुजा, सागर बालुजा अनि सतना मध्यप्रदेशबाट हाम्रा श्रोताहरू हुनुहुन्छ उमङ्ग मल्लिक, आकांक्षा मल्लिक अनि माही मल्लिक। यसरी नै काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन अनि बेबी विदिता। गाउँ फरासी जिल्ला हिसारबाट हुनुहुन्छ राजकुमार, प्रमोद कुमार, पुष्पेन्द्र कुमार अनि साथीहरू। बक्सर बिहारबाट हुनुहुन्छ सरफुद्दिन अन्सारी, फातमा खातुन, असलम अन्सारी, अक्रम अन्सारी अनि अल्ताफ अन्सारी। डुङराव बिहारबाट हुनुहुन्छ डब्लु अन्सारी, सोनम आदिवा अनि दानिश अन्सारी। यसरी नै सारिमपुर बक्सरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ राज एचडी अन्सारी, आसमा खातुन, आफ्ताफ अन्सारी, महताब अन्सारी, कुल्लु अनि मल्लु अन्सारी। पुस्तकालय रोड फारबिसगंज बिहारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ शम्भुप्रसाद गुप्त, कुन्ती देवी, भिक्टोरिया खरसाङबाट प्रज्ञान, अर्पिता अनि आयशा। लुधियाना पन्जाबबाट हुनुहुन्छ अमरजित, सोनम कौर अनि परमजित आदिवा कौर। बिहारी कोलोनी महसुस मुन्दबाट हुनुहुन्छ वली उल्ला वकीर, डब्लु उल्ला फकीर अनि फरविन आसमा फकीर। बुलन्दशहरबाट हुनुहुन्छ बद्रु वली अन्सारी, फर्जु वली अन्सारी अनि फर्जी वली अन्सारी। अप्पर सिरबारी बस्ती गिद्ध पहाडबाट हुनुहुन्छ सुषमा सिंह, एसएम दनाल, सयम दनाल, पुष्प छेत्री अनि साथीहरू। त आउनुहोस् यहाँहरू सबैको अनुरोधमा सुनौ कार्यक्रमको यो अघिल्लो गीत।

अररिया रजोखर बजारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ मोहम्मद शरीफ आर्जू, मोहसिन आर्जू, सरफराज खान अनि अफजल खान। मेन रोड रानीगंजबाट हुनुहुन्छ नुसरत जानम, फरजाना खानम, शहाना शबनम। अररिया जोगीहाटबाट हुनुहुन्छ सौम्य नाजनीन, रुकया अफरिन, रिहाना प्रवीण अनि नगमा प्रवीण। यसरी नै पद्मा टकिज नेपानगर मध्यप्रदेशबाट हुनुहुन्छ सुदर्शन शाह, पल्लवी प्रखर, कुशल शाह, नीति शाह, सुरवी, अश्विन, मंगलबेन अनि राजेन्द्रजी शाह। टाउनशिप सेक्टर 8 भिलाई नगर छत्तीसगढ़बाट हुनुहुन्छ अशोक श्याम कुमार, प्रमिला श्याम कुमार, छिन्नु आसमा, दीपक श्याम कुमार अनि अनुश्री श्याम कुमार। आदर्श रेडियो श्रोता संघ कन्हरे बजार पूर्णियाबाट हुनुहुन्छ दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, सिम्पी रानी शाह अनि मोहम्मद शरीफ आरजू। गुडिया माउजी अस्तुबाट हुनुहुन्छ प्रदीप कुमार, आशिष कुमार, कुन्दन कुमार अनि सुनिता देवी। यहाँहरू सबै सुन्न चाहनुहुन्छ जावेद अलीको स्वरलाई चलचित्र दबंग 3 शब्द दानिश साबरीको छ भने संगीत छ साजिद वाजिदको। स्वीकार्नुहोस् यहाँहरू सबैको अनुरोधमा कार्यक्रमको यो अघिल्लो गीत।

त यसरी तपाईँ सबै श्रोताहरू द्वारा अनुरोध फिल्म सङ्गीतहरूबाट यहाँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौँ कार्यक्रमको अन्ततिर। मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ र यहाँहरूबाट विदा माग्नुभन्दा अघि राख्दैछु कार्यक्रमको यो अघिल्लो अनि अन्तिम गीत। चलचित्र डिस्को दिवानेबाट नाजिया हसनको स्वरमा रहेको छ यो गीत। शब्द छ अनवर खालिदको, सङ्गीत विद्युको रहेको छ भने अनुरोध छ यहाँहरू सबैको। गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु निलु, विशाल राज अनि वंशराज, यसरी नै जतुवा किशनपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ आलम दिलकश, सबना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, सफन आलम, चाँदनी नाज, सिराजपुर, गणेशपुरबाट हुनुहुन्छ

छ वकिल राही, फिरोज आलम, नाच प्रवीण अनि अर्श बाबु। राजेश भारती रेडियो श्रोता संघ कुलीपाड़ा कटिहार बिहारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रगति, प्रेरणा, प्रियंका, प्रिया, विभा, राजेश, आदित्य, विवेक, परिधि, अक्षित, ब्लूमी, रवि रंजन, रागेश, प्रिंस, आशीष, साक्षी, लक्ष्मी, संजीव, संतोष, आयुष, मिठी, रश्मि, बबिता, राजेश अनि रमन र रिंगनी छत्तीसगढ़बाट हुनुहुन्छ दिनेश वर्मा अनि करुणा वर्मा। त आउनुहोस् श्रोता, यहाँहरू सबैको अनुरोधमा सुनौ कार्यक्रमको यो अघिल्लो अनि अन्तिम गीत।

हौस त श्रोता, डिस्को दिवाने यस चलचित्रबाट नाजिया हसनको स्वरमा यो गीतसँग अहिलेलाई पनि पूरा हुन्छ। तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध, फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, र समय यस बेला दिउँसोको 12:30 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ मेलोडी टाइम, आनन्द लिनुहोला पाश्चात्य सङ्गीतको।

0: मेलोडी टाइम पाश्चात्य संगीतको यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ मुख्य समाचारको।
1: यो आकाशवाणी हो, मुख्य समाचार उषा किरणबाट सुन्नुहोस्। सूचना तथा प्रसारण मन्त्रालयले केरलको 18 अन्तर्राष्ट्रिय डकुमेन्ट्री तथा सर्ट चलचित्र महोत्सवमा प्रदर्शनको लागि कुनै पनि चलचित्रलाई अनुमति अस्वीकार नगरिएको स्पष्ट पारेको छ। कांग्रेस नेता शशी थरूरको आरोपको जवाब दिँदै मन्त्रालयले 6 फिल्महरूको लागि थप जानकारी र सारांश माग गरिएको बताएको छ। स्वदेशी रूपमा सुसज्जित आधुनिक जहाज आईएनएस सह्याद्री र आईएनएस कुलिस फिलिपिन्सको सुबी खाडीमा आइपुगेका छन्। दुवै जहाज नौसेनामा परिचालन तैनाथीमा छन्। युद्धपोतहरूले फिलिपिन्समा आसियान रक्षा मन्त्रीहरूको बैठक र संयुक्त सहयोग गतिविधिहरूमा भाग लिनेछन्। स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले बजारमा आउने वा प्रयोग भइरहेका औषधिहरूको साइड इफेक्ट र प्रतिकूल प्रतिक्रियाहरूको अनुगमन मूल्याङ्कन र रोकथाममा भारतको यात्रा आत्मनिर्भरताको उल्लेखनीय उदाहरण भएको बताउनु भएको छ। केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मान्डवियाले एसियाई खेलमा 60 किलोग्राम मिश्रित मार्शल आर्ट वर्गमा काँस्य पदक जितेकोमा सुचिका तारियाललाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जालमा पोस्टमा गर्दै श्री मान्डवियाले सो यस कार्यक्रममा देशको पहिलो पदक भएको उल्लेख गर्नुभयो। उहाँले यसलाई ऐतिहासिक क्षणको रूपमा वर्णन गर्नुभएको छ। भारत र संयुक्त राज्य अमेरिका बीचको संयुक्त सैन्य अभ्यास युद्ध अभ्यास 2026 उत्तराखण्डको औलीमा जारी छ। भारतीय सेनाका अनुसार यो अभ्यास केवल प्रशिक्षणमा मात्र सीमित छैन, तर यसले दुई देशका सेनाहरूबीच पारस्परिक भाइचारा समझदारी र बलियो सम्बन्धलाई पनि प्रवर्धन गरिरहेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। अहिले 2:40 मा पुनः आउनेछौ नयाँ समाचार संस्करण लिएर। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

Yeah, I'm going to go to the hospital.

Kamara, Jimmy,

那么来解决，简单的做那个没人做的多吧，麻烦麻烦的也多吧，解决解决吧。

आउनुहोस् प्रसारण यात्रालाई अगाडि बढाउँदै अब सुनाइरहेछौ केही लोक अनि आधुनिक गीत. प्रथम स्वीकार्नुहोस् यो लोकगीत, आफ्नै संकलन अनि स्वर छ डाक्टर भानु गौतमको.

डाक्टर भानु गौतमको शर्मा यो लोकगीत पछि अब अघिल्लो क्रममा सुनाइरहेछौ। यो आधुनिक गीत आफ्नै संगीतमा रहेको छ, स्वर छ कर्म ग्याल्छेनको, शब्द गोविन्द हुमा गाएको। स्वीकार्नुहोस् यो अघिल्लो आधुनिक गीत।

0: शासित प्रदेश लागू औषध विरोधी कार्यदल प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। नार्कोटिक्स कन्ट्रोल ब्युरोद्वारा आयोजित यस दुई दिवसीय सम्मेलनमा भावी पुस्तालाई लागू औषधको खतराबाट जोगाउन कार्ययोजनाहरूको बारेमा चर्चा गरिनेछ। सम्मेलनको विषयवस्तु संयुक्त संकल्प साझा जिम्मेवारी हो। सम्मेलनले लागू औषध नियन्त्रण लक्ष्य 2026 2029 प्राप्त गर्न कार्यदलको भूमिकाको बारेमा चर्चा गर्नेछ। गृह मन्त्रालयले बताएको अनुसार कार्यक्रमको क्रममा श्री शाहले लागू औषध दूर उपयोगको बारेमा जनचेतना जगाउन टेलिभिजन विज्ञापनहरू जारी गर्नेछन्। गृहमन्त्रीले लखनऊ र देहरादूनमा नयाँ लागू औषध नियन्त्रण ब्युरो क्षेत्र परिसरहरूको शिलान्यास पनि गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन उत्तर प्रदेशको दुई दिवसीय भ्रमणमा आज मेरठ पुग्नुभएको छ। श्री नवीन आगामी विधानसभा चुनावको तयारीका लागि मेरठ र सहारनपुरको भ्रमणमा हुनुहुन्छ। राष्ट्रिय अध्यक्ष बनेपछि उहाँको पश्चिमी उत्तर प्रदेशको यो पहिलो भ्रमण हो। भ्रमण अवधि उहाँले बुथ शक्ति केन्द्र मण्डल र जिल्ला स्तरमा संगठनात्मक तयारीहरूको समीक्षा गर्नुभयो र कार्यकर्ताहरूसँग प्रत्यक्ष अन्त्यक्रिया गर्नुभयो। श्री नवीनले सुभारती विश्वविद्यालयमा आयोजित युवा संवादमा विद्यार्थीहरूसँग अन्त्यक्रिया गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री योगी आदित्यनाथ र प्रदेश भाजपा अध्यक्ष पंकज चौधरी पनि उपस्थित हुनुहुन्थ्यो। भारत र अमेरिका बीचको संयुक्त सैन्य अभ्यास युद्ध अभ्यास 2026 उत्तराखण्डको औलीमा जारी छ। भारतीय सेनाका अनुसार यो अभ्यास प्रशिक्षणमा मात्र सीमित नभएर यसले दुई देशका सेनाहरू बीचको पारस्परिक भाइचारा समझदारी र बलियो सम्बन्धलाई पनि प्रवर्धन गर्दछ। यस अभ्यासको क्रममा दुवै सेनाका सैनिकहरू युद्ध कौशल मात्र साझा नगरेर भारतको सांस्कृतिक सम्पदा र हिमालयको सुन्दरताको अनुभव पनि गरिरहेका छन्। अमेरिकी सैनिकहरूले बद्रीनाथमा आयोजित सांस्कृतिक महोत्सवमा देवभूमिको जीवन्त परम्पराहरू अनुभव गरे र भारतको समृद्ध सांस्कृतिक सम्पदाको झलक पनि देखे। गोर्सो बुग्यालको सुन्दर र रमणीय भूभागमा ट्रेकिङ गर्दा उनीहरूलाई हिमालयको भव्य सौन्दर्य र प्राकृतिक वातावरणको अनुभव गर्ने अवसर पनि प्राप्त भएको छ। भारतीय सेनाले एक सामाजिक सञ्जाल पोस्टमा यो अभ्यासले परिवर्तनशील वातावरणमा चुनौतीहरूको सामना गर्न अन्तर सञ्चालन क्षमता समन्वय र सैन्य क्षमताहरूलाई पनि बढाउँछ। स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले बजारमा प्रवेश गर्ने वा प्रयोग भइरहेको औषधिको साइड इफेक्ट र प्रतिकूल प्रतिक्रियाहरूको अनुगमन मूल्याङ्कन र रोकथाममा भारतको यात्रा आत्मनिर्भरताको उल्लेखनीय उदाहरण भएको बताउनुभएको छ। उहाँले नयाँ दिल्लीमा नेसनल फार्मुलेट लेरी अफ इन्डियाको सातौं संस्करणको विमोचन गर्नुहुँदै यो कुरा बताउनु भएको हो। सूचना तथा प्रसारण मन्त्रालयले केरलमको 18 अन्तर्राष्ट्रिय डकुमेन्टरी तथा सर्ट चलचित्र महोत्सवमा प्रदर्शनको लागि कुनै पनि चलचित्रलाई अनुमति अस्वीकार नगरिएको स्पष्ट पारेको छ। काँग्रेस नेता शशि थरूरको आरोपको जवाब दिँदै मन्त्रालयले 6 फिल्महरूको लागि थप जानकारी र सारांश माग गरिएको बताएको छ। दूरसञ्चार विभागले सिम कार्डको जालसाजी जारी गर्ने टेलिकम पहिचानकर्ताको दुरुपयोग गर्ने वा आइएमईआई नम्बरहरूसँग छेडछाड गर्ने जस्ता कार्यहरू विरूद्ध सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ।
1: विभाग ने दोहराया है कि ऐसा किया जाना एक दंडनीय अपराध है जिसमें 3 की तक की जेल और 50 लाख रुपए तक का जुर्माना हो सकता है। विभाग ने लोगों से अपना सिम कार्ड किसी और के साथ साझा न करने को कहा है। विभाग ने लोगों को सलाह दी है कि फर्जी दस्तावेजों के जरिए सिम कार्ड न खरीदें। संचार मंत्रालय ने लोगों को सलाह दी है कि वे संचार साथी पोर्टल और मोबाइल ऐप के जरिए अपने मोबाइल का नियमित रूप से सत्यापन करें। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से वैष्णवी।
0: पाकिस्तानी वायुसेना ने आज अफगानिस्तानको कुनार र पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको छ। यी आक्रमणहरूमा 3 मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। अफगान मिडियाका अनुसार कुनार प्रान्तको नुरगल जिल्लामा बिहान 3 आक्रमण भएको थियो। पक्तिकाको बर्मल जिल्लामा पनि बिहान 4 2 हवाई आक्रमण गरिएको थियो। रूसमा भएको संसदीय चुनावमा सत्तारूढ युनाइटेड रसिया पार्टीले अग्रता लिएको छ। रूसको केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टीले लगभग 58% मत प्राप्त गरेको छ। अन्तिम परिणाम 25 सेप्टेम्बरसम्ममा आउने अपेक्षा गरिएको छ। युनाइटेड रसिया पार्टीले गत चुनावमा 324 जितेको थियो। मौसम विभागले आज अण्डमान र निकोबार द्वीप तमिलनाडु पुडुचेरी कराइकल र तेलंगानामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। तटीय आन्ध्र प्रदेश छत्तीसगढ़ कर्नाटक र मध्य महाराष्ट्रमा पनि आगामी 2-3 दिनमा भारी वर्षा हुने सम्भावना छ। अण्डमान र निकोबार द्वीप कर्नाटक

झारखण्ड, ओडिसा, रायलसीमा, तमिलनाडु, पुडुचेरी, कराईकल र तेलंगानामा भोलिसम्म तीव्र हावा र वर्षा हुने सम्भावना छ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाई खेलहरूमा मिक्स्ड मार्शल आर्ट्समा कांस्य पदक जितेर इतिहास रचेकोमा सुचिका तारियललाई बधाई दिनुभएको छ। गृहमन्त्री अमित शाहले भोलि नयाँ दिल्लीमा राज्य तथा केन्द्र शासित प्रदेश लागू औषध विरोधी कार्यदल प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। भारत र अमेरिका बीचको संयुक्त सैन्य अभ्यास युद्ध अभ्यास 2026 उत्तराखण्डको औलीमा जारी छ। अनि मौसम विभागले आज अण्डमान र निकोबार द्वीप, तमिलनाडु, पुडुचेरी, कराई कल र तेलङ्गानामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

0: शब्द थियो ज्योति बाला लामाको, संगीत बसन्ती बाला लामाको, स्वर रमेश गुरुङ अनि बसन्ती बाला लामाको थियो। सुन्नुभयो यो लोकगीत। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका स्यारोन मंगर। विषय जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा आधुनिक जलवायु चुनौतीहरूका लागि भारतका समाधानहरूमा जोर। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। 19 सेप्टेम्बरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा वातावरण र जलवायु गतिशीलताको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्नुहुँदै प्रधानमन्त्रीले प्रकृतिसँग भारतको गहिरो ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभयो र प्राचीन सांस्कृतिक ज्ञानले कसरी आधुनिक जलवायु समाधानहरूलाई आकार दिइरहेको छ तथा विश्वव्यापी स्तरमा सामूहिक कार्यका लागि प्रेरित गरिरहेको छ भन्ने कुरामा जोड दिनुभयो। उहाँले यस महत्वपूर्ण अभियानलाई सशक्त रूपमा अघि बढाएकोमा नेशनल ग्रीन ट्रिब्युनलको प्रशंसा गर्नुभयो। आयोजकहरूलाई बधाई दिनुहुँदै उहाँले भन्नुभयो, भारतले अहिले आधुनिक जलवायु चुनौतीहरूको समाधान प्रदान गरिरहेको छ। कार्बन फुटप्रिन्ट सम्बन्धी विश्वव्यापी गलत धारणालाई सम्बोधन गर्नुहुँदै भारतीय प्रधानमन्त्रीले विकासशील राष्ट्रहरूलाई अनुचित रूपमा दोष दिने गरेको तर विकसित देशहरूले भारतको तुलनामा प्रति व्यक्ति 6 गुणा बढी कार्बन उत्सर्जन गरेको कुरा उल्लेख गर्नुभयो। उहाँले COP21मा कन्भिनियन्ट एक्सन कन्टिन्युटी फर चेन्ज पुस्तकको विमोचन तथा वान सन वान वर्ल्ड वान ग्रिड इन्टरनेसनल सोलर अलायन्स CDRI ग्लोबल बायोफ्युल्स अलायन्स र इन्टरनेसनल बिग क्याट अलायन्स जस्ता मञ्चहरूको स्थापनाको स्मरण गर्नुभयो। उहाँले यी पहलहरूले वातावरणीय संरक्षणका लागि नयाँ मापदण्डहरू स्थापित गरेको उल्लेख गर्नुभयो। प्राचीन दर्शनलाई आधुनिक कार्यान्वयनसँग जोड्नुहुँदै प्रधानमन्त्रीले हालैका वर्षहरूमा विभिन्न वातावरणीय क्षेत्रहरूमा भएको असाधारण प्रगतिको विवरण दिनुभयो र नवीकरणीय ऊर्जातर्फको प्रमुख रणनीतिक परिवर्तनमा जोड दिनुभयो। उहाँले G20मा भारतको विशिष्ट स्थान रहेको बताउनुभयो। भारतले निर्धारित समयभन्दा अगाडि नै आफ्ना COP21 लक्ष्यहरू हासिल गरेको छ र गैर जीवाश्म इन्धनको प्रयोग तथा सौर्य ऊर्जा क्षमतामा विश्वव्यापी मापदण्डहरू स्थापित गरेको छ। देशमा भएको सौर्य क्रान्तिको ठोस प्रमाण प्रस्तुत गर्नुहुँदै प्रधानमन्त्रीले सौर्य ऊर्जा क्षमता केही वर्ष अघिको 2 गिगावटबाट बढेर आज 160 गिगावट भन्दा बढी पुगेको उल्लेख गर्नुभयो। यसमा पीएम सूर्य घर मुफ्त बिजुली योजनाले महत्वपूर्ण भूमिका खेलेको छ, जसले प्रति परिवार 80,000 रुपियाँसम्मको आर्थिक सहयोग सहित 50 लाख भन्दा बढी घर परिवारमा सौर्य ऊर्जा सुविधा पुर्याएको छ। उहाँले कुसुम योजना अन्तर्गत 3 लाख किसानले सौर्य पम्प प्राप्त गरेको र वान नेसन वान ग्रिड परियोजनाको सम्पन्नताले 20 करोड टन कार्बन उत्सर्जन रोक्न सफलतापूर्वक मदत गरेको कुरा पनि प्रकाश पार्नुभयो। स्वच्छ ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय प्रगतिहरूलाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले वायु ऊर्जा क्षमतामा 3 गुणा वृद्धि, जल विद्युत क्षमताको व्यापक विस्तार र परमाणु ऊर्जा उत्पादनमा नयाँ जोडको उल्लेख गर्नुभयो। उहाँले यी एकीकृत प्रयासहरूले देशको जीवाश्म इन्धन ऊर्जा क्षमतालाई लगभग 4 गुणा बढाएको र कोइला ग्यासीकरण जस्ता स्वच्छ प्रविधिहरूलाई अघि बढाएको बताउनुभयो। श्री मोदीले भन्नुभयो, भारतले अन्य स्वच्छ ऊर्जा क्षेत्रहरूमा पनि महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। उन्नत र स्वच्छ यातायात प्रणालीको आगमनलाई उत्सवका रूपमा मनाउँदै प्रधानमन्त्रीले देशको पहिलो हाइड्रोजन रेलको सुरुवातको घोषणा गर्नुभयो। यो रेल विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेलको कीर्तिमान पनि कायम गर्न सफल भएको छ। ग्रीन वाहन साधनहरूको व्यापक प्रयोगलाई उल्लेख गर्नुहुँदै प्रधानमन्त्री मोदीले इलेक्ट्रोनिक सवारी साधनको संख्यामा भएको आश्चर्यजनक 950 गुणा वृद्धिको चर्चा गर्नुभयो। सन् 2014 अघि

0: 3,000 भन्दा कम एकाई बिक्री हुने गरेकोमा गत वर्ष बढेर यो संख्या लगभग 25 लाख पुगेको छ। सार्वजनिक यातायात पूर्वाधारको व्यापक आधुनिकीकरणमा जोड दिनुहुँदै प्रधानमन्त्रीले 2014 मेट्रो सञ्जाल, जुन केवल 5 सहर र 250 किलोमिटरसम्म सीमित थियो, आज यसको व्यापक सिस्टम 20 भन्दा बढी सहरहरूमा सञ्चालित भइरहेको छ।
1: समय अपराह्न 3 बज्यो। टाढा अनि नजिकका जति पनि श्रोताहरू हामीसित जोडिसक्नु भएको छ, यहाँहरू सबै सबैलाई एकचोटि स्वागत जनाउन चाहन्छु आकाशवाणीको नेपाली प्रसारण सेवामा।

समीरको शब्द थियो, संगीत थियो नदिम श्रवणको, स्वर अल्का याग्निक अनि उदित नारायणको। सुन्नुभयो यो पहिलो फिल्म संगीत चलचित्र दिल है तुम्हाराबाट। यो अघिल्लो फिल्म संगीत सुनाइरहेछौ, समीरको शब्द छ, संगीत छ नदिम श्रवणको, अभिजित अनि अल्का याग्निकको युगल स्वरमा रहेको छ यो अघिल्लो गीत चलचित्र धडकनबाट।

0: शब्द थियो समीरको, संगीत नदीम श्रवणको, स्वर अल्गयाग्निक अनि कुमार सानुको, सुनुभयो चलचित्र साजनबाट। हवस्त श्रोता, यस गीतसँगै अहिलेलाई भने पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाई खेलहरूमा मिक्स्ड मार्शल आर्ट्समा काँस्य पदक जितेर इतिहास रचेकोमा सुचिका तारियाललाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपतिले यो उपलब्धि भारतीय खेल जगतको लागि विशेष महत्व राख्छ भनी बताउनुभयो। राष्ट्रपति मुर्मूले पुरूष 10 मिटर एयर राइफल व्यक्तिगत फाइनलमा रजत पदक जितेकोमा हिमांशु ढिल्लन र पुरूष 10 मिटर एयर राइफल व्यक्तिगत प्रतियोगितामा काँस्य पदक जितेकोमा द्राक्स बालासाहेब पाटीलाई पनि बधाई दिनुभयो। उहाँले उनीहरूको प्रभावशाली प्रदर्शनले एकाग्रता, समर्पण र खेलकुद उत्कृष्टतालाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। गृहमन्त्री अमित शाहले भोलि नयाँ दिल्लीमा राज्य तथा केन्द्रशासित प्रदेश लागू औषध विरोधी कार्यदल प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। नार्कोटिक्स कन्ट्रोल ब्युरोद्वारा आयोजित यस दुई दिवसीय सम्मेलनमा भावी पुस्तालाई लागू औषधको खतराबाट जोगाउन कार्ययोजनाहरूको बारेमा चर्चा गरिनेछ। सम्मेलनको विषयवस्तु संयुक्त संकल्प साझा जिम्मेवारी हो। सम्मेलनले लागू औषध नियन्त्रण लक्ष्य 2026-29 प्राप्त गर्न कार्यदल को भूमिकाको बारेमा चर्चा गर्नेछ। गृह मन्त्रालयले मन्त्रालयको भनाई अनुसार कार्यक्रमको क्रममा श्री शाहले लागू औषध दुरूपयोगको बारेमा जनचेतना जगाउन टेलिभिजन विज्ञापनहरू जारी गर्नेछन्। गृहमन्त्रीले लखनऊ र देहरादूनमा नयाँ लागू औषध नियन्त्रण ब्युरो क्षेत्र परिसरहरूको शिलान्यास पनि गर्नुहुनेछ। आसामको चन्द्रपुरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको उन्नत राडार अनुसन्धान केन्द्रको शिलान्यास आज गरिनेछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज सामाजिक सञ्जाल पोस्टमा यो जानकारी साझा गर्नुभयो। मुख्यमन्त्रीले यो केन्द्र इसरोको नेटवर्क फर स्पेस अब्जेक्ट ट्र्याकिङ एण्ड एनालिसिस नेत्र कार्यक्रमको एक भाग हुने बताउनुभयो। यसको उद्देश्य अन्तरिक्ष वस्तुहरूको अनुगमन र ट्र्याकिङ क्षमतालाई सुदृढ पार्नु र भारतको महत्वपूर्ण अन्तरिक्ष सम्पत्तिहरूको सुरक्षा बढाउनु हो। इसरोले यस परियोजनाको लागि चन्द्रपुरमा 67 एकड जमिन पहिचान गरेको छ। संस्थाको 2025-2026 वार्षिक प्रतिवेदन अनुसार भूमि हस्तान्तरण नोभेम्बर 2023 सम्पन्न भएको थियो, जबकि अन्तिम दर्ता 7 नोभेम्बर 2025 गरिएको थियो। परियोजना नेत्र अन्तर्गत अन्तरिक्षमा बढ्दो गतिविधि र वस्तुहरूको निगरानी गर्न राडार, अप्टिकल टेलिस्कोप सुविधाहरू र केन्द्रीय नियन्त्रण केन्द्र जस्ता प्रमुख पूर्वाधारहरूको विकास गरिँदैछ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम उच्च अदालतमा मुख्य न्यायाधीश न्यायमूर्ति ए मोहम्मद मुस्ताकसँग संयुक्त रूपमा आज नाम्चीमा जिल्ला तथा सत्र न्यायाधीशको अतिरिक्त अदालतको उद्घाटन गर्नुभयो। मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल मार्फत अदालतको उद्घाटन जनतासम्म न्यायलाई अझ नजिक पुर्याउने दिशामा महत्वपूर्ण कदम रहेको बताउनु भएको छ। उहाँले पहुँचयोग्य, उत्तरदायी र प्रभावकारी न्याय प्रणालीले आफ्ना अधिकार सुरक्षित हुने तथा निष्पक्ष र समयमै न्याय प्राप्त हुने विश्वास नागरिकमा बलि बनाउने कुरा उल्लेख गर्नुभयो। कामतापुर स्टेट डिमान्ड काउन्सिल डेमोक्रेटिक स्टर्न रिजनको केन्द्रीय कार्यकारिणीको बैठक आगामी 22 सितम्बरमा कोक्राझार जिल्लाको सरफानगुडीस्थित चिलाराई भवनमा आयोजना गरिनेछ। बैठक अपरान्ह 2 बजेदेखि शुरू हुनेछ। संगठनद्वारा जारी सूचना अनुसार बैठकमा स्वदेशी कोच राजवंशी समुदायका संवैधानिक अधिकारहरू तथा विभिन्न मागहरूलाई लिएर लोकतान्त्रिक अदालत आन्दोलनको अन्तिम चरणमाथि चर्चा एवं विचार विमर्श गरिनेछ। बैठकमा संगठनको केन्द्रीय कार्यकारिणीका पदाधिकारीहरू एवं सदस्यहरू सामेल रहने बताएको छ। संगठनले यस बैठकलाई समुदायका अधिकार र मागहरूसित सम्बन्धित आगामी कार्यक्रम एवं रणनीति मार्फत विचार विमर्श गर्नको लागि महत्वपूर्ण रहेको बताएको छ। सिक्किमका माध्यमिक तथा उच्चतर माध्यमिक विद्यालयका प्रमुखहरूको संघले आफ्नो पहिलो वार्षिक साधारण सभा रम्फूमा सम्पन्न गरेको छ। सभामा राज्यभरिका सरकारी माध्यमिक तथा उच्चतर माध्यमिक विद्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। संघका अनुसार सभामा उद्देश्य प्राप्ति तथा सिक्किमका विद्यालयहरूलाई भविष्यको विकास र सम्भावना अनुरूप अघि बढाउने विषयमा छलफल तथा विचार विमर्श गरिएको थियो। सभाले हालै मनन केन्द्रमा आयोजित शिक्षक दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राज्यका विद्यालय प्रमुखहरूको पदोन्नतिका लागि अवसरको समीक्षा तथा विश्लेषण गर्न समिति गठन गर्ने निर्णयको स्वागत जनाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 3:45 अघिल्लो समाचार संस्करणका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
2: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत। कार्यक्रमलाई सञ्चालन गर्दै यहाँहरूको साथमा छु म मोना, र आउनुहोस् अब हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा आज हामी चर्चा गर्नेछौँ स्वामी विवेकानन्दको भारत दृष्टिबारे। श्रोता, यदि भारतलाई एउटा शरीर मान्ने हो भने स्वामी विवेकानन्द त्यस शरीरको आत्मा हुन् भनेर हामी भन्न सक्छौँ। 19 शताब्दीको अन्त्यतिर जब भारत अङ्ग्रेजको गुलामी, गरिबी, जातपात, छुवाछुत र अन्धविश्वासको अन्धारोमा डुबेको थियो, त्यसबेला एउटा जवान सन्यासीले विश्वको अगाडि गर्जेर भनेका थिए, मेरो भारत महान थियो, महान छ र महान नै रहिरहनेछ। ती सन्यासी थिए स्वामी विवेकानन्द। उनको भारत दृष्टि कुनै सामान्य दृष्टि थिएन। त्यो दृष्टि आध्यात्मिक मात्र नभएर सामाजिक, सांस्कृतिक, आर्थिक र राष्ट्रिय पुनर्जागरणको दृष्टि थियो। उनले भारतलाई केवल एउटा नक्साको टुक्रा होइन, एउटा जीवित आमा, एउटा सनातन विचार र एउटा संस्कृतिको रूपमा हेरे। स्वामी विवेकानन्दको जन्म 12 जनवरी 1863 कलकत्तामा भएको थियो। उनको बाल्यकालको नाम नरेन्द्र दत्त थियो। उनी श्री रामकृष्ण परमहंसका प्रिय शिष्य थिए। गुरुको शिक्षा पाएपछि उनी भारत भ्रमणमा निस्किए। उनले कन्याकुमारीदेखि लिएर हिमालयसम्म पैदल यात्रा गरे। यस यात्रामा उनले भारतको वास्तविक रूप देखे। एकातिर राजा महाराजाको महल, अर्कोतिर गरीबको भोको पेट। सन् 1893 अमेरिकाको शिकागो सहरमा विश्व धर्म महासभाको आयोजना भएको थियो। मेरा प्यारा अमेरिकी दाजुभाइ तथा दिदीबहिनीहरू भनेर सम्बोधन गर्दा हात तालीले गुन्जिएको थियो। त्यस दिन उनले हिन्दू धर्म र भारतीय संस्कृतिलाई विश्वको अगाडि उच्च स्थानमा राखिदिए। मात्र 39 वर्षको उमेरमा 4 जुलाई 1902 उनले महासमाधि लिए। तर यति छोटो जीवनमा उनले भारतलाई जुन दृष्टि दिए त्यो आज पनि उत्तिकै सान्दर्भिक छ। स्वामी विवेकानन्दज्यूको भारत दृष्टिलाई हामी 7 भागमा बुझ्न सक्छौ। प्रथम त हो आध्यात्मिक भारतको दृष्टि, जसमा उनी भन्छन् धर्म नै भारतको प्राण हो। स्वामीजी भन्नुहुन्थ्यो हरेक राष्ट्रको एउटा मुख्य धुन हुन्छ। जसरी फ्रान्सको धुन स्वतन्त्रता हो, इङ्ल्यान्डको राजनीति हो, त्यसरी नै भारतको धुन धर्म र आध्यात्म हो। भारतलाई भौतिकवादले होइन आध्यात्मले नै जोगाउँछ भन्ने उनको विश्वास थियो। पश्चिमसँग विज्ञान छ, पैसा छ, तर मनको शान्ति छैन। भारतसँग मनको शान्ति दिने वेदान्तको ज्ञान छ। त्यसैले उनले भनेका थिए भारतले विश्वलाई जित्न हतियार होइन, आध्यात्मले जित्नुपर्छ। उनले भनेका थिए मलाई गर्व छ कि म त्यो धर्मबाट आएको हुँ जसले संसारलाई सहिष्णुता र सबै धर्मलाई स्वीकार्ने शिक्षा दिएको छ। आज विश्वमा जब धर्मको नाममा लडाई भइरहेको छ, स्वामीजीको यो सहिष्णुताको दृष्टि नै समाधान हो भनेर हामी भन्न सक्छौ। यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्दैछौ स्वामी विवेकानन्दज्यूको भारत दृष्टिबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ स्वामी विवेकानन्दको भारत दृष्टि बारे। उनको भारत दृष्टिको दोस्रो भाग हो दरिद्र नारायणको दृष्टि, गरीबमा ईश्वर देख्नु। यो स्वामीजीको सबैभन्दा ठूलो क्रान्तिकारी दृष्टि थियो। भारत भ्रमण गर्दा उनले देखे कि भारतका करोडौं मानिसहरू भोकै छन्, नाङ्गै छन् र अशिक्षित छन्। त्यस बेला उनले एउटा नयाँ मन्त्र दिए, दरिद्र नारायण, अर्थात् गरीब नै भगवान हुन्। उनले भन्नुभयो, मन्दिरमा गएर भगवानको मूर्तिलाई पूजा गर्नुभन्दा गरीब दुखी मानिसको सेवा गर्नु ठूलो धर्म हो। जबसम्म करोडौं मानिस भोकै र अशिक्षित छन् भने म हरेक शिक्षित मानिसलाई गद्दार ठान्छु, जसले उनीहरूको पैसाबाट शिक्षा लिएर उनीहरूलाई नै बिर्सिन्छ। उनको भारत दृष्टि थियो पहिले रोटी अनि धर्म। भोको पेटले धर्म बुझ्दिँदैन, त्यसैले आजको भारत सरकारले गरीबको लागि अन्न, घर र शिक्षा दिने जुन योजना ल्याएको छ, त्यो स्वामीजीको दरिद्र नारायणको दृष्टिको कार्यान्वयन नै हो। तेस्रो हो युवा भारतको दृष्टि। स्वामीजी युवाहरूका सबैभन्दा ठूला प्रेरणा स्रोत हुन्। उनी युवाहरूलाई धेरै माया गर्नुहुन्थ्यो। उनले भन्नुभएको थियो, मलाई 100 जना ऊर्जावान र चरित्रवान युवा देऊ, म यो देशको काया पलट गरिदिन्छु। उनको एउटा प्रसिद्ध वाक्य पनि छ। उनी भन्थे, उठ जाग र लक्ष्य प्राप्त नभएसम्म नरोक। उनलाई कमजोर, डरपोक र आलसी युवा मन पर्दैन थियो। उनी भन्नुहुन्थ्यो, गीता पढ्नुभन्दा फुटबल खेल्नु राम्रो, किनभने बलियो शरीरमा मात्र बलियो दिमाग रहन्छ। आज भारत विश्वको सबैभन्दा ठूलो युवा देश हो। हाम्रो पहाडी भेगका युवाहरू पनि आज देश विदेशमा आफ्नो नाम कमाइरहेका छन्। स्वामीजीको युवा दृष्टिले नै हामीलाई यो सिकाउँछ कि हामीले समयलाई मोबाइल र कुलतमा होइन देश निर्माणमा लगाउनु पर्छ। उनको चौथो दृष्टि हो एकता र अखण्ड भारतको दृष्टि। स्वामीजीको समयमा भारत जातपातमा विभाजित थियो। ब्राह्मण, क्षत्रिय, दलित भनेर मानिस बीच ठूलो खाडल थियो। स्वामीजीले यसको कडा विरोध गर्नुभयो। उहाँले भन्नुभयो, जातपात र छुवाछुतले हाम्रो समाज कुहिएको छ। उनको दृष्टिमा सबै आत्मा एउटै परमात्माका रूप हुन्, कोही साना ठूला छैनन्। उनले भनेका थिए, भारतको माटो मेरो लागि स्वर्ग हो। कश्मीरदेखि कन्याकुमारीसम्म र गुजरातदेखि अरुणाचल प्रदेशसम्म सबै भारत एक हो। आज जब कहिलेकाहीँ भाषा, धर्म र क्षेत्रको नाममा झगडा हुन्छ, तब स्वामीजीको एकताको दृष्टिले हामीलाई सम्झाउँछ कि हामी सबै पहिले भारतीय हौं। उनको अर्को दृष्टि हो नारी शक्ति र भारत माताको दृष्टि। भारतलाई भारत माता भनेर पुकार्ने पहिलो व्यक्तिहरू मध्ये स्वामीजी पनि एक हुन्। उनले भारतलाई केवल जमिनको टुक्रा होइन आफ्नी आमाकी रूपमा देखे। नारीको बारेमा उनको दृष्टि अत्यन्त उच्च थियो। उहाँ भन्नुहुन्थ्यो, जुन देशमा नारीको सम्मान हुँदैन त्यो देश कहिल्यै अगाडि बढ्न सक्दैन। उहाँ भारतीय नारीलाई सीता जस्ती पवित्र र गार्गी जस्ती विदुषी भएको देख्न चाहनुहुन्थ्यो। उनले भन्नुभयो कि जबसम्म महिलाहरूलाई पुरुष र शिक्षा र अधिकार दिइँदैन, तबसम्म भारतको कल्याण हुँदैन। आज छोरीहरूलाई पढाउने, उनीहरूलाई आत्मनिर्भर बनाउने जुन अभियान छ, त्यो स्वामीजीकै दृष्टि हो। उनको छैटौं दृष्टि विज्ञान र आध्यात्मको समन्वयको दृष्टि थियो। यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्दैछौँ स्वामी विवेकानन्दज्यूको भारत दृष्टि बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ स्वामी विवेकानन्दको भारत दृष्टि बारे। धेरैले सोच्छन् स्वामीजी केवल धर्मको कुरा गर्नुहुन्थ्यो, तर त्यो गलत हो। उहाँ विज्ञानको ठूलो समर्थक हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, हामीलाई पश्चिमबाट विज्ञान र प्रविधि सिक्नुपर्छ र पश्चिमले हामीबाट आध्यात्म सिक्नुपर्छ। उनको भारत दृष्टि थियो एउटा यस्तो भारत जहाँ कारखाना पनि हुनेछ र मन्दिरमा शङ्ख पनि बज्नेछ, जहाँ कम्प्युटर पनि चल्नेछ र वेदको मन्त्र पनि गुन्जिनेछ। अर्थात् हाम्रो आत्मा भारतीय हुनुपर्छ, तर हाम्रो काम गर्ने तरिका वैज्ञानिक हुनुपर्छ। आजको इसरो जसले चन्द्रमामा रकेट पठाउँछ र त्यसभन्दा अगाडि पूजा पनि गर्छ, त्यो स्वामीजीको समन्वयको दृष्टिको नै उदाहरण हो। र उनको सातौं दृष्टि थियो शिक्षा सम्बन्धी दृष्टि, मानिस बनाउने शिक्षा। अङ्ग्रेजले दिएको शिक्षाले बाबु बनाउँथ्यो, मानिस बनाउँदैनथ्यो भन्ने स्वामीजीको विचार थियो। उहाँले भन्नुभयो, शिक्षा भनेको मानिसभित्र पहिले नै भएको पूर्णतालाई बाहिर निकाल्नु हो, केवल किताब घोक्नु शिक्षा होइन। उहाँ यस्तो शिक्षा चाहनुहुन्थ्यो जसले मानिसलाई चरित्रवान बनाओस्, आत्मविश्वास दियोस् र आफ्नो खुट्टामा उभिन सिकाओस्। उहाँ गरिब बच्चाहरूको लागि निशुल्क र प्राविधिक शिक्षाको वकालत गर्नुहुन्थ्यो। स्वामीजीको भारत दृष्टि हामीले यस कार्यक्रममा बयान गरेर अटाउन सक्दैनौ। यो त एउटा विशाल समुद्र हो। संक्षेपमा स्वामीजीको भारत कस्तो हुनेछ भन्ने कल्पना गर्दा, जहाँ गरिब हुने छैन, जहाँ हरेक पेट भरिएको हुनेछ, जहाँ जातपात धर्मको झगडा हुने छैन, जहाँ युवा बलवान चरित्रवान र देशभक्त हुनेछन्, जहाँ नारीलाई देवीको रूपमा सम्मान गरिनेछ, जहाँ विज्ञान र आध्यात्म सँगसँगै हिँड्नेछन् र जसले सम्पूर्ण विश्वलाई वसुधैव कुटुम्बकुम, सारा संसार एक परिवार हो भन्ने सन्देश दिएर विश्वगुरु बन्नेछ। अन्त्यमा स्वामीजीको त्यो अमर वाणीले नै हामी आजको यो कार्यक्रमको अन्त गरौं। गर्वका साथ भन, म भारतीय हुँ। भारतको हरेक गरिब, हरेक दलित, हरेक शिक्षित मेरो भाइ हो। यही हो स्वामी विवेकानन्दको भारत दृष्टि र यही नै हो हाम्रो भारतको भविष्य। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं स्वामी विवेकानन्दज्यूको भारत दृष्टिबारे। यसबारे यसरी यहाँहरूसित कुरा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको वार्ताको यस अङ्कमा हामी चर्चा गर्नेछौ भारतको एक अति प्रसिद्ध राष्ट्रिय उद्यान काजीरङ्गा राष्ट्रिय उद्यान बारे। हाम्रो देशको उत्तर पूर्वी भागलाई प्रकृतिले आफ्नै हातले सिँगारेको छ। हरियो पहाड, ठुला ठुला नदी र घना जंगल, यही हो उत्तर पूर्वको सुन्दरता। यही सुन्दरताको मुटुमा रहेको छ एउटा यस्तो उद्यान जसलाई हेर्न संसारभरिका मानिसहरू त्यहाँ पुग्ने गर्छन्। त्यही हो काजीरङ्गा राष्ट्रिय उद्यान। यो राष्ट्रिय उद्यानलाई एक सिङ्गे गैंडाको घर पनि भनिन्छ। विश्वमा भएको एक सिङ्गे गैंडाको दुई तिहाई भन्दा बढी संख्या यही एउटै पार्कमा पाइन्छ। त्यसैले यसलाई युनेस्को विश्व सम्पदा स्थल वा भनौ युनेस्को वर्ल्ड हेरिटेज साइटको सूचीमा पनि राखिएको छ। काजीरङ्गा राष्ट्रिय उद्यान भारतको असम राज्यमा अवस्थित छ। यो ब्रह्मपुत्र नदीको किनारमा फैलिएको छ। यो उद्यान असमका चार जिल्लाहरू गोलाघाट, नगाउँ, सोनितपुर र विश्वनाथ जिल्लामा फैलिएको छ। यसको कुल क्षेत्रफल करिब 1090 वर्ग किलोमिटर छ, जसमा 430 वर्ग किलोमिटर मुख्य राष्ट्रिय निकुञ्ज हो। यस उद्यानको काजीरङ्गा नाम कसरी रह्यो भन्ने बारेमा धेरैवटा कथाहरू प्रचलित छन् श्रोता। प्रथम कथा अनुसार काजी र रङ्गा नाम गरेका एक जोडी थिए जसलाई बच्चा थिएन। उनीहरूले यो जंगलमा तपस्या गरे र पछि उनीहरूको नाममा यसको नाम काजीरङ्गा रह्यो। अर्को कथा अनुसार काजीरङ्गा शब्द कार्बी भाषाबाट आएको हो। कार्बी भाषामा काजीको अर्थ बाख्रा र रङ्गाको अर्थ रातो हुन्छ, अर्थात् रातो बाख्राको ठाउँ। अर्को मान्यता अनुसार यो नाम 17 शताब्दीकी एक रानी काजीरङ्गाको नामबाट राखिएको हो। काजीरङ्गा नामको जे नै अर्थ भए पनि आज यसको नाम सुन्न साथ एक सिङ्गे गैंडाको चित्र आँखा अगाडि आउँछ। यस राष्ट्रिय उद्यानको इतिहास बारे चर्चा गर्न पर्दा श्रोता, यो एक महिलाको माया र दयासँग जोडिएको छ। त्यो महिला थिइन् मेरी कर्जन। उनी भारतका तत्कालीन वाइसरोय लर्ड कर्जनकी स्वास्नी थिइन्। सन् 1904 मेरी कर्जन असम घुम्न आएकी थिइन्। उनले त्यो ठाउँमा गैंडा हेर्न चाहिन्, तर उनले एउटा पनि गैंडा देखिनन्। किनभने त्यसबेला गैंडाको चोरी शिकार अत्यधिक हुने गर्थ्यो। गैंडाको खाकको लागि मानिसहरूले जताभावी उनीहरूलाई मार्ने गर्थे। यो देखेर मेरी कर्जनको मन धेरै दुखेर आयो। उनले आफ्नो लोग्ने लर्ड कर्जनलाई यो क्षेत्रलाई संरक्षित गर्ने आग्रह गरिन्। उनको प्रयासले नै 1 जुन 1905 यसलाई आरक्षित वन घोषित गरिएको थियो। त्यसपछि सन् 1908 यसलाई आरक्षित वनको दर्जा दिइयो। पछि सन् 1916 यसलाई काजीरङ्गा गेम सेन्चुरी बनाइयो। भारत स्वतन्त्र भएपछि सन् 1950 यसलाई वन्य जन्तु अभयारण्य बनाइयो र सन् 1974 यसलाई राष्ट्रिय उद्यानको दर्जा दियो। सन् 1985 युनेस्कोले यसलाई विश्व सम्पदा स्थल घोषित गर्यो र सन् 2006 यसलाई बाघ संरक्षण क्षेत्र वा भनौ टाइगर रिजर्भ पनि घोषित गरियो। यसरी एउटा महिलाको करुणाले आज हजारौं गैंडाले मात्र नभएर अन्य विविध प्रकारका वन्य जीवहरूले यहाँ जीवन पाइरहेका छन्। हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ भारतको एक अति प्रसिद्ध राष्ट्रिय उद्यान काजीरङ्गा बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौं अनि सुनौ यो गीत।

0: 2700 भन्दा बढी गैंडाहरू छन्। विश्वको 65% भन्दा पनि बढी एकसिङे गैंडा यहाँ पाइन्छ। यसको छाला कवच जस्तो मोटो हुन्छ र एउटा मात्र सिंह हुन्छ। यो असमको राज्य जनावर पनि हो। त्यसरी नै दोस्रो हो बंगाल बाघ वा भनौ रोयल बेंगल टाइगर। काजीरंगामा बाघको घनत्व विश्वमा सबैभन्दा बढी छ। यहाँ हरेक 5 वर्ग किलोमिटरमा एउटा बाघ पाइन्छ। सन् 2022 गणना अनुसार यहाँ 121 बाघहरू छन्। त्यसैले यसलाई टाइगर रिजर्भ पनि बनाइएको हो। तेस्रो हो एसियाली हात्ती वा भनौ एसियाटिक एलिफेन्ट। यहाँ सयौंको संख्यामा जंगली हात्तीहरू झुण्ड झुण्डमा हिँडिरहन्छन्। चौथो हो जंगली भैंसी वा भनौ वाइल्ड वाटर बफेलो। यो पनि लोप हुन लागेको जनावर हो जुन यस क्षेत्रमा प्रशस्त पाइन्छ। र अन्तमा पाँचौं स्थानमा छ दलदली मृग वा भनौ स्वाम्प डियर। यसलाई भारसिंह पनि भनिन्छ। यो भारसिंह पनि यस काजीरंगा क्षेत्रमा धेरै संख्यामा पाइन्छ। यी 5 ठूला जनावरहरू बाहेक यहाँ चितुवा भालु अजिंगर बदेल जस्ता अन्य थुप्रै जंगली जनावरहरू ठूलो संख्यामा पाइन्छ। काजीरंगा चरा प्रेमीहरूको लागि पनि स्वर्ग हो। यहाँ 480 भन्दा पनि बढी प्रजातिका चराहरू पाइन्छ। यहाँ ग्रेटर एड्जुटेन्ट स्टर्क पेलिकन किङफिसर इगल जस्ता दुर्लभ चराहरू पाइन्छ। जाडोमा साइबेरियाबाट हजारौं प्रवेशी चराहरू पनि यहाँ आउने गर्छन्। त्यसैले यसलाई अति महत्वपूर्ण पक्षी क्षेत्र पनि भनिन्छ। वनस्पतिहरूमा यहाँ अग्लो अग्लो हात्ती घाँस सिमलका रूखहरू र उष्ण प्रदेशीय जंगल पाइन्छ। काजीरंगा राष्ट्रिय उद्यान घुम्नको निम्ति सबैभन्दा राम्रो समय हो नोभेम्बरदेखि अप्रेलसम्म। यहाँ जीप सफारी र हात्ती सफारी गर्न पाइन्छ। बिहानै सबेरै हात्तीको पिठ्यूमा बसेर गैंडा हेर्नुको एउटा अद्भुत अनुभव हामीले यहाँ लिन सक्छौ। काजीरंगा राष्ट्रिय उद्यान यसरी एउटा पार्क मात्र होइन, यो भारतको गौरव हो। यसले हामीलाई सिकाउँछ कि यदि मानिसले चाह्यो भने लोप हुन लागेका जनावरहरूलाई पनि बचाउन सकिन्छ। 20 2700 गैंडा बनाउनु सानो कुरा होइन, यो मानव इच्छा शक्ति र प्रकृतिको प्रेमको जीत हो। आज जब विश्वभरबाट जनावरहरू लोप हुँदैछन्, काजीरंगाले आशाको दियो जलाइरहेको छ। हाम्रो कर्तव्य हो कि हामी यस्ता उद्यानहरूको संरक्षण गरौं, जनावरहरूलाई माया गरौं र भावी पुस्तालाई पनि यो सुन्दर प्रकृति हस्तान्तरण गरौं। काजीरंगा गएर जब ब्रह्मपुत्रको किनारमा एकसिङे गैंडा शानसँग हिँडिरहेको देखिन्छ, तब लाग्छ प्रकृति नै सबैभन्दा ठूलो कलाकार हो र काजीरंगा उनको सबैभन्दा ठूलो चित्र हो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं काजीरंगा राष्ट्रिय उद्यान बारे। यसबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। हवस् त, नमस्ते।
1: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।

आज बेलुकी 6 बजेर 10 मिनट जाँदा कार्यक्रम गाउँले सभामा श्रोताहरूले सुन्नुहुनेछ अदुवाको रोग अनि किराको रोकथाम सम्बन्धी एक चर्चा।

0: अब अग्रक्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत न्यूजील्याण्ड मुक्त व्यापार सम्झौता 20 अक्टोबरदेखि लागू हुने बताउनु भएको छ।

0: केन्द्रीय मन्त्री अनुप्रिया पटेलले भन्नुभएको छ, बजारमा आउने वा प्रयोग भइरहेका औषधिहरूको दुष्प्रभाव र प्रतिकूल प्रतिक्रियाहरूको निगरानी, मूल्याङ्कन र रोकथाममा भारतको यात्रा आत्मनिर्भरताको उल्लेखनीय उदाहरण हो। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले न्यूयोर्कमा राष्ट्रसंघ महासभाको 81 सत्रमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। रूसमा सत्तारूढ़ युनाइटेड रसिया पार्टीले संसदीय चुनावमा लगभग 58 भोट हासिल गरी अग्रता लिएको छ र जापानमा एसियाली खेलहरूमा भारतले पुरूषहरूको 10 मिटर एयर राइफल स्पर्धामा 3 पदक जितेको छ। सुचिका तारियालले मिक्स्ड मार्शल आर्टमा काँस्य पदक जितेकी छिन्। अब समाचार विस्तारमा। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ, भारत र न्यूजील्याण्ड बीच मुक्त व्यापार सम्झौता एफटीए 20 अक्टोबरमा दशैंको बेला लागू हुनेछ। नयाँ दिल्लीमा एक सम्मेलनमा श्री गोयलले भन्नुभयो, यस सम्झौता अन्तर्गत न्यूजील्याण्डमा हुने 100% भारतीय निर्यातमा कुनै सीमा शुल्क लाग्ने छैन। उहाँले यो सम्झौताले दुवै देशबीचको सहयोगलाई थप मजबूत बनाउने बताउनुभयो।
1: This strategic partnership.
2: ये रणनीतिक साझेदारी और वर्ष 2030 तक की कार्य योजना दोनों देशों के बीच सहयोग को और मजबूत करने की साझा प्रतिबद्धता को दर्शाती है। इसका लक्ष्य अगले 4-5 वर्षों में वस्तुओं और सेवाओं का द्विपक्षीय व्यापार दोगुना कर करीब 35,000 करोड़ रुपए तक पहुंचाना है। भारत न्यूजीलैंड मुक्त व्यापार समझौता लागू होने से इस लक्ष्य को ठोस आर्थिक परिणामों में बदलने में सहायता मिलेगी।
0: यसले वस्त्र र परिधान, छाला र जुत्ता, इन्जिनियरिङ उत्पाद, फार्मास्युटिकल्स, कृषि र प्रसंस्कृत खाद्य उत्पाद सहित भारतीय निर्यातका लागि नयाँ अवसरहरू खोल्नेछ। यो सम्झौताले सेवा, लगानी र पेशेवर विद्यार्थी र युवाहरूको आवागमनको क्षेत्रमा पनि नयाँ अवसरहरू सृजना गर्नेछ। भारत र न्यूजील्याण्ड बीच लामो समयदेखि घनिष्ठ सम्बन्ध छ, जुन बलियो जनसम्बन्ध र व्यापार, लगानी, कृषि, शिक्षा, खेल, प्रविधि र अन्य क्षेत्रहरूमा बढ्दो सहयोगमा आधारित छ। स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले भन्नुभएको छ, औषधिको दुष्प्रभाव र प्रतिकूल प्रतिक्रियाहरूको निगरानीमा भारतको यात्रा विगत केही वर्षहरूमा आत्मनिर्भरताको एक उल्लेखनीय उदाहरण रहेको छ। उहाँले नयाँ दिल्लीमा नेशनल फर्म्युलरी अफ इण्डिया 7 संस्करण जारी गर्दै यो कुरा बताउनुभयो। सुश्री पटेलले भन्नुभयो, हालै देशमा औषधिको प्रतिकूल प्रभावको निगरानी गर्न 1,100 भन्दा बढी केन्द्रहरू कार्यरत छन् र सरकारले यसको संख्या प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूको स्तरमा बढाउने लक्ष्य राखेको छ। उहाँले भन्नुभयो, विश्वका 25 देशहरूले भारतीय औषधि संहितालाई मान्यता र स्वीकार गर्छन्। उहाँले भन्नुभयो, भारतले अब विश्व स्वास्थ्य संगठनको रोगी सुरक्षा डेटाबेसमा औषधिको दुष्प्रभाव र प्रतिकूल प्रतिक्रियाहरूको अनुगमनसित सम्बन्धित डेटा प्रदान गरिरहेको छ।
3: देश में अभी करीब 1,150 प्रतिकूल दवा प्रतिक्रिया निगरानी केंद्र और 773 चिकित्सा उपकरणों से जुड़ी प्रतिकूल घटनाओं की रिपोर्टिंग केंद्र कार्यरत हैं। ये केंद्र सरकारी और निजी अस्पतालों तथा मेडिकल कॉलेजों में संचालित हैं। अब इन सुविधाओं का विस्तार प्राथमिक स्वास्थ्य केंद्र स्तर तक करने की योजना है, जिसे दवा और चिकित्सा उपकरणों की सुरक्षा निगरानी को और मजबूत किया जा सकेगा।
0: सुश्री पटेलले मानिसहरूलाई चिकित्सकीय सल्लाह बिना औषधि नखान अपील गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि गुजरातको 3 दिवसीय भ्रमणमा रहनुहुनेछ। उहाँले भोलि एकता नगरको केवडियामा 72 राष्ट्रिय फिल्म पुरस्कार समारोहको अध्यक्षता गर्नुहुनेछ। सुश्री मुर्मुले बुधबार बडोदरामा महाराजा सयाजी राव विश्वविद्यालयको 75 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। सर्वोच्च न्यायालयले देशभरि आवारा पशुहरूको लागि आश्रय स्थल निर्माण गर्ने निर्देश विरूद्ध भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणको याचिकाको सुनवाई गर्न विशेष पीठ गठन गर्न सहमति जनाएको छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणको तर्फबाट उपस्थित सलिसिटर जनरल तुषार मेहताले भन्नुभयो, न्यायमूर्ति विक्रमनाथको नेतृत्वमा रहेको विशेष पीठले प्राधिकरणलाई आश्रय स्थल निर्माण गर्ने निर्देश दिएको थियो, जबकि यो जिम्मेवारी स्थानीय निकाय र प्रशासनको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: विदेश मन्त्री सुब्रमण्यम जयशंकरले न्यूयॉर्कमा हुने राष्ट्रसंघ महासभाको 81औं सत्रमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। डाक्टर जयशंकरले 26 सेप्टेम्बरमा राष्ट्रसंघ महासभालाई सम्बोधन पनि गर्नुहुनेछ। आफ्नो भ्रमणको क्रममा वहाँले विभिन्न बहुपक्षीय र द्विपक्षीय बैठकहरूमा पनि भाग लिनुहुनेछ। सुन्नुहोस् एक रिपोर्ट।
1: संयुक्त राष्ट्र महासभा के 81वें सत्र का विषय है विश्वास बहाल करना, बदलाव का प्रबंधन करना। महासभा में संयुक्त राष्ट्र के सभी 193 सदस्य देशों के राष्ट्रपति, प्रधानमंत्री और वरिष्ठ प्रतिनिधि हिस्सा लेंगे। वे प्रमुख अंतर्राष्ट्रीय मुद्दों पर अपने देशों की प्राथमिकताओं और रुख को सामने रखेंगे। संयुक्त राष्ट्र महासचिव एंटोनियो गुतरेज ने विश्व नेताओं से अंतर्राष्ट्रीय सहयोग मजबूत करने का आह्वान किया है। उन्होंने एक वीडियो संदेश में कहा है कि शांति, गरिमा, न्याय और मानवता के लिए सभी को एकजुट होना चाहिए और बेहतर दुनिया के निर्माण के लिए अंतर्राष्ट्रीय सहयोग जरूरी है। समाचार कक्ष से विकास नापा।
0: रूसमा सत्तारूढ युनाइटेड रसिया पार्टीले संसदीय चुनावमा अग्रता लिएको छ। रूसको केन्द्रीय निर्वाचन आयोग अनुसार पार्टीले लगभग 58% भोट हासिल गरेको छ। अन्तिम परिणाम 25 सेप्टेम्बरसम्ममा आउने अपेक्षा गरिएको छ। युनाइटेड रसिया पार्टीले पछिल्लो चुनावमा 324 सीट जितेको थियो। युक्रेनसित जारी संघर्षको बीच यो चुनाव हुँदैछ। युक्रेनले हिजो राति रूसमा ठूलो ड्रोन हमला गरेको थियो। रूसी अधिकारीहरूले 1900 भन्दा बढी ड्रोन हमलामा दुईजनाको मृत्यु भएको र एउटा तेल रिफाइनरी क्षतिग्रस्त भएको बताएका छन्। भारतीय जनता पार्टीले पूर्व उपराष्ट्रपति हामिद अन्सारीको टिप्पणीलाई लिएर कंग्रेसको कडा आलोचना गरेको छ। पार्टी मुख्यालयमा मीडियासित कुरा गर्दै भाजपा प्रवक्ता सुधांशु त्रिवेदीले भन्नुभयो, श्री अन्सारीले 2019 प्रकाशित एउटा पुस्तकलाई उद्धृत गर्दै पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूले हिन्दू राष्ट्रवादलाई कम्युनिजम भन्दा ठूलो खतरा मान्थे भन्ने बताएका थिए। श्री त्रिवेदीले कंग्रेस पार्टी अहिले वामपन्थ र वामपन्थी विचारधाराबाट प्रभावित भएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, श्री अन्सारीको टिप्पणीले कांग्रेस पार्टीको सोचलाई दर्शाउँदछ। कृषि मन्त्री शिवराज सिंह चौहानले पंजाबका जनतालाई नशामुक्त पंजाब यात्रामा सामेल हुन र राज्यलाई लागू औषध मुक्त बनाउन योगदान दिन अपील गर्नुभएको छ। भटिन्दाको तलवण्डी साबोमा यात्राको चौथो चरणको शुरूआत गर्दै श्री चौहानले पंजाब सरकारले तोकिएको समयसीमाभित्र लागू पदार्थ र ड्रग माफिया विरूद्ध कार्यवाही नगरेको आरोप लगाउनुभयो। भारतीय जनता पार्टीले पंजाबको आम आदमी पार्टी सरकारले राज्यमा लागू औषध समस्या विरूद्ध कार्यवाही गर्नुको सट्टा गुनासो गर्ने मानिसहरूलाई निशाना बनाएको आरोप लगाएको छ। नयाँ दिल्लीमा संवाददाता सम्मेलनमा भाजपा प्रवक्ता गौरव भाटियाले पंजाब सरकारले आम जनताको आवाज दबाउन पुलिसको दुरूपयोग गरिरहेको आरोप लगाउनुभयो। भाजपाले यस मुद्दामा मुख्यमन्त्री भगवन्त मानको राजीनामाको माग गरेको छ। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 फोन इन कार्यक्रम पब्लिक स्पिकमा कामदारहरूको सामाजिक सुरक्षाको लागि बढाइएको ईपीएफओ वेतन सीमा बारे परिचर्चा प्रसारण गर्नेछ। जापानको नागोयामा जारी एसियाली खेलहरूमा भारतले पुरूषहरूको 10 मिटर एयर राइफल स्पर्धामा 2 पदक जितेको छ। हिमांशु ढिल्लोले 252.4 अङ्कका साथ रजत पदक जितेका छन् भने रुद्राक्ष पाटीले 230.9 अङ्कका साथ काँस्य पदक जितेका छन्। यसअघि भारतले पुरूषहरूको 10 मिटर एयर राइफल टिम इभेन्टमा पनि रजत पदक जितेको थियो। मिक्स्ड मार्शल आर्टमा महिलाहरूको 60 किलोग्राम परम्परागत तौल समूहको सेमी फाइनलमा सिंगापुरकी हुई हुन तोसित 0-2 पराजित हुँदै सुचिका तारियालले काश्य पदक हासिल गरेकी छिन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत न्यूजील्याण्ड मुक्त व्यापार सम्झौता 20 अक्टोबरदेखि लागू हुने बताउनु भएको छ। केन्द्रीय मन्त्री अनुप्रिया पटेलले भन्नुभएको छ, बजारमा आउने वा प्रयोग भइरहेका औषधिहरूको दुष्प्रभाव र प्रतिकूल प्रतिक्रियाहरूको निगरानी, मूल्याङ्कन र रोकथाममा भारतको यात्रा आत्मनिर्भरताको उल्लेखनीय उदाहरण हो। विदेश मन्त्री एस जयशंकरले न्यूयॉर्कमा राष्ट्रसंघ महासभाको 81औं सत्रमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ र रूसमा सत्तारूढ युनाइटेड रसिया पार्टीले संसदीय चुनावमा लगभग 58 भोट हासिल गरी अग्रता लिएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

हवस् त श्रोता, समूह स्वरमा यो देशभक्ति गीतसँगै अहिलेलाई भने बिदा माग्छु। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट समय अपराह्न 4 बज्यो। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ FM 102.2 MHz, मोबाइल एप न्यूज अन एआईआर लगायत

0: नमस्कार छ विज्ञान दर्पण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोताहरूमा आदरणीय श्रोता, आज हामी प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्त्वपूर्ण विषय हो जैविक विविधता र यसको संरक्षण। हाम्रो वरिपरि पाइने विभिन्न प्रकारको वनस्पतिहरू, जन्तुहरू, चराचुरुङ्गी, किरा फटेङ्ग्रा, सूक्ष्म जीव तथा तिनले निर्माण गर्ने जुन चाहिँ पारिस्थितिक प्रणाली छ, त्यो नै जैविक विविधताका महत्त्वपूर्ण अङ्गहरू हुन् भनेर भन्ने गर्छन्। पृथ्वीलाई सुन्दर, सन्तुलित र जीवन्त बनाउन यी सबैको आआफ्नै भूमिका हुन्छ। आज हामी यसै विषयमाथि अझ विस्तृत रूपमा चर्चा गर्नको निम्ति यहाँ स्टुडियोमा निम्ताएका छौँ आनन्द छेत्रीज्यूलाई, र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार।
0: आनन्दज्यू, प्रथममा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न कि यो जैविक विविधता भनेको चाहिँ के हो।
1: हाम्रो पृथ्वी असंख्य प्रकारका जीवित प्राणीहरूको घर हो। नाङ्गो आँखाले देख्न नसकिने साना सूक्ष्म जीवदेखि हात्ती र ह्वेल जस्ता विशाल जन्तुसम्म प्रत्येक जीव पृथ्वीको प्राकृतिक प्रणालीको एक महत्त्वपूर्ण हिस्सा हो। जीवनका यी विभिन्न रूपहरूको विविधतालाई नै जैविक विविधता भनिन्छ। जैविक विविधता प्राकृतिको सन्तुलन कायम राख्न अत्यन्तै आवश्यक छ। मानिस खाना, औषधि, स्वच्छ हावा, स्वच्छ पानी, उर्वर माटो, लुगाफाटा, आवास तथा अन्य धेरै आवश्यकताको लागि जैविक विविधतामाथि निर्भर रहन्छ। तर आज वन विनाश, प्रदूषण, जलवायु परिवर्तन, अवैध शिकार तथा प्राकृतिक वासस्थानको विनाश जस्ता मानव गतिविधिका कारण जैविक विविधता गम्भीर संकटमा परेको छ। त्यसैले जैविक विविधतालाई बुझ्नु र यसको संरक्षण गर्नु मानव समाजको महत्त्वपूर्ण जिम्मेवारी बनेको छ। बायोडाइभर्सिटी शब्द सन् 1985 सर्वप्रथम प्रयोगमा ल्याइएको थियो। यो प्राकृतिक तथा कृत्रिम दुवै पारिस्थितिक प्रणालीहरूमा महत्त्वपूर्ण छ। यसले प्रकृतिको विविधता र जीवमण्डलसँग सम्बन्ध राख्छ। यसले वनस्पति, जन्तु र सूक्ष्म जीवहरू बीचको भिन्नतालाई जनाउँछ। जैविक विविधता अर्थात् अङ्ग्रेजीमा बायोडाइभर्सिटी यो दुई शब्दबाट बनेको छ। बायो अर्थात् जीवन अनि डाइभर्सिटी अर्थात् विविधता। त्यसैले जैविक विविधता भन्नाले पृथ्वीमा पाइने जीवनका विभिन्न प्रकारको विविधता बुझिन्छ। यसमा विभिन्न जीवित प्राणीहरू समावेश हुन्छन्, जस्तै वनस्पति, जनावर, चराचुरुङ्गी, माछा, किरा फटेङ्ग्रा, सूक्ष्म जीव, ढुसी, ब्याक्टेरिया आदि। जैविक विविधतामा एउटै प्रजातिका जीवहरूको बीचको भिन्नता, विभिन्न प्रजातिहरू बीचको विविधता तथा विभिन्न पारिस्थितिक प्रणालीहरूको विविधता पनि समावेश हुन्छ। यसलाई सरल शब्दमा भन्नुपर्दा जैविक विविधता भनेको जीवित प्राणीहरूको विविधता तथा तिनीहरू बसोबास गर्ने पारिस्थितिक प्रणालीहरूको विविधता हो। उदाहरणको लागि एउटा वनमा सयौं वा हजारौं प्रकारका रुख, चराचुरुङ्गी, किरा, स्तनधारी जन्तु, सरीसृप तथा सूक्ष्मजीवी पाइन्छ। यी सबै मिलेर त्यस वनको जैविक विविधता निर्माण गर्छन्। पृथ्वीमा पाइने विभिन्न प्रकारको वनस्पति, जन्तु, सूक्ष्मजीव तथा तिनीहरू बीचको आनुवंशिक भिन्नता र उनीहरू बसोबासो गर्ने विभिन्न पारिस्थितिक प्रणालीहरूको समग्र विविधता नै जैविक विविधता हो। जैविक विविधता मानव जीवन, वातावरणीय सन्तुलन, खाद्य सुरक्षा, औषधि, कृषि, जल स्रोत तथा आर्थिक विकासका लागि अत्यन्तै महत्त्वपूर्ण छ। वन, नदी, ताल, समुद्र, घाँसे मैदान, हिमाली क्षेत्र, दलदल तथा कृषि क्षेत्र सबै जैविक विविधताका महत्त्वपूर्ण आवास हुन्।
0: जैविक विविधता भनेको के हो, यस बारेमा अहिले तपाईँले हाम्रा श्रोताहरूलाई धेरै राम्रोसँगले जानकारी प्रदान गर्नुभयो। र यो जुन चाहिँ जैविक विविधता प्रकृतिको सुन्दरता मात्र होइन, मानव जीवनको आधार पनि हो भनेर

0: हामी भन्न सक्छौँ। आनन्दज्यू, के जैविक विविधताका स्तरहरू पनि हुन्छन्?
1: हजुर, अवश्य जैविक विविधताका स्तरहरू छन्, जसमा जैविक विविधतालाई मुख्य रूपमा हामी तीन स्तरमा विभाजन गर्न सक्छौँ। अनुवांशिक विविधता, प्रजातीय विविधता र पारिस्थितिक प्रणालीको विविधता।
0: अहिले तपाईँले जैविक विविधताका स्तरहरू पनि हुन्छन् भन्ने कुरा गर्नुभयो, तिनीहरू पनि तीन स्तरमा विभाजन गर्न सकिन्छ, आनुवांशिक विविधता, प्रजातीय विविधता र पारिस्थितिक प्रणालीको विविधता भनेर है। त प्रथममा चाहिँ यो आनुवांशिक विविधता वा जेनेटिक डाइभर्सिटी भनेको चाहिँ के हो, यसबारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न।
1: अनुवंशिक विविधता भन्नाले एउटै प्रजातिका जीवहरू बीच पाइने जिन वा अनुवंशिक विशेषताहरूको भिन्नतालाई बुझिन्छ। उदाहरणको रूपमा धानका विभिन्न जातहरू, गहुँको विभिन्न जातहरू, कुकुरका विभिन्न नस्लहरू, आँपका विभिन्न प्रजातिहरू, गाईवस्तुका विभिन्न नस्लहरू, यी सबै एउटै प्रजातिमा परे पनि तिनीहरूमा विशेषताहरू भने फरक फरक हुन्छन्। उदाहरणको लागि धानको केही जात सुक्खा क्षेत्रमा राम्रोसँग उत्पादन हुन सक्छन् भने केही जात धेरै वर्षा हुने क्षेत्रमा मात्र राम्रोसँग उत्पादन हुन्छन्। अनुवंशिक विविधता महत्त्वपूर्ण छ किनकि यसले जीवहरूलाई वातावरणीय परिवर्तनसँग अनुकूल हुन मद्दत गर्छ। यसले रोग प्रतिरोधी बाली विकास गर्न, कृषि उत्पादन बढाउन, किरा तथा रोगसँग प्रतिरोधात्मक क्षमता बढाउन, वातावरणीय परिवर्तनको बीच प्रजातिको अस्तित्व कायम राख्न सहयोग गर्छ। त्यसैले खाद्य सुरक्षा र विभिन्न प्रजातिहरूको भविष्य सुनिश्चित गर्न अनुवंशिक विविधताको संरक्षण अत्यन्तै आवश्यक देखिन्छ।
0: प्रजातीय विविधता भन्नाले चाहिँ के बुझ्छौं त?
1: प्रजातीय विविधता भन्नाले कुनै निश्चित क्षेत्रमा पाइने विभिन्न प्रजातिका जीवहरूको विविधतालाई बुझिन्छ। उदाहरणको लागि एउटा वनमा बाघ, मृग, हात्ती, चराचुरुङ्गी, सर्प, भ्यागुता, पुतली, रुखहरू, झाडीहरू हुन सक्छन्। जति धेरै प्रकारका प्रजातिहरू हुन्छन् त्यति नै त्यस क्षेत्रको प्रजातीय विविधता बढी हुन्छ। वनस्पति र जन्तुहरूको ठूलो विविधताको कारण भारतलाई जैविक रूपमा धनी देशहरूमध्ये एक मानिन्छ। प्रजातीय विविधताले पारिस्थितिक सन्तुलन कायम राख्नमा धेरै मद्दत गर्छ। उदाहरण स्वरूप वनस्पतिले अक्सिजन उत्पादन गर्छ, शाकाहारी जनावर वनस्पतिमा निर्भर हुन्छन्, मांसाहारी जनावर शाकाहारी जनावरमा निर्भर हुन्छन्। अपघटकहरूले मृत जीवहरूलाई विघटन गर्छन्। यदि एउटा प्रजाति लोप भयो भने त्यससँग सम्बन्धित अन्य धेरै जीवहरू पनि प्रभावित हुन सक्छन्।
0: प्रजातीय विविधता भन्नाले हामी के बुझ्छौँ, यसबारेमा अहिले आनन्दज्यूले तपाईँलाई राम्रोसँगले जानकारी प्रदान गर्नुभयो। र आनन्दज्यू, पारिस्थितिक विविधता भन्नाले चाहिँ हामी के बुझ्छौँ त?
1: पारिस्थितिक प्रणालीको विविधता भन्नाले पृथ्वी वा कुनै विशेष क्षेत्रमा पाइने विभिन्न प्रकारका पारिस्थितिक प्रणालीहरूको विविधतालाई बुझिन्छ। विभिन्न पारिस्थितिक प्रणालीहरू जस्तै वन पारिस्थितिक प्रणाली, घाँसे मैदान, मरुभूमि, हिमाली क्षेत्र, नदी प्रणाली, समुद्र प्रणाली, सिमसार क्षेत्र आदि। प्रत्येक पारिस्थितिक प्रणालीको आफ्नै जलवायु, वनस्पति, जनावर तथा वातावरणीय विशेषता हुन्छ। उदाहरणको लागि हिमाली क्षेत्रको पारिस्थितिक प्रणाली राजस्थानको मरुभूमिभन्दा पूर्ण रूपमा फरक हुन्छ। त्यसै गरी उष्णकटिबन्धीय वर्षा वन समुद्री पारिस्थितिक प्रणालीभन्दा फरक हुन्छ। विभिन्न पारिस्थितिक प्रणालीहरूले जीवनलाई सहयोग गर्ने फरक फरक सेवाहरू प्रदान गर्ने भएकोले तिनीहरूको संरक्षण अत्यन्तै महत्त्वपूर्ण छ।
0: आजको हाम्रो मुख्य विषय यो जैविक विविधता है, र यो जैविक विविधताको महत्त्व चाहिँ के कस्तो छ त आनन्दज्यू?
1: जैविक विविधता मानव र वातावरण दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ। यसका प्रमुख महत्त्वहरू हुन् पारिस्थितिक महत्त्व। जैविक विविधताले पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्छ। प्रत्येक जीवले फरक फरक भूमिका निर्वाह गर्छ। उदाहरणको लागि वनस्पतिले अक्सिजन उत्पादन गर्छ, जनावरले बिउ फैलाउन मद्दत गर्छन्, मौरी र किराहरूले परागसेचनमा सहयोग गर्छन्, सूक्ष्म जीवहरूले मृत पदार्थलाई विघटन गर्छन्, वनले वर्षा र जलवायु नियन्त्रण गर्न मद्दत गर्छ। पारिस्थितिक प्रणालीमा प्रत्येक जीवको आफ्नै भूमिका हुन्छ। यदि कुनै महत्त्वपूर्ण प्रजाति लोप भयो भने सम्पूर्ण पारिस्थितिक प्रणाली प्रभावित हुन सक्छ। र आर्थिक महत्त्व भन्नुपर्दा जैविक विविधताले अर्थतन्त्रको लागि धेरै महत्त्वपूर्ण स्रोत

0: प्रदान गर्छ, जस्तै खाद्य पदार्थ, काठ, औषधि, रेसा, इन्धन, रबर, फलफल, सागसब्जी। यसरी हेर्दा धेरै मानिसहरूको जीविकोपार्जन प्रत्यक्ष रूपमा जैविक विविधतासँग सम्बन्धित छ। उदाहरणको लागि किसान वनस्पति र माटोको जीवहरूमा निर्भर हुन्छन्। मछुवारहरू जलचर पारिस्थितिक प्रणालीमा निर्भर हुन्छन्। वन समुदाय वन स्रोतमा निर्भर हुन्छन्। पर्यटन उद्योग जीवजन्तु र प्राकृतिक सौन्दर्यमा निर्भर हुन्छ। त्यसैले जैविक विविधता रोजगारी र आयको पनि महत्त्वपूर्ण स्रोत हो। यसरी नै खाद्य स्रोत भन्नाले मानिसले आफ्नो खानाको लागि जैविक विविधतामा निर्भर रहन्छ। हामी वनस्पतिबाट, जनावरबाट, माछाबाट, चराचुरुङ्गीबाट अनि अन्य जीवहरूबाट खाना प्राप्त गर्छौँ। कृषि जैविक विविधता विशेष रूपमा महत्त्वपूर्ण छ। यदि हामी केवल एउटै जातको बालीमा निर्भर भयौँ र त्यसमा कुनै गम्भीर रोग लाग्यो भने सम्पूर्ण उत्पादन नै नष्ट हुन सक्छ। त्यसैले विभिन्न जातका बालीहरूको संरक्षण खाद्य सुरक्षाका लागि अति नै आवश्यक छ। यसको औषधीय महत्त्व के छ भने यो धेरै महत्त्वपूर्ण औषधिहरू वनस्पति तथा अन्य प्राकृतिक जीवहरूबाट प्राप्त हुन्छ। परम्परागत चिकित्सा प्रणालीले हजारौँ वर्षदेखि विभिन्न वनस्पति र प्राकृतिक स्रोतहरूको प्रयोग गर्दै आइरहेको छ। जैविक विविधताको ह्रासले भविष्यमा पत्ता लाग्न सक्ने सम्भावित औषधि स्रोतहरू पनि गुम्न सक्छन्। सांस्कृतिक तथा सामाजिक महत्त्व पनि छ यसको। धेरै समुदायको प्रकृतिसित गहिरो सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहेको छ। उदाहरणको लागि वनस्पति, जीवजन्तु, वन, नदी, पहाड आदिलाई पवित्र मानिन्छ। वन औषधीय वनस्पति तथा वन्यजन्तु सम्बन्धी परम्परागत ज्ञान पनि पुस्तौँदेखि हस्तान्तरण हुँदै आइरहेको छ। त्यसैले जैविक विविधता मानव संस्कृति र परम्परासँग पनि गहिरो रूपमा सम्बन्धित छ।
1: जैविक विविधताको महत्त्व के कस्तो हुन्छ यसबारेमा राम्रोसँगले जानकारी प्रदान गर्नुभयो, र जैविक विविधता र यसको पारिस्थितिक सन्तुलन भनेर चाहिँ हामी के बुझ्छौँ आनन्दज्यू?
0: यसलाई राम्ररी अझ सहज रूपमा बुझ्नका लागि भन्नुपर्दा, पारिस्थितिक प्रणालीका सबै जीवहरू खाद्य श्रृङ्खला र खाद्य जाल मार्फत एकअर्कासँग सम्बन्धित हुन्छन्। उदाहरणको लागि घाँस, मृग, बाघ। यस खाद्य श्रृङ्खलामा घाँस उत्पादक हो, मृग प्राथमिक उपभोक्ता हो, बाघ सिकारी हो। यदि मृगको संख्या धेरै कम भयो भने बाघलाई खानाको अभाव हुन सक्छ। त्यसै गरी यदि सिकारी जन्तुहरू लोप भयो भने शाकाहारी जनावरको संख्या अधिक बढ्न सक्छ। त्यसैले अत्यधिक चरन तथा वनस्पतिको विनाश गराउन सक्छ। त्यसैले जैविक विविधताले विभिन्न जीवहरू बीच प्राकृतिक सन्तुलन कायम राख्छ।
1: यो जुन चाहिँ जैविक विविधताबारे अहिले हामी कुरा गरिरहेका छौँ, र यो जैविक विविधतामाथि चाहिँ के कस्तो जुन चाहिँ चुनौतीहरू देखिएको छ या समस्याहरू देखिएको छ यसबारेमा पनि कुरा गरिदिनुहोस् न आनन्दज्यू।
0: जैविक विविधताले हाम्रो विभिन्न गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। यसलाई भन्नुपर्दा सर्वप्रथम प्राकृतिक वासस्थानको विनाश। है, वासस्थान भन्नाले कुनै जीवको प्राकृतिक घर वा बसोबासो गर्ने स्थान बुझिन्छ। वनहरू, सडक निर्माण, भवन निर्माण, उद्योग स्थापना, कृषि विस्तार, खानी सञ्चालन तथा शहरीकरण गरिने उद्देश्यको लागि नष्ट गरिँदैछ। वन विनाश हुँदा वनस्पति र जनावरले आफ्नो प्राकृतिक घर गुमाउँछन्। धेरै प्रजाति अन्य स्थानमा बसाइ सर्न पनि बाध्य हुन्छन् भने कोही त लोपोन्मुख वा पूर्ण रूपमा नै विलुप्त पनि हुन सक्छ। यसै गरी वन विनाशलाई पनि हामी जैविक विविधतामाथिको एक प्रमुख खतराको रूपमा लिन सक्छौँ। वन विनाश भन्नाले धेरै मात्रामा वन फाड्नु हो। वनहरूले असङ्ख्य जीवहरूलाई वासस्थान प्रदान गर्दछन्। वनले अक्सिजन उत्पादन गर्छ, कार्बन डाइअक्साइड सोच्छ, माटो कटान रोक्छ, वर्षाको ढाँचा कायम राख्न सहयोग गर्छ, वन्यजन्तुलाई आश्रय दिन्छ। तर वन विनाश गर्नाले वासस्थान नष्ट गर्नुको साथै जलवायु परिवर्तनलाई पनि बढावा दिन्छ। त्यसैले वन फाड्नु, कम गर्नु र वृक्षरोपण बढाउनु जैविक विविधता संरक्षणको एक महत्त्वपूर्ण उपाय पनि हो। जलवायु परिवर्तन जैविक विविधताको लागि अर्को ठूलो खतरा हो। विश्वव्यापी तापक्रम वृद्धिले वन, महासागर, हिमनदी, नदी, वन्यजन्तु, तापक्रम र वर्षाको ढाँचामा परिवर्तन हुँदा जीवहरूको बसाइ सराई, प्रजनन समय, खाद्य उपलब्धता, प्राकृतिक वासस्थान आदि जस्ता प्रभावित हुन सक्छन्। जलवायु

0: परिवर्तनले बाढी, खडेरी, बन्डडेरु र समुद्री सतह वृद्धि जस्ता समस्या पनि निम्ताउन सक्छ।
1: आनन्दज्यू, के प्रदूषणले पनि जैविक विविधतालाई हानि पुर्याउन सक्छ त?
0: अवश्य नै, विभिन्न प्रकारका प्रदूषणले जैविक विविधतालाई हानि पुर्याउँछन्। जसमा वायु प्रदूषणले वनस्पति, जन्तु र मानिसलाई प्रभावित गर्छ। यसै गरी जल प्रदूषणले औद्योगिक फोहोर, प्लास्टिक, रसायन तथा ढल, नदी, ताल तथा समुद्रमा मिसिँदा जलचर जीवहरू प्रभावित हुन्छन्। माटो प्रदूषणले अत्यधिक रसायन तथा कीटनाशकको प्रयोगले माटोमा रहेको जीवहरूलाई नष्ट गर्न सक्छ र माटोको उर्वरता घटाउन सक्छ। प्लास्टिक प्रदूषणले धेरै जनावरले प्लास्टिकलाई गल्तीले खानाको रूपमा पनि खान सक्छन्। समुद्री जीव, चराचुरुङ्गी तथा अन्य वन्य जन्तु प्लास्टिकमा अल्झिन पनि सक्छन्।
1: यो जुन चाहिँ जैविक विविधताको कुरा गर्दा प्राकृतिक स्रोतको अत्याधिक दोहन भन्नाले चाहिँ के बुझिन्छ त?
0: प्रकृतिले पुनः उत्पादन गर्न सक्ने भन्दा छिटो प्राकृतिक स्रोतको प्रयोग गर्नु चाहिँ अत्याधिक दोहन हो। उदाहरणको लागि, अत्यधिक माछा मार्ने, अत्यधिक शिकार गर्ने, धेरै रुख काट्ने, औषधीय वनस्पतिको अत्यधिक संकलन गर्ने आदिलाई लिन सक्छौ, किनभने यसले गर्दा विभिन्न प्रजातिको संख्या तीव्र रूपमा घटाउन सक्छ। त्यसैले प्राकृतिक स्रोतको दिगो र जिम्मेवार प्रयोग आवश्यक छ। अवैध शिकार वन्य जन्तुको लागि गम्भीर खतरा हो। जनावरहरूको शिकार छाला, फर, सिङ, हड्डी, मासु अवैध व्यापारको लागि गरिन्छ। त्यसैले अवैध शिकारको कारण धेरै लोपोन्मुख प्रजातिहरू सङ्कटमा परेका छन्। यसलाई नियन्त्रण गर्न कडा कानुन र प्रभावी कार्यान्वयन आवश्यक देखिन्छ।
1: यो जुन चाहिँ आक्रमणकारी प्रजातिहरू भनिन्छ नि, यो आक्रमणकारी प्रजाति भनेको चाहिँ के होला त आनन्दज्यू?
0: यो आक्रमणकारी प्रजाति भनेको चाहिँ त्यस्तो जीव हो जुन प्राकृतिक रूपमा नभएको स्थानमा प्रवेश गरी तीव्र रूपमा फैलिन्छ। यसले स्थानीय प्रजातिसँग खाना, स्थान, पानीको लागि प्रतिस्पर्धा गर्न सक्छ। यसले स्थानीय वनस्पति तथा जीव जन्तुलाई खतरा पुर्याउन सक्छ।
1: जैविक विविधता जुन चाहिँ आज हामीले यस विषयमाथि कुराकानी गरिरहेका छौँ र यसको महत्त्वबारे पनि, जैविक विविधता संरक्षण भनेको चाहिँ के हो त आनन्दज्यू?
0: जैविक विविधता संरक्षण भन्नाले जीवित प्राणी तथा तिनीहरूको प्राकृतिक बासस्थानको सुरक्षा, संरक्षण र दिगो व्यवस्थापनलाई बुझिन्छ। यसको मुख्य उद्देश्यहरू के हुन् त भन्दा, लोपोन्मुख प्रजातिको संरक्षण गर्नु, प्राकृतिक बासस्थानको संरक्षण गर्नु, पारिस्थितिक सन्तुलन कायम राख्नु, आनुवंशिक विविधताको संरक्षण गर्नु, प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्नु, प्रजातिको विलुप्तता रोक्नु। जैविक विविधता संरक्षण भनेको केवल जनावर बचाउनु मात्र होइन, यसमा वनस्पति, सूक्ष्म जीव, पारिस्थितिक प्रणाली तथा प्राकृतिक बासस्थानको संरक्षण पनि समावेश हुन्छ।
1: यो जुन चाहिँ संरक्षणको कुरा गर्दाखेरि इन्सिट्यु संरक्षण अनि एक्सिट्यु संरक्षण भन्ने कुराहरू दोहोरिरहेको छ है, यो इन्सिट्यु संरक्षण भनेको चाहिँ के हो, यसबारेमा पनि बुझाइदिनुहोस् न हाम्रा श्रोताहरूलाई।
0: यो इन्सिट्यु संरक्षण भन्नाले प्रजातिलाई तिनीहरूको प्राकृतिक बासस्थानमै संरक्षण गर्नु हो। यसको उदाहरणको रूपमा राष्ट्रिय निकुञ्ज, वन्य जन्तु अभयारण्य, जैव मण्डल आरक्षण, संरक्षित वनलाई लिन सकिन्छ।
1: अब यसको फाइदाहरू चाहिँ के कस्तो हुन्छ त?
0: जीवहरू आफ्नो प्राकृतिक वातावरणमै रहन्छन्। प्रजातिहरू बीचको प्राकृतिक सम्बन्ध कायम रहन्छ। सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षण हुन्छ। प्रजातिले प्राकृतिक रूपमा विकास गर्न सक्छन्। धेरै जीवहरूको एकैपटक संरक्षण गर्न सकिन्छ। उदाहरणको लागि, एउटा वनको संरक्षण गर्दा केवल एउटा जीव जन्तु मात्र होइन, वनस्पति, चराचुरुङ्गी, किरा, सूक्ष्म जीव तथा अन्य जीवहरूको पनि संरक्षण हुन्छ।
1: इन्सिट्यु संरक्षण बारे त अहिले तपाईँले बताइदिनु भयो र यो एक्सिट्यु संरक्षण भनेको पनि के हो, यस बारेमा पनि बुझाइदिनुहोस् न।
0: एक्सिट्यु संरक्षण भन्नाले जीवहरूलाई उनीहरूको प्राकृतिक बासस्थान भन्दा बाहिर संरक्षण गर्नु हो। यो विशेष गरी लोपोन्मुख प्रजातिको लागि उपयोगी हुन्छ। उदाहरणको लागि, चिडियाखाना, वनस्पति उद्यान, बिउ ब्याङ्क, जिन ब्याङ्क, उत्तक संवर्धन, बन्दी प्रजनन कार्यक्रम आदिलाई लिन सक्छौ। एक्सिटु संरक्षणका फाइदा के हुन्छ त भन्दा, लोपोन्मुख प्रजातिलाई नियन्त्रणयुक्त वातावरणमा संरक्षण गर्न सकिन्छ। वैज्ञानिकहरूले दुर्लभ

0: प्रजातिको अध्ययन र प्रजनन गर्न सक्छन्। बिउ तथा अनुवंशिक सामग्री भविष्यका लागि सुरक्षित राख्न सकिन्छ। केही प्रजातिलाई पुनः प्राकृतिक बासस्थानमा छोड्न सकिन्छ। संरक्षित क्षेत्रहरूले जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छन्। जस्तै राष्ट्रिय निकुञ्ज, यसले वन्यजन्तु तथा प्राकृतिक परिस्थितिक प्रणालीको संरक्षण गर्छन्। यहाँ मानव गतिविधिहरू सामान्यतया कडाइको साथ नियन्त्रण गरिन्छ। यसको मुख्य उद्देश्य के हो भने जीव जन्तुको संरक्षण, वनको संरक्षण, पारिस्थितिक प्रणालीको संरक्षण, प्राकृतिक दृश्य तथा भूभागको संरक्षण गर्नु हो। यसै गरी वन्यजन्तु अभयारण्य मुख्य रूपमा जङ्गली जनावर तथा तिनीहरूको वासस्थान संरक्षण गर्न स्थापना गरिन्छ।
1: यो जैविक विविधता संरक्षणमा चाहिँ आनन्दज्यू वनको भूमिका के कस्तो छ त?
0: यसलाई संक्षेपमा भन्नुपर्दा वन पृथ्वीको सबैभन्दा धनी पारिस्थितिक प्रणालीहरू मध्ये एक हो। वनले स्तनधारी जनावर, चराचुरुङ्गी, सरीसृप, किरा फट्याङ्ग्रा, वनस्पति, सूक्ष्म जीवहरूलाई वासस्थान प्रदान गर्दछन्। कार्बन डाइअक्साइड सोध्छ, अक्सिजन उत्पादन गर्छ, जलवायु नियन्त्रण गर्छ, माटो कटान रोक्छ, पानीको स्रोतको संरक्षण गर्छ, वर्षालाई सहयोग गर्छ। त्यसैले वन संरक्षण र जैविक विविधता संरक्षण प्रत्यक्ष रूपमा सम्बन्धित छन्। हामीले वृक्षरोपण, पुनः वनरोपण, दिगो वन व्यवस्थापन, प्राकृतिक वनको संरक्षणलाई प्रोत्साहन गर्नुपर्छ। वन संरक्षणमा व्यक्तिको भूमिका महत्वपूर्ण हुँदछ। जैविक विविधताको संरक्षण केवल सरकार र वातावरणीय संस्थानहरूको जिम्मेवारी मात्र होइन, हरेक व्यक्तिले रुख रोप्ने, प्लास्टिकको प्रयोग घटाउने, पानी बचाउने, प्रदूषण घटाउने, वन्यजन्तुको संरक्षण गर्ने, जनचेतना फैलाउने, दिगो उपभोग गर्ने आदि जस्ता केही योगदानहरू दिन सक्छन्। सरकार र समाजले पनि जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। जसमा यहाँ संक्षिप्तमा भन्नुपर्दा सरकारले संरक्षित क्षेत्र स्थापना गर्न, वन्य जन्तु संरक्षण सम्बन्धी कानुन लागू गर्न, अवैध शिकार रोक्न, प्रदूषण नियन्त्रण गर्न, दिगो विकासलाई प्रोत्साहन गर्न, वैज्ञानिक अनुसन्धानलाई सहयोग गर्न, वातावरणीय शिक्षालाई बढावा दिन सक्छ। स्थानीय समुदाय पनि संरक्षणका महत्वपूर्ण साझेदार हुन्। वन नजिक बसोबास गर्ने मानिससँग वनस्पति तथा वन्य जन्तु सम्बन्धी बहुमूल्य परम्परागत ज्ञान हुन सक्छ। स्थानीय समुदायको सक्रिय सहभागितामा संरक्षण कार्यक्रम अझ सफल हुन्छ। भारतको समृद्ध जैविक विविधता बहुमूल्य राष्ट्रिय सम्पत्ति हो र यसलाई भविष्यका पुस्ताको लागि संरक्षण गर्न पनि आवश्यक छ।
1: यो जुन चाहिँ जैविक विविधता र मानव अस्तित्वको सम्बन्ध चाहिँ के कस्तो रहन्छ त आनन्दज्यू?
0: कतिपय मानिसहरूले जैविक विविधता संरक्षण भनेको केवल जनावर बचाउने काम हो भन्ने सोच्छन्। तर जैविक विविधता प्रत्यक्ष रूपमा मानव अस्तित्वसँग सम्बन्धित छ। जैविक विविधता बिना हामीले खाद्य उत्पादन, स्वच्छ पानी, जलवायु स्थिरता, औषधि, माटोको उर्वरता, परागसेचन आदि क्षेत्रमा गम्भीर समस्याको सामना गर्नुपर्ने हुन सक्छ। उदाहरणको लागि मौरी जस्ता किराहरूले धेरै वनस्पतिमा परागसेचन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। यदि परागसेचन गर्ने जीवहरूको संख्या अत्यधिक घट्यो भने कृषि उत्पादन पनि प्रभावित हुन सक्छ। त्यसैले जैविक विविधताको संरक्षण गर्नु भनेको मानव जीवनलाई समर्थन गर्ने प्राकृतिक प्रणालीको संरक्षण गर्नु हो।
1: जैविक विविधता अनि यसको महत्वबारे अहिले कुराकानी गरिरहेका छौँ आदरणीय श्रोता हामीले, र यो जैविक विविधता संरक्षणका चाहिँ के कस्ता प्रमुख चुनौतीहरू छन् त आनन्दज्यू?
0: यसलाई भन्नुपर्दा धेरै संरक्षण प्रयास हुँदाहुँदा पनि विभिन्न चुनौतीहरू अझ पनि कायम नै छन्। जस्तै जनसङ्ख्या वृद्धि, शहरीकरण, औद्योगिकीकरण, जलवायु परिवर्तन, गरिबी, अवैध वन्यजन्तु व्यापार, वातावरणीय चेतनाको कमी, अस्थायी तथा अत्यधिक उपभोग आदि। यी चुनौतीहरू समाधान गर्नका लागि सरकार, वैज्ञानिक, स्थानीय समुदाय, विद्यार्थी, वातावरणीय संस्था, सर्वसाधारण नागरिक सबैको सहकार्य आवश्यक छ। जैविक विविधता संरक्षण सबैको साझा जिम्मेवारी पनि हो। विशेष गरेर विद्यार्थीहरूले के गर्न सक्छन् भन्दा विद्यार्थीहरू प्राकृतिक संरक्षणका शक्तिशाली सन्देशवाहक बन्न सक्छन्। उनीहरूले वृक्षरोपण कार्यक्रममा भाग लिउन्, कागजको अनावश्यक प्रयोग नगरून्, प्लास्टिकको प्रयोग कम गरून्, वातावरणीय

0: अभियानमा सहभागी हुन्, स्थानीय वनस्पति र जीव जन्तु बारे जानुन्, अरूलाई वन्य जन्तु संरक्षणको लागि प्रेरित गरून्, आफ्नो वरपर सफा राखुन्, प्राकृतिक क्लब तथा जनचेतना कार्यक्रममा सहभागी पनि हुन सक्छन्। हाम्रा युवा पुस्ता नै भविष्यका निर्णयकर्ताहरू हुन्, त्यसैले वातावरणीय शिक्षा अत्यन्तै महत्वपूर्ण छ। जैविक विविधता पृथ्वीमा जीवनको आधार पनि हो। हाम्रो वरिपरिका वनस्पति, जनावर, सूक्ष्म जीव तथा पारिस्थितिक प्रणालीहरू सबै एकअर्कासँग सम्बन्धित छन्। मानिस प्रकृति भन्दा अलग छैन, हामी पनि प्रकृतिको एउटा हिस्सा हौ र हाम्रो अस्तित्व तथा जीवन स्तरको लागि जैविक विविधतामा अत्यधिक निर्भर छौँ। दुर्भाग्यवश मानव गतिविधिहरूले प्राकृतिक पारिस्थितिक प्रणालीलाई गम्भीर क्षति पुर्याइरहेका छन्। वासस्थानको विनाश, प्रदूषण, जलवायु परिवर्तन, वन विनाश तथा प्राकृतिक स्रोतको अत्यधिक दोहनले असंख्य प्रजातिहरूलाई जोखिममा पारेको छ। त्यसैले हामीले जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिनुपर्छ। सरकारले पनि प्रभावकारी संरक्षण नीति लागू गर्नुपर्छ। समुदायले सक्रिय सहभागिता जनाउनुपर्छ र प्रत्येक व्यक्तिले वातावरण मैत्री जीवनशैली अपनाउनुपर्छ। अन्तमा भन्नुपर्दा हामीले यो कुरा सम्झिनुपर्छ, जैविक विविधताको संरक्षण गर्नु भनेको केवल प्रकृतिलाई बचाउनु मात्र होइन, यो हाम्रो आफ्नै भविष्यको संरक्षण गर्नु पनि हो। आज हामीले जैविक विविधताको संरक्षण गर्यो भने भविष्यको पुस्ताका लागि अझ स्वस्थ, सुरक्षित र दिगो पृथ्वी निर्माण गर्न सक्नेछौँ। जैविक विविधता पृथ्वीको जीवनको आधार हो। मानिसले प्रकृतिबाट अलग भएर आफ्नो अस्तित्व कायम गर्न सक्दैन। स्वच्छ हावा, पानी, खाद्य पदार्थ, औषधि, माटोको उर्वरता, जलवायु नियन्त्रण र आर्थिक सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जैविक विविधतासँग सम्बन्धित छन्। तर वन विनाश, प्रदूषण, अवैध शिकार, प्राकृतिक स्रोतको अत्यधिक दोहन र जलवायु परिवर्तनको कारण जैविक विविधतामाथि गम्भीर खतरा बढिरहेको छ। त्यसैले जैविक विविधता संरक्षण केवल सरकार वा संरक्षण संस्थाको जिम्मेवारी नभई हरेक व्यक्ति, समुदाय, विद्यालय, उद्योग तथा सम्पूर्ण समाजको साझा जिम्मेवारी हो। प्रिय श्रोताहरू, आज हामीले प्रकृतिको संरक्षण गरेमा मात्र भावी पुस्ता स्वस्थ र सुरक्षित वातावरण पाउनेछन्। त्यसैले विकास र वातावरण बीच सन्तुलन कायम गर्दै प्राकृतिक स्रोतको दिगो उपयोग, स्थानीय समुदायको सहभागिता र प्रभावकारी संरक्षण नीति अपनाउनु आजको प्रमुख आवश्यकता हो। जैविक विविधताको संरक्षण भनेको प्रकृतिको मात्र संरक्षण होइन, मानव सभ्यताको भविष्यको संरक्षण पनि हो। जैविक विविधता जोगाऊ, जीवन जोगाऊ।
1: प्रकृति रहे मात्र जीवन रहन्छ र जैविक विविधता रहे मात्र प्रकृतिको अस्तित्व रहन्छ। आदरणीय श्रोता, अहिले हामीले जैविक विविधता अनि यसको महत्व बारे कुराकानी गरिरहेका थियौँ आनन्द छेत्रीज्यूसित, र यहाँले यस विषयमाथि धेरै राम्रोसँगले जानकारी प्रदान गर्नुभयो। यसको निम्ति आनन्दज्यू तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हवस् त, धन्यवाद।
1: यो कुराकानीको अन्त साथै आदरणीय श्रोता, आज हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिसकेको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँ समक्ष फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको निम्ति म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

समय यस बेला अपराह्न 4:30 भयो। अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ शिक्षा ज्योति, जोडिरहनुहोला आकाशवाणीसँग।

0: नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा, र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता, आजको कार्यक्रममा हामी इन्डियन पोलिटी अन्तर्गत महत्त्वपूर्ण विषय पञ्चायती राज सिस्टम अर्थात् पञ्चायती राज व्यवस्था विषयमाथि केही कुराकानी गर्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, भारतको लोकतान्त्रिक व्यवस्थामा स्थानीय स्वशासनको महत्त्वपूर्ण भूमिका रहेको छ। गाउँ स्तरका मानिसहरूलाई आफ्नै क्षेत्रको विकास र निर्णय प्रक्रियामा सहभागी गराउने उद्देश्यले पञ्चायती राज व्यवस्थाको विकास गरिएको हो। र श्रोता, भारतमा पञ्चायती राज व्यवस्थाले ग्रामीण क्षेत्रमा लोकतन्त्रलाई जनताको नजिक पुर्याउने काम गरेको छ। यस व्यवस्था अन्तर्गत सामान्यतया ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषद गरी तीन तहको संरचना रहेको छ। पञ्चायती राजले स्थानीय विकास, जनसहभागिता, आधारभूत सेवा तथा स्थानीय समस्याको समाधानमा महत्त्वपूर्ण भूमिका खेल्दछ। यसले जनताको सहभागितामा स्थानीय विकास भन्ने लोकतान्त्रिक भावनालाई बलियो बनाउँछ। त्यसर्थ आजको कार्यक्रममा हामी पञ्चायती राज व्यवस्थाको अर्थ, यसको संरचना, कार्य तथा भारतीय लोकतन्त्रमा यसको महत्त्वबारे सरल र जानकारीमूलक ढङ्गले बुझ्नेछौँ। जसको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक निशिर छेत्रीज्यू।
1: नानीहरू, आजको हाम्रो बसाइमा हामी भारत देशको पञ्चायती राज या ग्रामीण क्षेत्रहरूको स्थानीय स्वशासन बारे विस्तृतमा चर्चा गर्नेछौँ। साधारणत पञ्चायती राज संस्था या प्रणाली भन्नाले क्षेत्रीय स्वशासित ग्राम स्तरीय शासन हामी बुझ्ने गर्छौँ। मूलत ग्रामीण क्षेत्रमा पञ्चायती राज प्रणालीद्वारा स्वशासित शासनलाई गणतान्त्रिक आधारमा सञ्चालन गरी समाजको तल्लो तहसम्म पुर्याउने हो। प्राचीन भारतको इतिहासमा पञ्चायती राज व्यवस्थाले छुट्टै स्थान ओगट्न सफल भएको पनि हामी पाउने गर्छौँ। पञ्चायत भन्नाले पाँच अनि राज भन्नाले शासन बुझिन्छ। आदिमकालमा पञ्चहरूलाई पञ्च परमेश्वर पनि भनिने गर्थे, भगवान सरह मानिने गर्थे। पुरातन भारतमा भएको ग्राम परिषदहरूद्वारा पञ्चायती राज व्यवस्था सञ्चालन गरिन्थ्यो। विद्यार्थीहरू, कुनै पनि विषयबारे पूर्ण ज्ञान आर्जन गर्नु हो भने हामीले उक्त विषयवस्तुको इतिहास जान्न उति नै महत्त्वपूर्ण देखा पर्दछ। पञ्चायती राज व्यवस्थाको थालनी भारतमा इतिहास हेर्दा पुरातन वैदिक समय 1700 इस्वी सम्वत पूर्वको साधारण युगदेखि हामी पाउने गर्छौँ। वैदिक काल भारतमा प्रत्येक गाउँलाई स्थानीय स्वशासनको आधारभूत एकाइ स्वरूप मानिने गरिन्थ्यो। त्यो समय स्वशासित सभा मार्फत ग्रामीण प्रशासन सञ्चालन गरिन्थ्यो, जसमा प्रमुख न्याय प्रदान, कर सङ्कलन, प्रशासन लगायत सार्वजनिक सम्पत्तिहरूको निर्माण, संरक्षण आदि इत्यादि थिए, जो त्यस्ताका राजाहरूको अधीनबाट पनि मुक्त थिए। ऋग्वेदामा लोकतान्त्रिक राजस्थानीय निकायहरू, सभा समितिहरू एवं विधाता रहेको उल्लेख गरिएको छ। महाभारतमा वर्णन गरिएको ग्रामिक, जसलाई ग्राम प्रमुख पनि भनिने गर्थ्यो, ग्रामिकद्वारा गाउँहरू प्रशासित हुन्थे। उनीमाथि क्रमबद्ध रूपमा प्रमुखको व्यवस्था हुन्थ्यो, जसले 1000 देखि 10100 गाउँहरूलाई हेरचाहसहित नियन्त्रण गर्ने गर्थे। हिन्दू धर्म महाग्रन्थ रामायण

मा पनि संगठित स्वशासित ग्रामीण प्रणाली अनि प्रशासकहरू रहेको वर्णन हामी पाउने गर्छौँ। मौर्यन साम्राज्य समयका प्रखर विद्वान चाणक्य, जसलाई हामी कौटिल्य पनि भन्ने गर्छौँ या विष्णु गौतमको नामले पनि जान्ने गर्छौँ, चाणक्यद्वारा लिखित पुस्तक अर्थशास्त्रले पनि सम्पूर्ण रूपमा संरक्षित स्वतन्त्र शक्ति विकेन्द्रित ग्रामीण प्रजातान्त्रिक व्यवस्थाहरूको सञ्चालन भएको बारे पुष्टि गरेको छ, जस तहत हर गाउँ ग्राम प्रधानद्वारा सञ्चालित थिए। सोही बेला स्थानीय वरिष्ठ गाउँका व्यक्तिहरूद्वारा ग्राम प्रधान या ग्रामपतिलाई सहयोग पुर्याउने गर्दथे। गुप्त साम्राज्यको युग, जसलाई भारतीय इतिहासको स्वर्णिम युग भनी पनि चिनिने गरिन्छ, उक्त कालमा प्राचीन ग्रामीण प्रशासन जिल्ला स्तरीय अधिकारी विषयपति लगायत ग्राम प्रधान ग्रामपतिद्वारा सञ्चालित हुन्थ्यो। मध्यवर्ती युग चोल साम्राज्य, जसलाई हामी अङ्ग्रेजीमा चोला एम्पायर भन्छौँ, उक्त कालमा उर्थिरमुर मन्दिरका अभिलेखहरूले इन्स्क्रिप्सनहरूले पनि उन्नत प्रक्रिया मार्फत चुनिएको स्थानीय परिषदहरूको कार्यबारे प्रकाशमा ल्याएको छ, जसमा सदस्यहरू चिट्ठा प्रणालीद्वारा चयनित गरिन्थ्यो। उक्त प्रक्रियालाई स्थानीय भाषामा कुडाउलाई भनी जानिने गरिन्थ्यो। यस स्थानीय परिषदको प्रमुख कार्य सार्वजनिक सेवा सहित सिँचाइलाई पनि व्यवस्थित गर्नु थियो। मुगलहरूको भारतमा आगमन साथ समाजमा नौलो प्रणाली जमिन्दारी प्रथाको बहालीले ग्राम परिषद या पञ्च अनि स्थानीय ग्रामीण स्वशासित प्रशासन या पञ्चायती राजलाई बिस्तारै दुर्बल बनाई लैजाने कार्य गर्यो। यसमा थप मर्का जातिवादले पार्न गयो, जसले स्थानीय स्वशासित निकाय या पञ्चायतहरूलाई खराबदेखि झन खराब अवस्थातर्फ लिएर गयो। बेलायती शासनको भारतमा उदयले पञ्चायती राज व्यवस्थालाई निकै ठुलो मर्का पार्न गयो। अङ्ग्रेजहरूको केन्द्रीकृत सेन्ट्रलाइज कर सङ्कलन, ट्याक्स कलेक्सन, जसलाई हामी अङ्ग्रेजीमा भन्छौँ, यो कर सङ्कलन पद्धति औ नौलो न्यायिक ढाँचाकै मुख्य कारणले पञ्चायतहरूले स्वशासन अटोनोमीलाई गुमाएर लैजान थाले। यद्यपि प्रचुर आर्थिक दबाउको कारणले अङ्ग्रेजहरूलाई पुनः पञ्चायती राज सञ्चालन गर्न कर नै लाग्यो। बेलायती सरकारले पञ्चायती राज संस्थालाई आफ्नो सुविधा एवं स्वार्थपूर्तिको निम्ति प्रयोग गर्न हेतु विविध सुधारहरूको प्रस्ताव भारतीयहरूमाझ लिएर आए। लर्ड मेयोको प्रस्ताव 1870 सालले स्थानीय ग्रामीण स्वशासित संस्थाहरूलाई वित्तीय विकेन्द्रीकृत गरी अघि लैजानमा प्रोत्साहन दिए। यसको सँगै स्थानीय वित्तीय खाँचोलाई पञ्चायतहरूले स्वयं पूर्ण गर्ने बारे पनि प्रेरित गरे। लर्ड मेयोको पदचिन्ह पछ्याउँदै पछि लर्ड रिपनले साल 1882 अत्यन्त आवश्यक गणतान्त्रिक ढाँचागत पञ्चायतहरू निर्माण सम्बन्धी प्रस्तावहरू अघि लिएर आए। यस अन्तर्गत त्यस बेलाको पञ्चायत समितिहरूमा अनिवार्य रूपमा 2/3 गैर आधिकारिक सदस्यहरू चुनाव मार्फत चुनिएर आई सभापतिको चयन गर्ने प्रस्ताव थियो। लर्ड रिपनको यस प्रयोगलाई भारतीय इतिहासको म्याग्ना कार्टा या महान अधिकार सरह मानिन सकिन्छ। स्थानीय ग्रामीण स्वशासित प्रणालीलाई थप ऊर्जा दिँदै सिएच हब हाउसको अध्यक्षतामा गठित रोयल कमिसनले दिन गयो, जस अन्तर्गत ग्रामीण क्षेत्रमा पञ्चायती राजको अहम भूमिकालाई कमिसनले मान्यता दिए। यसै पृष्ठभूमिमा साल 1919 मोन्टेगु क्लेम्सवर्थ सुधारले स्थानीय शासन या पञ्चायती राजका सुधारहरूलाई स्थानीय शासन विषय सरह प्रान्तको अधिकार क्षेत्रभित्र गाभ्ने कार्य गर्यो। यस सुधारले स्थानीय स्वशासित निकायलाई भरसक पूर्ण नियन्त्रण साथै अधिकतम हस्तक्षेपबाट मुक्त राखी अधिकतम स्वतन्त्रता प्रदान गर्न बारे सिफारिस गर्यो, जस तहत पञ्चायती राज संस्थाहरूले सीमित सङ्ख्याका गाउँलेहरूलाई समावेश गर्न सक्षम थिए अनि उनीहरूका कार्य अति नै सीमित

आधार हुन सकेन। राष्ट्र स्वतन्त्रता संग्रामको समय ग्राम पञ्चायत स्थानीय जनपरिचानको आधार तथा ग्राम स्वराज गाउँको स्वशासनको प्रत्यक्ष रूपमा अघि देखा परेका थिए। महात्मा गान्धीसँगै राष्ट्रवादी नेताहरूले प्रत्येक ग्राम पञ्चायतहरूलाई आत्मनिर्भरतालाई प्रोत्साहित गर्दै ब्रिटिस शासनबाट लोकतान्त्रिक शक्तिको विकेन्द्रीकरण गर्न अति नै आवश्यक माध्यमको रूपमा हेरेका थिए। स्थानीय स्वशासित परिषद र परम्परागत सभाहरूले असहयोग आन्दोलन, जस्तै हामीलाई अङ्ग्रेजीमा नन कोअपरेसन मुभमेन्ट भन्छौँ, र सविनय अवज्ञा आन्दोलन, सिभिल डिसओबिडियन्स मुभमेन्ट जस्ता प्रमुख राष्ट्रिय जनमुक्ति अभियानहरूमा ग्रामीण मानिसहरूलाई सङ्गठित र सहभागी गराउन अहम भूमिका निर्वाह गरेका थिए। पञ्चायती राज संस्थाहरूले आर्थिक बहिष्कार पूर्ण रूपमा लागू गर्न उद्देश्यले खादी, घरमै काटिएका कपडाको उत्पादन एवं प्रयोगमाथि बल दिए, जसद्वारा कुटीर उद्योगहरूलाई बढावा पनि दिन स्थानीय प्रशासनिक एकाइहरू स्वरूप कार्य गरे। सन् 1942 भारत छोडो आन्दोलन, क्विट इन्डिया मुभमेन्ट जस्ता तीव्र चरणहरूमा देशका केही अंशमा रही आएका अनौपचारिक समान्तरत ग्राम सरकारले बेलायती शासनको ठाडो विरोध गरे। पञ्चायतहरू ग्रामीण भेगमा आम जनमानसलाई राजनैतिक अधिकार, आत्मनिर्भरता एवं औपनिवेशिक शोषण विरुद्ध शिक्षित जागरूक बनाउने साझा मञ्च झैँ अघि आए। महात्मा गान्धीजीले पञ्चायती राज संस्थालाई विकेन्द्रीकृत, आत्मनिर्भर अनि अहिंसक भारतीय मूलको धुरी खम्बा सर मानेका थिए। उहाँले देशको प्रत्येक गाउँलाई एक सार्वभौम सानो गणराज्य, ग्राम स्वराजको रूपमा परिकल्पना गरेका थिए। गान्धीजी अनुसार साँचो वास्तविक स्वराजको अर्थ नै राजनैतिक अनि आर्थिक शक्तिहरूलाई केन्द्रीकृत राज्यको अधीन नभई प्रत्यक्ष रूपमा जनताको हात, विशेष त तल्लो तह या गाउँ स्तरसम्म पुर्याउन थियो। गान्धीवादी पञ्चायती राज्यको प्रमुख सिद्धान्तहरू यस प्रकार छन्। 1, ग्राम स्वराज, प्रत्येक गाउँलाई आत्मनिर्भर साथै स्वशासित एकाइ बनाउन। 2, विकेन्द्रीकरण, यस तहत सत्तासँगै निर्णय लिने शक्ति देशको हर एक ग्रामवासीहरू समक्ष पुर्याउन। 3, आत्मनिर्भरता, प्रत्येक गाउँले आफ्नो खाँचो पूर्ति गर्ने हेतु स्थानीय संसाधन अनि श्रम मार्फत खाँचो पूर्ति गर्न जोहो गर्ने। 4, जनभागीदारी, ग्राम पञ्चायतको निर्णयहरूमा सम्पूर्ण ग्रामवासीहरूको पूर्ण साथै सक्रिय भागीदारी हुनपर्ने आवश्यकतामाथि जोड। अहिंसा शासन अनि सामाजिक व्यवस्थाको जग नै अहिंसा र सहयोग हो भनी राष्ट्रपिता मान्दथे। 6, समानता, जाति, वर्ग, लिङ्ग या आर्थिक स्थितिको आधारमा समाजमा भेदभाव नहुन दिनु। 7, सर्वसम्मति, निर्णय लिने समय सङ्घर्ष एवं विवादको साटो आपसी सहमति अनि संवादलाई प्राथमिकता। 8, सामाजिक न्याय, सामाजिक रूपमा दबिएका कमजोर वञ्चित वर्गहरूको अधिकारको रक्षा। 9, स्वावलम्बी ग्रामीण अर्थव्यवस्था, कुटीर उद्योग, खादी अनि स्थानीय उत्पादनहरूलाई बढावा दिनु। 10, नैतिक एवं उत्तरदायी नेतृत्व, पञ्चायती राज संस्थागत संलग्न प्रतिनिधिहरू इमान्दार, नैतिक रूपमा उच्च साथै सेवाभावसँग जनताप्रति जवाबदेही हुनु इत्यादि। नानीहरू, विश्वको अद्वितीय स्वशासित प्रणाली पञ्चायती राज संस्थालाई देश स्वतन्त्रता पश्चात अझ बलियो अनि प्रभावकारी बनाउन भारत सरकारले तीव्रताको साथ सकारात्मक पहलहरू सुरु गरे। स्वतन्त्र भारतमा पञ्चायती राज संस्थाले आर्थिक विकास, सामाजिक न्यायको सुदृढीकरण तथा केन्द्रसँगै राज्य सरकारहरूका योजनाहरूको कार्यान्वयन गर्ने पूर्ण जिम्मा पाएका छन्, जसमा भारतीय संविधानको 11 अनुसूचीमा अङ्कित 29 विषयहरू पनि समावेश छन्। संविधानको भाग 9 पञ्चायतसँग सम्बन्धित संवैधानिक प्रावधानहरूको खण्ड हो, जसमा उल्लेख गरे अनुसार 20 लाख भन्दा बढी जनसङ्ख्या भएका राज्य या केन्द्रशासित प्रदेशहरूमा पञ्चायती राज संस्थाका 3 स्तरीय तह प्रणाली चल्ने व्यवस्था गरिएको छ। ती हुन्, 1, ग्राम स्तरमा ग्राम पञ्चायत, 2, खण्ड स्तरमा ब्लक समिति या मण्डल परिषद, 3, जिल्ला स्तरमा जिल्ला परिषद,
2 करोड़

भन्दा कम जनसङ्ख्या भएका राज्य या केन्द्रशासित प्रदेशहरूमा दुई स्तरीय तह या तह पञ्चायती राज संस्थाको परिचालना गर्ने कानुनी अनुमति छ। ग्राम पञ्चायतमा त्यस ग्राम क्षेत्रभित्र बस्ने सम्पूर्ण वैध दर्ता भएका मतदाताहरूलाई समावेश गरिएका हुन्छ। सोही संस्थामा स्थानीयहरूले प्रत्यक्ष रूपमा सहभागिता जनाउने गर्दछन्। अघि उल्लेखित तिनैवटा स्तरका पञ्चायतहरूका सदस्यहरूलाई निर्वाचन आयोगले निर्वाचन मार्फत हरेक 5 वर्षमा चुन्ने कसरत गर्दछ। देशको सङ्घीय कानुन अनुरूप पञ्चायतमा अनुसूचित जाति सेड्युल कास्ट र अनुसूचित जनजाति सेड्युल ट्राइबका लागि कुल जनसङ्ख्याको आधार अनुपात प्रतिनिधित्व सुनिश्चित गरिन्छ। साथै कुल सिट र अध्यक्ष पदमध्ये कम्तीमा 1/3 महिलाका लागि आरक्षित गर्नुपर्ने व्यवस्था छ। कतिपय राज्यहरूले महिलाहरूका लागि आवश्यक न्यूनतम आरक्षणको अनुपात बढाएर 50% आधासम्म नै पुर्याएका छन्। स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले सर्वप्रथम सरकारी पहल अन्तर्गत पञ्चायतको विधिवत उद्घाटन 2 अक्टोबर 1959 राजस्थानको नागौर जिल्लामा गरे। महात्मा गान्धी जन्मजयन्ती छेक पारी उद्घाटन गरेका स्वतन्त्र भारत देशको प्रथम पञ्चायतले उनलाई साँचो स्वतन्त्रता स्वरूप थियो। कारण गान्धीजीको सोच ग्राम स्वराजलाई जमिनी रूपमा वास्तविकता दिनु नै नयाँ सरकारले मुख्य लक्ष्य साध्यो। पण्डित जवाहरलाल नेहरूकै प्रधानमन्त्री कार्यकालमा सरकारले बलवन्त राय मेहता कमिटी, जसलाई हामी बलवन्त राय मेहता समिति पनि भन्छौँ नेपालीमा, नियुक्त गर्यो। 16 जनवरी 1957 गठित उक्त समितिले सामुदायिक कार्यक्रम 1952 र राष्ट्रिय विस्तार सेवा 1953 समीक्षा साथै गहन मूल्याङ्कन गरे। अन्तमा समितिले 1957 आफ्नो अन्तिम प्रतिवेदन सरकार समक्ष पेश गरे। बलवन्त राय मेहता समितिद्वारा सिफारिस गरेका मुख्य बिन्दु गणतान्त्रिक विकेन्द्रीकरण पूर्ण रूपमा पञ्चायती राज व्यवस्थामा लागू हुन नै पर्नेमा विशेष जोड दिएको छ। उक्त समितिको मुख्य प्रस्ताव 3-स्तरीय पञ्चायती संरचना स्थापनाद्वारा सामुदायिक विकास कार्यक्रममा थप जनसहभागिता बढाउँदै सहयोग विस्तार गर्न थियो। यस समितिद्वारा प्रस्तावित 3-स्तरीय पञ्चायत प्रणाली यस प्रकार छन्। नम्बर 1, ग्राम पञ्चायत गाउँ तहको स्तरमा, जसमा पञ्चायत प्रतिनिधिहरू प्रत्यक्ष रूपमा त्यस गाउँका सूचीबद्ध मतदाताहरूद्वारा चुनाव मार्फत चुनिने गरिन्छ। नम्बर 2, पञ्चायत समिति खण्ड तहमा अप्रत्यक्ष रूपमा निर्वाचित सदस्यहरूबाट गठित समिति हुन्छ, जसले मुख्य कार्यकारी निकायको रूपमा कार्य गर्छ, माने एक्जिक्युसनको काम गर्ने। नम्बर 3, जिल्ला परिषद जिल्ला तहमा अप्रत्यक्ष रूपमा निर्वाचित सदस्यहरूबाट बनेको हुन्छ, जसले प्रमुख सल्लाहकार समन्वयकारी र पर्यवेक्षणकारी निकाय झै कार्य गर्छ। यस समितिको सुझावहरूले पञ्चायती राज संस्थाहरूको स्वरूप निर्धारण गर्न अहम भूमिका खेलेको पाइन्छ। यी सुझावहरूले देशको प्रत्येक ग्राम पञ्चायतहरूको जग बलियो बनाउन मात्र होइन, अपितु यस संस्थालाई कालजयी बनाएर लगेको छ। बलवन्त राय मेहता समिति पश्चात भारतमा जनता दलको शासनकालमा डिसेम्बर 1977 अशोक मेहता समिति सरकारले नियुक्त गर्यो। यस समितिको नियुक्ति सरकारले पञ्चायती राज संस्थाहरूको समग्र प्रदर्शन ओभरअल पर्फर्मेन्सको समीक्षा लगायत कार्यक्षमतामा व्यापक सुधार ल्याउन थियो। अशोक मेहता समितिले पञ्चायत संस्थामा अवस्थित 3-स्तरीय प्रणालीको साटो 2-स्तरीय प्रणालीबारे सिफारिस सरकार समक्ष गरे, किनभने विद्यमान व्यवस्थामा कमजोर, सुस्त र आर्थिक रूपमा स्रोतविहीन पञ्चायतहरू मात्र देखा परेका थिए। यस समितिको मुख्य सुझावहरू मध्ये 1, जिल्लालाई योजनाको मुख्य एकाइ बनाई प्रभावहीन गाउँस्तरीय ब्लकहरूको जग्गा सक्षम आर्थिक रूपले दिगो चल्ने संरचना मण्डल पञ्चायतको स्थापना गर्न थियो। अशोक मेहता समितिद्वारा सरकार समक्ष सिफारिस गरेको बुँदाहरू मुख्यतः यस प्रकार छन्। नम्बर 1, संरचनात्मक परिवर्तन 3-स्तरीय मोडलको स्थानमा 2-स्तरीय प्रणालीको प्रस्ताव गरियो, जसमा जिल्ला स्तरीय योजना तथा विकासका लागि जिल्ला परिषद र आधारभूत स्तरमा 15,000-20,000 जनसङ्ख्या भएका गाउँलेहरूको समूहलाई समेट्ने

मण्डल पञ्चायतको व्यवस्था रहेको थियो। नम्बर दुई, राजनीतिक व्यवस्था। निर्वाचनमा राजनीतिक दलहरूले खुला र औपचारिक सहभागिताको प्रावधानसँगै दुवै तहका सदस्यहरूको चयन प्रत्यक्ष निर्वाचन अनुसार प्रस्ताव गरिएको थियो। नम्बर तिन, आर्थिक तथा प्रशासनिक सुधार। स्थानीय निकायहरूलाई आत्मनिर्भर बनाउन अनिवार्य कर लगाउने अधिकार प्रदान गरिने, नियमित सामाजिक लेखा परीक्षण सोसियल अडिट गर्ने, विकास सम्बन्धी कर्मचारीहरूलाई निर्वाचित जिल्ला परिषदको नियन्त्रणभित्र राखिने आदि इत्यादि थिए। नानीहरू, पञ्चायती राज प्रणालीको आधार संविधानको अनुच्छेद 40 राज्य नीति निर्देश सिद्धान्त, जस्तै हामी अङ्ग्रेजीमा डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी भन्छौँ, मा रहेको छ र यसलाई थप सशक्त 73 संविधान संशोधन अधिनियम 1992 गरे। यसलाई हामी 73 एमेन्डमेन्ट एक्ट भन्छौँ अङ्ग्रेजीमा। यस अधिनियमले पञ्चायती राज संस्थालाई औपचारिक रूपमा संवैधानिक मान्यता प्रदान गर्यो। उक्त अधिनियमलाई पञ्चायती राज अधिनियम पनि भनिने गरिन्छ, जसद्वारा देशको ग्रामीण अञ्चलहरूमा विकेन्द्रीकृत त्रिस्तरीय स्वशासन प्रणाली स्थापना गर्नु थियो। 73 संविधान संशोधन अधिनियममा मुख्य प्रावधानहरू संविधानको भाग 9 समावेश गरिएको छ। अनुच्छेद 243 243 ओ, आर्टिकल 243 243 क्लज ओ मा यी प्रावधानहरू अङ्कित छन्। यसै क्रममा संविधानभित्र 11 अनुसूचीलाई पनि यस अधिनियमले थप समावेश गर्ने कार्य गरे, जसद्वारा स्थानीय ग्रामीण विषयहरूलाई गाउँस्तरीय पञ्चायत राज अन्तर्गत समावेश गरी औपचारिक स्वशासित एकाइ रूपमा खडा गर्न थियो। यस संविधान संशोधन अधिनियमले महात्मा गान्धीको ग्राम स्वराजको सपनालाई कानुनी वास्तविकता स्वरूप परिणत गर्न सक्षम भयो। यस अधिनियमका विशेषताहरू यस प्रकार छन्। नम्बर एक, यस अधिनियमले देशका पञ्चायती राज संस्थाहरूलाई संवैधानिक निकायको दर्जा प्रदान गर्यो। नम्बर दुई, अनुच्छेद 243 बी अन्तर्गत प्रत्येक राज्यले आफ्नो क्षेत्रहरूमा पञ्चायती व्यवस्था स्थापना अनिवार्य रूपमा गठन गर्नुपर्ने। नम्बर तिन, अनुच्छेद 243 जीले राज्य सरकारहरूलाई पञ्चायतहरू समक्ष शक्ति जिम्मेवारी अनि अधिकार हस्तान्तरण गर्न अनिवार्य बनाएको छ। नम्बर चार, ग्राम पञ्चायतहरूको कार्यकाल 5 तोकिएको छ। नम्बर पाँच, ग्राम पञ्चायतहरूको स्वतन्त्र निर्वाचन सञ्चालन गर्न हेतु राज्य निर्वाचन आयोगको व्यवस्था गरिएको छ। नम्बर छ, अनुच्छेद 243 डीले महिला तथा अनुसूचित जाति सेड्युल कास्ट र अनुसूचित जनजाति सेड्युल ट्राइबको उचित प्रतिनिधित्व तथा आरक्षणको व्यवस्था मिलाएको छ। नम्बर सात, राज्य वित्तीय आयोगले प्रत्येक 5 पञ्चायतहरूको वित्तीय अवस्थाको समीक्षा तथा मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ। 73 संविधान संशोधन अधिनियम पारित भएपछि भारतमा पञ्चायती राज व्यवस्थाले द्रुत विकास गति पक्रिन सुरु गर्यो। आजसम्म यस संस्थाले असङ्ख्यौ प्रगतिको फड्को पार गरिसकेको छ। यसै उपलब्धिको उत्सव मनाउँदै साथै पञ्चायती राज व्यवस्थालाई थप प्रोत्साहन दिन केन्द्र सरकारले सन् 2010 प्रत्येक वर्ष 24 अप्रेललाई राष्ट्रिय पञ्चायती राज दिवसका रूपमा मनाउन निर्णय लियो। पञ्चायती राज व्यवस्थाको कार्यक्षेत्र 11 अनुसूचितमा अङ्कित 29 बिन्दुहरूले स्पष्ट पारेको छ। यी क्षेत्रहरू आर्थिक विकास, सामाजिक न्याय, सार्वजनिक न्याय, सार्वजनिक पूर्वाधार, आधारभूत नागरिक सेवा लगायत गरिबी उन्मूलन विषयहरू आदि छन्। राजस्थानको नागौर जिल्लाबाट सर्वप्रथम औपचारिक शुभारम्भ भएको पञ्चायती राज व्यवस्थामा हाल 251,000 देखि 264,000 ग्राम पञ्चायतहरूको गठन भइसकेको छ। त्यसबाहेक थप 6,600 ब्लक समितिहरू लगायत 889 जिल्ला परिषदहरू छन्। नानीहरू, पश्चिम बङ्गाल राज्यको सन्दर्भमा आधुनिक पञ्चायती राज प्रणाली प्रभावकारी रूपमा साल 1978 सुरु भयो। उक्त वर्ष बङ्गाल सरकारले पश्चिम बङ्गाल पञ्चायत अधिनियम 1973 अनुजाई पहिलो पटक दलीय आधारमा पञ्चायत निर्वाचन गराएको थियो। वर्तमान समयमा पश्चिम बङ्गाल राज्यमा पञ्चायती राज व्यवस्था त्रिस्तरीय संरचना सञ्चालनमा छ, जसको व्यवस्थापन पञ्चायत तथा ग्रामीण विकास विभागद्वारा गरिन्छ। यसमा नम्बर एक, ग्राम पञ्चायत गाउँ स्तरमा, नम्बर दुई, पञ्चायत समिति ब्लक स्तरमा,

0: नम्बर 3 जिल्ला परिषद जिल्ला स्तरमा यी संस्थाहरूले स्थानीय प्रशासन ग्रामीण विकास तथा नागरिक सेवाहरू सञ्चालन गर्दै आइरहेका छन्। हवस् त श्रोतागण, आजको पञ्चायती राज बारे कार्यक्रम अति नै ज्ञानवर्धक रोचक रह्यो होला भनी म ठान्दछु। यति भन्दै अघिल्लो कार्यक्रममा फेरि पुनः भेट हुनेछ भन्ने आशा साँच्दै यस कार्यक्रमबाट म बिदा दिँदछु। नमस्कार।
1: विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले पञ्चायती राज व्यवस्था, यसको विभिन्न तह तथा ग्रामीण विकास र स्थानीय लोकतन्त्रमा यसको महत्वपूर्ण भूमिका बारे जानकारी प्राप्त गर्यौं, जसलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षक निशिर छेत्रीज्यूले। विद्यार्थी भाइ बहिनीहरू, पञ्चायती राज व्यवस्थाले नागरिकलाई आफ्नो गाउँठाउँको विकास र निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्रदान गर्दछ। यसले लोकतन्त्रलाई केवल मतदानमा सीमित नराखी जनताको दैनिक जीवन र स्थानीय शासनसँग जोड्ने काम पनि गर्दछ। सचेत नागरिक, सक्रिय जनसहभागिता र पारदर्शी स्थानीय शासन नै बलियो लोकतन्त्रका आधार हुन् भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

त श्रोताहरू सुन्नुहुँदैछ हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। गुलाम चलचित्रबाट आमिर खान अनि अल्का याग्निकको युगल स्वरमा उक्त गीतको शब्दकार हुनुहुन्छ नितिन राय कवार अनि सङ्गीतकार हुनुहुन्छ जतिन ललित। श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू सुन्नुहुँदैछ हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। गुलाम चलचित्रबाट कुमार सानु अनि अल्का याग्निकको युगल आवाजमा उक्त गीतको शब्दकार हुनुहुन्छ समीर अनि सङ्गीतकार हुनुहुन्छ जतिन ललित। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू, अहिले सुन्नुभयो उदित नारायण अनि अल्का याग्नेको युगल स्वरमा गुलाम चलचित्रबाट, जसको शब्दकार हुनुहुन्थ्यो भेनु महेन्द्र अनि सङ्गीतकार हुनुहुन्थ्यो जतिन ललित। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् गुलाम चलचित्रबाट उदित नारायण अनि अल्का याग्निकको युगल आवाजमा। उक्त गीतको शब्दकार हुनुहुन्छ इन्दिवर अनि सङ्गीतकार हुनुहुन्छ जतिन ललित।

त श्रोताहरू, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अब स्वीकार्नुहोस् यो अन्तिम गीत, कुमार सानुको स्वरमा गुलाम चलचित्रबाट। शब्दकार हुनुहुन्छ कतिल सफाई अनि सङ्गीतकार अनु मल्लिक।

त श्रोताहरू अहिले सुन्नुभयो हिन्दी फिल्मी संगीतको कार्यक्रम जय जवान। अब प्रसारण गर्नै रहेछौं पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडी।

यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले एसियाई खेलकुदमा पुरुषहरूको 10 मिटर एयर राइफल टिम स्पर्धामा रजत पदक जितेकोमा रुद्राक्ष बालासाहेब पाटिल, पार्थ राकेश माने र हिमांशु डिलनलाई बधाई दिनुभयो। त्यसरी नै रक्षामन्त्री श्री राजनाथ सिंहले पनि हिमांशु डिलनलाई एसियाली खेलकुदमा पुरुषहरूको 10 मिटर एयर राइफल्स व्यक्तिगत स्पर्धामा रजत पदक जितेकोमा बधाई दिनुभएको छ। रक्षा मन्त्रालयले आज नयाँ दिल्लीमा 586 करोड रुपियाँको लागतमा T-72 र T-90 ट्याङ्कका लागि सहायक पावर युनिटहरू खरिद गर्न एक्युरेट इन्डस्ट्रियल कन्ट्रोल्स प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ। रक्षा सचिव राजेश कुमार सिंहको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको थियो। फुजी फिल्म्स इन्डियाका प्रबन्ध निर्देशक कोजी वाडाको नेतृत्वमा एक प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा स्वास्थ्य र परिवार कल्याण मन्त्री श्री जेपी नड्डासँग भेट गर्यो। भ्रमणको क्रममा श्री नड्डाले एम्स नयाँ दिल्लीमा फुजी फिल्म्स इन्डियाद्वारा राष्ट्रलाई निर्मित इन्डोस्कोपी प्रणाली समर्पित गरेकोमा प्रशंसा गर्नुभयो। भारत न्युजिल्यान्ड मुक्त व्यापार सम्झौता यस वर्ष अक्टोबर 20 विजय दशमीको अवसरमा लागू हुनेछ। आज नयाँ दिल्लीमा वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, यस सम्झौता अन्तर्गत न्युजिल्यान्डमा भारतीय निर्यात 100% शुल्क मुक्त हुनेछ अनि आगामी 4-5 वर्षमा वस्तु र सेवाहरूको द्विपक्षीय व्यापारलाई दोब्बर गरी 35,000 करोड पुर्याउने लक्ष्य राखिएको छ। दिल्ली उच्च अदालतका न्यायाधीश र अतिरिक्त न्यायाधीशका रूपमा आज 7 न्यायिक अधिकारीहरूले शपथ लिएका छन्। यससँगै उच्च अदालतमा न्यायाधीशहरूको कुल संख्या 50 पुगेको छ। छत्तिसगढका मुख्यमन्त्री विष्णुदेव रायले साईले महानदीको जल विवाद वार्ताबाट चाँडै समाधान हुने बताउनुभयो। उहाँले छत्तिसगढ र उडिसा दुवैमा भाजपाको शासन भएकाले विवादको कुनै ठाउँ नभएको र केन्द्रमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सत्तामा रहेको बताउनुभयो। आकाशवाणीबाट मुख्य

0: समाचार पूरा भयो 6:50 प्रादेशिक समाचार लिएर उपस्थित हुनेछौँ सुन्दै गर्नुहोस् आकाशवाणी
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई अब प्रस्तुत छ श्रोताहरू हिन्दी सिनेमाका गीतहरू र प्रथम प्रस्तुति स्वीकार्नुहोस् श्रेया घोषाल अनि उदय मजुमदारको युगल आवाजमा गुरु फिल्मबाट उक्त गीतको शब्दकार हुनुहुन्छ गुलजार अनि सङ्गीतकार हुनुहुन्छ एआर रहमान त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई

त श्रोताहरू सुन्नुहुँदैछ हिन्दी चलचित्रका गीतहरू। अब यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् एआर रहमानको स्वरमा गुरु चलचित्रबाट। शब्दकार हुनुहुन्छ गुलजार अनि सङ्गीतकार हुनुहुन्छ एआर रहमान।

0: यही सभामा को को हुनुहुन्छ है म त आइपुगे है
1: मेरो पनि नमस्ते छ तपाईँलाई
0: नमस्ते नमस्ते
1: सजिलो गरी बस्नुहोस् है सभा सुरु गर्ने समय पनि भइगयो है कान्छी
2: माइ यसरी भेटघाट भएपछि हाम्रो कुराकानीलाई अगाडि बढाउँ
1: चाहिने कुरोपट्टि त लाग्नु
0: पर्यो
2: नि हो नि धनमाया दिदी आज के सोध्ने विचार गर्दै हुनुहुन्छ
1: सोध्नु पर्ने कुरा त सधैँ नै तपाईँहरूलाई लिएर आएको हुन्छ नि बिरे भाइ कान्छी माइ दिदी
0: सधैँ खेतीपातीको कुरा गर्छौँ पशुपालनको कुरा गर्छौँ योजनाको कुरा गर्छौँ स्वास्थ्यको कुरा गर्छौँ आज पनि यहाँले केही सोचेर त आउनु भएको होला नि
1: आज चाहिँ के कुरा सोचेर आएको छु भन्दा खेतीपाती सम्बन्धी नै कुराकानी यसो लिएर आएको छ नि कान्छी माइ दिदी बिरे भाइ
2: हजुर
1: र खेतीपाती भन्दा पनि हाम्रो यो आय स्रोतको नगद फसल नै अदुवा हो है त्योबाट हामीलाई कति
0: आम्दानी
1: हुन्छ
2: हामीलाई
1: आय स्रोतमा धेरै मदत पुर्याउँछ
0: जुन चाहिँ यो अदुवा छ यो त एकदम नगदी फसल
1: हो नि कान्छी माइ दिदी यसलाई त हामीले राम्रोसँगले जोगाएर राख्नु पर्यो खेती गरेपछि है हेर विचार गर्नु पर्यो ध्यान दिनु पर्यो यो अदुवालाई चाहिँ रोग नलागोस् भनेर चाहिँ हामीले धेरै कुरामा नै ध्यान दिनु पर्यो नि त कस्तो कस्तो रोगहरू लाग्छ यसलाई हामीले के कस्तो प्रकारले चाहिँ रोकथाम गर्नुपर्ने त्यो सम्बन्धी पो कुराकानी गर्नुपर्छ होला बिरे भाइ
2: हो नि अब खेतीपाती गर्दाखेरि विभिन्न सावधानीहरू अप्नाउँछौँ है तर सावधानी अप्नाउँदा अप्नाउँदै पनि विभिन्न प्रकारको रोग र किरा त लाग्ने नै हो अनि तपाईँले जुन सोध्नु हुँदैछ अदुवामा लाग्ने रोगहरू सम्बन्धी हाम्रो दार्जिलिङ जिल्लामा हेर्नु हो भने अदुवा फसलमा थुप्रै रोग र किराहरूले आक्रमण गर्छ हजुर ती मध्ये चार पाँचवटा रोग र किराहरू भने अदुवाको जुन खेती छ त्यसले चाहिँ ठप नै पार्ला जस्तो भएको छ क्या
1: हजुर हजुर अनि यस्तो डरलाग्दो रोगहरू लागेपछि अदुवा त सखापै बनाउँछ
0: गर्छ नि रोग लागेर सर्वनाश भएपछि त मन पनि अमिलो हुन्छ खल्लो हुन्छ नगरौँ के हो भन्ने पनि विचार आउँछ नि
1: अब यत्रो दुःख गरेर लगाए
0: तर सब कुरो पहिल्यै रोगको विषयमा जानेको छ भने
1: हजुर
0: धेरै कुरोबाट जोगिन चाहिँ सकिन्छ
2: अनि अदुवामा लाग्ने मुख्य रोग चाहिँ हो ब्याक्टेरियल विल्ट अङ्ग्रेजीमा यसलाई ब्याक्टेरियल विल्ट भनिन्छ है अनि साधारणत भाषामा भने दुधे अथवा कतिले चाहिँ निदाउने रोग पनि भन्छौ यो चाहिँ मुख्य रोग हो
1: हजुर हजुर यस्तो डरलाग्दो रोग लागेपछि नि यसको लक्षण चाहिँ कस्तो देखाउँछ होला नि बिरे भाइ
2: यो रोगको पहिलो लक्षणमा चाहिँ पातहरू हरियै अवस्थामा फेदका पातहरूबाट ओइलिँदै माथिल्लो भागका पातहरू सर्दै सम्पूर्ण बोट नै ओइलिएर लतक्कै पर्छ के
1: हजुर हजुर
2: अनि यो अवस्थामा बोटलाई ताने सजिलैसँग फेदबाट चुडिएर आउँछ अनि यस रोगले सबैभन्दा पहिले पलाएको टुसालाई आक्रमण गर्छ र नयाँ टुसाहरूमा सरेर जान्छ
1: हजुर धेरै नोक्सान
0: पुर्याउँछ
2: यसरी ओइलाएको बोटलाई उखेलेर हेरेमा पाना पनि कुहेको पाइन्छ
1: हजुर
2: अनि अदुवाको पाना कुनु सुरु काण्ड र पाना जोडिएको ठाउँबाट हुन्छ र अन्तमा सम्पूर्ण पाना कुहेको हुन्छ यसरी ओइलाको बोट र कुहेको पानाको टुक्रालाई बोतलको ग्लासमा हालेर त्यसमा चोबेर राखेमा त्यहाँबाट सेतो दुध जस्तो पदार्थ निस्किन्छ हौ धनमाया दिदी
1: अहिले तपाईँले यो कुन चाहिँ रोग भन्नुभयो ब्याक्टेरियल
2: विल्ट
1: भन्ने रोगले त अदुवालाई धेरै नोक्सान पुर्याउँदो रहेछ अनि हामीले यस्तो डरलाग्दो रोग देखा परेपछि रोकथाम गर्ने के कस्ता उपायहरू छ त्यो सम्बन्धी पनि बताइदिनुहोस् न कान्छी माइ दिदी बताइदिनुहोस्
0: र यहाँ धनुवाई बहिनी रोकथामको उपायहरू सोध्नु भयो यो रोकथामको उपाय चाहिँ हामीले जानिराख्नु पर्छ हामी खेतीपाती गर्ने
1: हो नि रोकथाम त गर्ने कोसिस त गर्नु पर्यो नि त
0: गर्नु पर्यो र यो रोग अति नै जटिल अनि सरुवा भएकोले गर्दा चाहिँ यो अदुवाको खेती गर्दा धेरै कुराहरूमा हामीले सावधानी अप्नाइहाल्नु पर्छ साथै यो रोगको जीवाणुलाई चाहिँ हामीले फसलमा आक्रमण गरे पश्चात चाहिँ यसलाई रोकथाम गर्न अथवा मर्न नसकिने भएकोले गर्दा चाहिँ आक्रमण हुनदेखि बचाउने उपायहरू गर्नु पर्यो त्यसमा चाहिँ के छ भन्दाखेरि अब रोग नलागेको जुन चाहिँ बिउको मात्रा हामीले रोप्नु पर्यो त्यसको चयन गर्नु पर्यो यदि कुनै बारीमा यो ब्याक्टेरियल विल्ड रोग कतै देखा परेको छ भने त्यस्तो बारीबाट बिउ चाहिँ हामीले ल्याएर रोप्नु चाहिँ हुँदैन यो एकदम याद गर्नु पर्यो अनि भरसक आफूले चाहिँ हाम्रो राम्रोसँग जोगाएर राखेको जुन चाहिँ अदुवाको बिउ चाहिँ हामीले प्रयोग गर्नुपर्छ है आफ्नै बारीको अथवा जुन चाहिँ जाडो ठाउँबाट अथवा लेकबाट जहाँ यो रोगको आक्रमण छैन त्यस्तो ठाउँबाट चाहिँ हामीले बिउ किनेर रोप्यौँ भने चाहिँ एकदमै असल हुन्छ यसको लागि
1: ध्यान दिनु पर्यो
0: अनि अर्को कुरो के छ भन्दा हामीले याद राख्नुपर्ने अदुवा व्यापारीहरूबाट सस्तो दाममा बिउ किनेर हामीले रोप्नु हुँदैन, हामीले गर्नै हुँदैन, सस्तो पायो लिइराख्छु भन्ने पनि हामीले सोच्नु हुँदैन, सस्तो बेसाली पखाला पनि चल्छ भन्ने छ नि एउटा उखान होइन, र हामीले त्यो गर्नु हुँदैन, सस्तो बेसामा हामीले लिनु हुँदैन अनि त्योबाट बिउ पनि रोप्नु हुँदैन, कारण व्यापारीहरूबाट किनेको बिउमा रोगग्रस्त पानाहरू पनि मिसेको हुन्छ, र यस्तो बिउ आफ्नो बारीमा जतासुकै रोपे माटोमा यसको जीवाणु सर्छ र जमिनको अथवा हाम्रो जुन चाहिँ बारी हुन्छ त्यो चाहिँ रोगै रोग भएर जान्छ, अनि हामीले जुन चाहिँ अदुवा लगाएको छौँ त्यो पनि एकदमै
1: नष्ट
0: भएर जान्छ।
1: हजुर,
2: अनि त्यस्तै प्रकारले यो दुधे रोग अथवा ब्याक्टेरियल विल्ट नलागोस् भन्न खातिर चाहिँ हामीले जुन अदुवा रोप्दाखेरि पोटिलो जरा भएको र पाना भाँच्दाखेरि टक्क गरेर आवाज आउँछ नि,
0: पकाउँछ नि
1: त्यो किसिमको चाहिँ
2: हामीले लगाउनु पर्यो। हजुर, अनि यसरी टक्क भाँच्दाखेरि भित्र निलो रङ भएको बिउलाई चाहिँ निरोगी मान्नु पर्छ र यस्तो बिउलाई मात्र हामीले रोप्नु पर्छ।
1: हजुर,
2: अनि दुधे रोग लागेको बारीमा कम्तीमा पनि 3 वर्ष बिराएर मात्र फेरि अदुवा रोप्नु पर्छ, अनि पानी जमिने ठाउँमा वा पानी बगिरहने ठाउँमा पानीको निकासी राम्रो नभएको ठाउँमा अदुवा रोप्नु हुँदैन, भर्सक नयाँ माटोमा अदुवा लगाए फलन चाहिँ राम्रो पाइन्छ। त्यस्तै प्रकारले यो ब्याक्टेरियल विल्ट अथवा दुधे रोग नलागोस् भन्न खातिर अरू सावधानी चाहिँ के अप्नाउनु पर्छ भन्दाखेरि, अदुवा निकालेपछि अथवा खनेपछि त्यस बारीमा गोलभेडा, आलु, खोर्सानी, बैगुन अनि बी जातीय सागसब्जी चाहिँ लगाउनु हुँदैन।
1: अब खाली भए जग्गा भनेर जेसुकै रोप्नु पनि
0: हुँदैन। हजुर,
1: अनि के लगाउनु पर्छ होला नि विशेष गरेर अर्को सब्जी चाहिँ
2: त्यो बारी

0: मा चाहिँ यसको बदलीमा दाल जातीय फसल जस्तै सिमी मस्याम भटमासहरू चाहिँ रोप्नु चाहिँ राम्रो।
1: हजुर,
0: यस्तो दाल जातीय फसल रोपेमा चाहिँ यसको जीवाणु लामो समयसम्म त्यो माटोमा बाँचेर बस्नु सक्दैन। बारी झारपात रहित हुनुपर्छ, झारपात उखेलेर जलाई पनि दिनुपर्छ है। त्यस्तै प्रकारले रोगी साथसाथै निरोगी अदुवाको बारीमा फ्याँक्नु हुँदैन, यसलाई बरु बटुलेर जलाइदिए राम्रो हुन्छ। कारण यस्ता चिजहरू कुहेपछि बारीमा जीवाणुहरू छोड्छ नि धनलाई। अर्को कुरा, रोग लागेको बोट साथै पानाहरूलाई निकालेर खोल्सामा फ्याँक्नु हुँदैन। यसो गरेमा चाहिँ रोगको जीवाणु पुरा गाउँमा नै फैलिने सम्भावना रहन्छ।
2: भनेपछि हामीले धेरै कुरामा पो ध्यान दिनुपर्ने रहेछ त।
1: हजुर,
2: यसो गर्न सक्यो भने चाहिँ अदुवा चाहिँ राम्रो उत्पादन भएर जान्छ है।
0: हो नि, अनि यो दुधे रोगदेखि आफ्नो बारीलाई जोगाउनु हो भने रोगग्रस्त बिउ अदुवा पेवाको हिसाबमा पनि रोप्नु दिनु हुँदैन। कतिजनाले त पेवाको रूपमा पनि दिन्छन् नि,
2: सुनेको छु नि हामी है कान्छीमा दिदी।
3: हजुर हजुर, त्यो बाहेक पनि जस्तो यहाँले भन्नुभयो नि, यो रोगग्रस्त बिउ अदुवा पेवाको हिसाबले रोप्नु हुँदैन भनेर। त्यो बाहेक पनि अर्को कुरा के छ भन्दाखेरि, अब बर्खामा खोला वा बगेर आएको पानीलाई चाहिँ हामीले अदुवा बारीमा पस्नु दिनु हुँदैन। कारण बगेर आएको पानीले त जीवाणु सार्छ है, सार्छ, त्यसले गर्दा एकदमै हामीले ध्यानपूर्वक गर्नु पर्यो। अर्को कुरो के छ, बारीमा चलाउने जुन चाहिँ हात हतियार त हामीले चलाउँछौँ है,
2: चलाउनै पर्यो
3: हो नि, र यो हात हतियार चाहिँ कोदालो भयो, हलोहरू, यो सबै हुन्छ नि त, यो चाहिँ जीवाणु सर्ने हुनाले चाहिँ हामीले काम चाहिँ जमिनमा सुरु गर्दा चाहिँ निरोगी बारीमा पहिला हामीले काम गरेर मात्रै रोगी बारीमा हामीले थाल्नु पर्यो। साथै जुन चाहिँ कृषक दाजुभाइले चलाउने हात हतियारलाई चाहिँ ब्लिचिङ पाउडरको घोलमा चोबेर हामीले चलाउनु पर्छ। त्यसो गर्यो भने चाहिँ हामीले रोगबाट बचाउन सक्छौँ। त्यो बाहेक पनि अदुवा रोप्नुभन्दा 15 दिन अघि माटोमा चुना 100 किलोग्राम प्रति हेक्टरको दरमा चाहिँ, अनि ब्लिचिङ पाउडर 10 किलोग्राम प्रति हेक्टरको दरमा हालेर हामीले जोत्नु पर्यो। त्यस्तै प्रकारले 15-20 दिन पछि चाहिँ अदुवा रोपेको यो रोग चाहिँ अलिक कम्ती हुन्छ, त्यो पनि हामीले गर्नु पर्यो। अनि अदुवा बारीमा रोग फैलन रोक्नको लागि चाहिँ हामीले रोगी बोट वरिपरि चाहिँ नाली खनेर त्यहाँ चाहिँ ब्लिचिङ पाउडर छर्किने काम गर्यौँ भने त्यो पनि एकदमै राम्रो हुन्छ है। हामीले धेरै रोगहरूबाट जोगाउन
2: सक्छौँ। हामीले अलिक ध्यान पनि दिनु पर्यो, खट्नु पनि गर्नु पर्यो है। रोपेर थपाएको छोड्नु
3: भएन भने रोपेको छु छोडिहाल्छु भइहाल्छ भनेर होइन, एउटा उखान छ नि, ध्यानते खेती गोगन्ते विद्या भन्छ नि, त्यो चाहिँ हामीले एकदम ध्याउनु पर्यो खेती रोपेपछि।
2: ठिकै हो हजुर।
0: अनि जुन जुन यो उपायहरू भन्यौँ हामीले है,
2: हजुर हजुर,
0: यो चाहिँ दुधे वा निधाउने रोगको निदानको लागि हो धनमाई दिदी।
2: हजुर,
0: यस्तै प्रकारले अदुवामा लाग्ने अर्को मुख्य रोग चाहिँ छ पाना कुने रोग।
2: यो चाहिँ कस्तो रोग होला नि बिरे भाई?
0: अब यो रोगको लक्षणमा चाहिँ के हुन्छ भन्दा, यो रोग चाहिँ अघि हामीले दुधे रोग भन्यौँ नि,
2: हजुर,
0: त्यो रोग भन्दा अलिक भिन्दै हो। यो रोगले चाहिँ बोटहरूलाई नओइलाइकन एक किसिमको पहेँलो बनाइदिन्छ। अघि चाहिँ ओइलाएर पहेँलो बनाइदिन्थ्यो, यो चाहिँ होइन त्यस्तो खालको,
2: यो चाहिँ सिधै पहेँलो बनाइदिन्छ।
0: हजुर, बोटको पातहरू पहिला चाहिँ पहेँलो हुन्छ र त्यस पश्चात चाहिँ डाँक्लाहरू पहेँलो हुन्छन् र पछि गएर पाना पनि फ्यात्त कुहिन्छ है धनमाया दिदी।
2: डरलाग्दो रोग लाग्यो मलाई यो पनि।
0: हजुर, अनि यो रोगले चाहिँ दुधे रोगले जस्तो त्यति हानि नपुर्याए पनि बेसी पानी जमिने जग्गामा चाहिँ भने यसले धेरै हानि पुर्याउँछ धनमाया दिदी।
2: ओहो, यो पाना कुने रोग भन्ने त एकदमै डरलाग्दो रहेछ। अनि अब यत्रो दुःख गरेर हामीले अदुवाको खेती गरेपछि यस्तो रोग नलागोस् भन्ने नै जति सक्दो हामीले
0: सोचेका
2: अब। र यो अहिले पाना कुने रोग भन्नुभयो नि बिरे भाइ, यो पाना कुने रोगको रोकथाम चाहिँ के कस्तो छ होला त्यो पनि बताइदिनुहोस् न।
0: पाना कुने रोगको रोकथामको लागि अदुवा रोप्दाखेरि ड्याङ 1 फुट जस्तो अग्लो उठाएर रोप्नुपर्छ, साथै पानी चाहिँ सलल बगेर जाने नालीहरू बनाउनु पर्छ। अनि रोप्नुभन्दा अघि अदुवाको बिउलाई मेस्टर भन्ने औषधि पाइन्छ है धनमाया दिदी।
2: ए हजुर, के भन्नुभयो औषधिको नाम भन्नुहोस् न बिरे भाइ, म लेख्नु पर्यो।
0: मेस्टर,
2: मेस्टर हजुर।
0: यो औषधि चाहिँ 2 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर जुन हामीले झोल तयार गर्छौँ त्यो झोलमा चाहिँ 30 मिनटसम्म बिउलाई चोबेर रोपे चाहिँ यो रोग कम्ती लाग्छ।
2: ए हजुर,
0: त्यसरी नै अदुवा बारीमा जग्गा जग्गामा यो रोग लागेको देखेमा चाहिँ यस्ता बोटहरू उखेलेर त्यस जग्गामा

0: साथै वरिपरि चाहिँ हामीले ब्लाइटक्स भन्ने औषधि पाइन्छ कि धनमाया दिदी, यो चाहिँ 3 ग्राम प्रति लिटर पानीमा मिसाएर झिन्जिरीको सहायताले भिजाइदिनुपर्छ।
1: हजुर हजुर,
0: यस्तो प्रकारले हामीले रोकथाम गर्ने उपाय गर्यौँ भने चाहिँ पाना कुने रोग चाहिँ लाग्दैन हौ धनमाया दिदी।
1: यो पाना कुने रोगदेखि चाहिँ बचाउनु पर्यो अदुवालाई है। त्यो बाहेक चाहिँ अरू कुन रोगले चाहिँ यो अदुवालाई सताउँछ होला कान्छीमा दिदी, बताइदिनुहोस्।
2: हजुर, तपाईँलाई थाहा छ कि छैन यो अदुवामा एउटा दागी रोग पनि हुन्छ हौ।
1: ए, देखेको छु, देखेको जस्तो लाग्यो हौ कान्छीमा दिदी।
2: यसमा चाहिँ याद त होला तर थाहा नभएको तपाईँलाई, यसमा लक्षण कस्तो हुन्छ भन्दाखेरि बोट अथवा पातमा चाहिँ सानो सानो छरिएको पहेँलो धब्बाहरू आक्रमणको पहिलो लक्षणहरू यो। अनि त्यसपछि चाहिँ जुन चाहिँ यसको त्यो अदुवाको माथिल्लो भागदेखि तलतिर चाहिँ पातहरू पहेँलिनु थाल्छ, अनि तलको पातहरू चाहिँ हरियो हुँदा पनि माथिल्लो भागको पातहरू भने सुक्छ, त्यो याद गर्नु पर्यो यो दागी रोगमा। अनि अदुवाको पानामा पनि बाहिरको भागमा चाहिँ सानो सानो गाडिएको आँखा जस्तो कुहिएको स्थानहरू पनि देख्छ है, र यस्तो कुहिएको भागहरू चाहिँ गोलो वा अनियमित आकारको पनि देख्छ। त्यसले गर्दा हामीले यसको रोकथाम त गर्नै पर्यो नि त,
1: रोग लागेपछि त रोकथाम गर्नु पर्यो,
2: कोसिस गर्नु पर्यो। अब हामीले बृहत रूपमा अदुवाको खेती गरेर केही कमाउँछु, आफूलाई आर्थिक सहायता हुन्छ भनेर केही अदुवाको खेती गरेको छौँ, त्यसबाट केही आय आर्जन हुन्छ भन्यो भने त हामीले त्यो के रोग लागेको छ त्यो याद गर्नु पर्यो, अनि रोकथाम पनि गर्नु पर्यो नि त। अनि रोकथामको लागि चाहिँ एउटै जमिनमा कम्तीमा पनि 3 वर्ष बिराएर मात्र हामीले अदुवा लाउनु पर्छ, यो याद गर्नुहोस् त। यदि तपाईँले अदुवाको खेती गर्छु भनेर बृहत रूपमा गर्छु भनेर सोच्नु भएको छ भने, अनि पानी जमिने ठाउँमा अदुवा चाहिँ रोप्नु हुँदैन। यो अघि बिरे भाइले पनि भन्नु हुँदै थियो पानीको चाहिँ व्यवस्था राम्रो गर्नुपर्छ,
1: एकदम
2: हजुर भन्नु हुँदै थियो, यो याद गर्नु पर्यो। अनि केरा अथवा सुन्तला बगानको छेउछाउमा चाहिँ अदुवा नरोप्ने सल्लाह पनि म दिन्छु, किन भन्दाखेरि अब यो फसलले चाहिँ यो रोगको जीवाणुहरूलाई पालेर राखेको हुन्छ, र दागी लागेको जुन चाहिँ बिउ छ त्यसलाई नरोपेर यो अब कञ्चन अथवा राम्रो भनौँ न यहाँ बिरे भाइले भनेको जस्तै टक्क आवाज आउने बिउलाई मात्र हामीले रोप्नु पर्यो। अनि रोप्नुभन्दा अघि अदुवाको बिउलाई चाहिँ मोमबत्तीको टुक्रा हाल्दा ठिक्क पग्लिन सुरु हुने जुन चाहिँ तापमान हुन्छ नि, त्यो तापमान भएको पानीमा चाहिँ 10 मिनटसम्म चाहिँ चोबेर राख्नु पर्यो, र यो रोग निकै कम्ती हुन्छ त्यसो गर्यो भने, 10 मिनटसम्म चोबेर राख्यो भने। र अर्को कुरो म तपाईँलाई के बताउँछु भन्दाखेरि, अदुवा रोप्दा चाहिँ निमको मलको प्रयोग गरेमा पनि रोगलाई नियन्त्रण चाहिँ गर्न सक्छौँ हामीले, किनभने रासायनिक मलहरू नगरेर हामीले यो जुन चाहिँ निम त एकदम रासायनिक होइन, त्यसले गर्दा हामीले निमको प्रयोग गर्न सक्छौँ। त्यो बाहेक पनि हामीले कार्बोफ्युरन चाहिँ 3G नामक दबाई 3 ग्राम प्रति लिटर केयरमा चाहिँ यो मिटर जग्गाको दरमा हामीले रोप्नभन्दा अघि माटोमा मिसाएर अदुवा रोप्यो भने यो रोगबाट चाहिँ हामीले कमसेकम रोकथाम चाहिँ गर्न सक्छौँ, जुन यो दागी रोग भने नि
1: गर्न
2: सक्छौँ।
0: यो बाहेक धनमाया दिदी,
1: हजुर हजुर,
0: अदुवामा विभिन्न प्रकारको किराहरू पनि लाग्छ कि?
1: ए हजुर हजुर, अब रोगले सताएपछि त रोग सँगसँगै फेरि किराहरूपट्टि पनि ध्यान दिनु पर्यो,
2: किराले
1: पनि धेरै नोक्सान पुर्याउँछ नि साग सब्जीलाई।
0: हो नि, अब यो विषयमा हामी कुराकानी गर्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनौ, त्यसपछि कुराकानी गरौँ न।
2: घाँटी सुक्यो बिरे भाइ, आज त चिया पनि ल्याएन रहेछ,
1: मैले ल्याएको छ नि
2: कान्छी
1: भाइ,
2: चिया पिएर आनन्द लिएर फेरि कुराकानी गरौँ।
1: हुन्छ हुन्छ, लु चिया पिउँदै गीत सुनाउ त छोरा।

0: आहा बिरे भाई धनमय बहिनी साह्रै आनन्द भयो यसो घाँटी पनि भिज्यो अब बोल्दा फेरि मजा आउने भयो यसरी गीत सुन्दै कुराकानी गर्नुको मजा नै अर्को हुन्छ
1: अघि
0: हामीले अदुवाको कुरा गर्दै थियौँ होइन बिरे भाइ
1: हो नि यहाँले धनमय दिदीले आज अदुवामा लाग्ने रोग र किराहरू सम्बन्धी सोध्नु हुँदै थियो अघि गीत सुन्न अगाडि हामीले अदुवामा लाग्ने रोगहरू सम्बन्धी यहाँलाई जानकारी गरायौँ अब चाहिँ अदुवामा लाग्ने किराहरू सम्बन्धी जानकारी गराउँ है अदुवामा लाग्ने किराहरू मध्ये मुख्य किरा चाहिँ छ काण्ड छिड्ने किरा
2: यो चाहिँ कस्तो किसिमको किरा होला नि
1: यस किराले चाहिँ अदुवाको काण्ड कलिलै छँदा माटोदेखि माथिल्लो काण्डको भागमा नि अन्डा पार्छ
2: ए हजुर
1: अनि अन्डाबाट औँसा निस्केर काण्डलाई छेडेर भित्र पछि कलिला भागहरूलाई खाएर बोटलाई मारिदिन्छ
2: निकै नोक्सान पो पार्दो रहेछ त यो किराले
1: यसरी आक्रमण गरेको बोटहरूका टुप्पाको मुनि सुकेर कुहेको पाइन्छ है धन्य
2: हजुर
1: अनि यो किराको आक्रमण चाहिँ धेरै भएको चाहिँ हाम्रो पहाडी इलाकामा देखिन्छ धनमाया दिदी
2: हजुर अनि यस्तो किसिमको किरा लागेपछि हामीले त रोकथाम गर्ने उपाय त अप्नाउनु पर्यो नि त है अब कस्तो प्रकारले चाहिँ हामीले रोकथाम गर्न सक्छौँ होला नि यो किरा मार्नुलाई
1: तपाईँले अदुवा कम्ती मात्रामा रोप्नु भएको छ भने चाहिँ यस्तो लक्षण देखा परे मैले जुन जुन लक्षण भने है यो देख्न साथ किरा लागेको बोटलाई जमिनबाट निकालेर किरालाई मालेर जलाइदिनुपर्छ
2: हजुर
1: पहिलो काम भइहाल्यो यो बाहेक डाइमिथाइट अथवा रोगर 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर 15-15 दिनको अन्तरमा 2-3 पल्ट चाहिँ बोटमा छर्किने काम गर्नुपर्छ यसो गर्नुभयो भने चाहिँ यो अदुवाको काण्ड छिर्ने किराको रोकथाम चाहिँ गर्न सकिन्छ हौ धनमय दिदी
2: उपाय त छ नि है हामीले जुनै किरा लागे पनि रोग लागे पनि तर यो फसल चाहिँ घटेर जानु चाहिँ दिनु भएन
0: अब के गर्छु भनेपछि त त्यसलाई जोगाउनु त पर्यो नि त हौ धनमय बहिनी अब अर्को के छ भन्दाखेरि बिरे भाइले धेरै कुरो बताउनु भयो
2: हजुर
0: अर्को चाहिँ छ यो अदुवामा पाना छेडपाने किरा यसले पनि एकदमै सताउँछ धनमय बहिनी
2: ज्यू ज्यू कस्तो किसिमको किरा चाहिँ हो
0: हजुर यसको लक्षण कस्तो हुन्छ पहिला हामी लक्षण जान्नु पर्यो नि त लक्षणमा यो साना साना औँसाहरूले चाहिँ अदुवाको जरा अनि पानालाई चाहिँ छेडेर भित्र पसेर खाने गर्छ
2: हजुर
0: यसको फलस्वरूप चाहिँ पानाहरू कुन्छ र फसललाई एकदमै हानि पुर्याउँछ अगस्तदेखि सेप्टेम्बर महिनादेखि यसको आक्रमण चाहिँ बारीमा सुरु हुनु थाल्छ याद गर्नु पर्यो हामीले पुरै ध्यान
2: दिनु पर्यो
0: अनि यो दुईवटा किराहरूले चाहिँ अदुवा

0: को जुन ओइलिने रोग जीवाणुलाई पनि सार्ने काम गर्छ।
1: हजुर,
0: अब हामीले यसलाई पनि रोकथाम गर्नु पर्यो। यहाँ रोकथाम धेरै बताउनु भयो, मेरो भाइले मैले पनि बताउँदैछु। अनि रोकथाम चाहिँ के छ भन्दा माटोलाई चाहिँ खनजोत गरेर मुनिको माटोलाई चाहिँ घाममा धेरै दिनसम्म सुकाएमा चाहिँ माटोमा बसेको जुन किराहरू हुन्छ नि त त्यो किराहरू मर्छ र फसलमा किरा कम्ती लाग्छ। अनि अर्को छ बोटका फेद अनि वरिपरिको माटोमा चाहिँ यो मेलाथियन लेख्दै पनि गर्नुहोस् है,
1: औषधिको नाम त लेख्दैछु नि दिदी।
0: मेलाथियन नामक दबाई चाहिँ 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर 2 हप्ताको अन्तरालमा गरेर हामीले छर्केमा यो किराहरूलाई चाहिँ हामी रोकथाम गर्न सक्छौँ।
1: हजुर हजुर, औषधि चाहिँ ठिक ल्याउनु पर्यो, रोकथाम चाहिँ गर्न सक्छ।
0: हजुर हजुर,
1: त्यो बाहेक अरू कुन किराले चाहिँ यो अदुवालाई चाहिँ आक्रमण गर्छ होला?
2: अदुवामा लाग्ने अर्को किरा चाहिँ हो धनमाया दिदी खुम्ले किरा।
1: ए,
2: कोही बेला यो किराले अदुवाको पानालाई कलिलै अवस्थामा खाएर नि निमिट्यान्ने बनाइदिन्छ है फेरि। हजुर, अनि कोही बेला चाहिँ आधी जस्तो खाएर चोट लगाएर छोडिदिन्छ र यसले चाहिँ अदुवाको फसलको उत्पादनमा हानि पुर्याउँछ। अनि यसरी चोटहरूबाट अरू रोगको जीवाणुहरू पनि सजिलैसँग आक्रमण गर्ने गर्छ।
1: निकै नोक्सान पुर्याउँदो रहेछ नि त,
0: पुरै पुर्याउँछ। अब देख्दैन आँखाले, माटोभित्र हुन्छ। अब कुनै चिज रोप्यो, कुनै फसल रोप्यो, यसो हेऱ्यो ओइलिरहेको हुन्छ, भरे यसो कोट्याएर हेर्दा त खुम्ले पो हुन्छ हो भित्र त।
1: यसले खुम्लेले पनि नोक्सान पुर्याउँछ। अनि यो खुम्लेलाई चाहिँ कसरी रोकथाम गर्नुपर्ने त्यो उपाय पनि बताइदिनुहोस् न बिरे भाइ।
2: यदि बारीमा खुम्ले किरा छ भने पहिलो बर्खे झरीमा 3-4 दिनपछि किराहरू माटोको माथिल्लो सतहमा आएका हुन्छन्, बुझिराख्नुहोस् है। र त्यस समय केही माटोलाई कोट्याएर ती खुम्लेहरूलाई जम्मा गरी मारिदिन सकिन्छ। यस्तो प्रकारले एउटा रोकथाम गर्न सकिन्छ। अनि औषधि व्यवहार गर्न चाहनुहुन्छ भने, अब बेसी छ भने त औषधि व्यवहार गर्नै पर्यो,
0: मार्नु त सकिँदैन।
2: हजुर, औषधि व्यवहार गर्नु परेमा चाहिँ क्लोरिपाइरिफस, बुझ्नुहोस्, क्लोरिपाइरिफस नामक दबाई 4 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर अदुवाको ड्याङ भिजाइदिनुपर्छ।
1: हजुर हजुर,
2: यसो गरियो भने चाहिँ खुम्ले किराको रोकथाम भएर जान्छ हौ धनमाई दिदी।
1: धेरै राम्रो कुरा बिरे भाइ। आज तपाईँहरूले यो अदुवामा के कस्तो रोगहरू लाग्छ अनि किराहरूले कतिको आक्रमण गर्छ त्यो कुरोलाई हामीले कसरी नियन्त्रण ल्याउनु पर्ने है, धेरै राम्रोसँगले जानकारी दिनुभयो, बुझे पनि। हजुर, तपाईँहरूले भने अनुसारै हामीले अब खेती गर्नु सक्यो भने चाहिँ रोगदेखि र किरादेखि चाहिँ हामीले जोगाउनु चाहिँ सक्ने रहेछ।
2: हो नि धनमाया दिदी, ठिकै कुरा गर्नुभयो। अब तपाईँले कुरा पनि बुझ्नु भएको छ, यसो गरौँ न, हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ, फेरि अर्को गीत सुनेर आनन्द लिउँ न।
1: समय छ भने त यसो मनोरञ्जन गर्नु पर्यो। लु सुनौ न त है।

0: लौ त गीत पनि सुन्यौँ, आनन्द पनि लिउँ, आनन्द लिँदा लिँदै कुराकानी गर्दा गर्दै बिरे भाइ धनमाए पनि यसो याद गर्नु भएन जाने मेलो मेसो पो भएछ कि तपाईँहरू यहाँ बसिरहने हजुर। लु अब यो के सामानहरू के अहिले धनमा बहिनीको पोका पनि रहेछ, धनको पोको लु बोक्नुहोस् है, रठी मेरो यो झोसियाको
1: बोतल पनि
0: पानीको बोतल बिरे भाइ बुहारीले गराउला लु लानुहोस्।

0: मौसम विभागद्वारा प्राप्त जानकारी अनुसार पश्चिम बंगाल उपहिमालय क्षेत्रका जिल्लाहरू दार्जिलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर, मालदा अनि सिक्किम राज्यका कतिपय क्षेत्रहरूमा मेघगर्जनको साथ हल्का वर्षा हुने सम्भावना रहेका छ।
1: दस लाख की लॉटरी मुझे,
2: फर्जी ऑफर्स से सावधान।
3: आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
0: तो श्रोताहरू, यो आकाशवाणी खरसाङ हो। अबको केही क्षणमै आकाशवाणीको गान्तोक केन्द्रको समाचार समप्रसारण गरी सुनाउनेछौँ।

0: मैं आपका गुलाम बन गया।
1: मुख्यमन्त्री प्रेम सिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए मोहम्मद मुस्ताकद्वारा संयुक्त रूपमा नाम्चीमा जिल्ला तथा सत्र न्यायाधीशको अतिरिक्त अदालतको आज औपचारिक उद्घाटन गर्नुभएको छ। नागरिकहरूलाई छिटो छरितो र निष्पक्ष न्याय प्रदान गर्दै न्यायिक प्रणालीलाई अझ सहज र जनमुखी बनाउने उद्देश्यले यो पूर्वाधार स्थापित गरिएको हो। समारोहमा सिक्किमका अदालतहरूमा नियम 4-4 अन्तर्गत नियुक्ति प्रक्रियामा गरिएका सुधारहरू र योग्य सिक्किमेली उम्मेद्वारहरूलाई दिएको प्राथमिकताको विशेष सराहना गरियो। सिक्किम पुलिस सेवाका 2024 ब्याचका नवनियुक्त उप पुलिस अधीक्षकहरूले लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा राज्यपालले अधिकारीहरूलाई बधाई दिँदै सिक्किमको शान्त पहिचान जोगाउन र समाजमा सुरक्षाको विश्वास बढाउन आग्रह गर्नुभयो। उहाँले साइबर अपराध र मादक पदार्थको बढ्दो समस्या र आधुनिक चुनौतीसँग जुझ्नका निमित्त प्रविधिको उपयोग गर्न, शारीरिक र मानसिक रूपमा स्वस्थ रहन, साथै नयाँ कानुनहरूको निरन्तर अध्ययन गर्दै अनुकरणीय उदाहरण बन्न प्रेरित गर्नुभयो। राज्यका सडक तथा पुल विभागका मन्त्री एनबी दाहालले मनसुन अन्त्य भएसँगै पश्चिम सिक्किमबाट

0: प्रोबेसनरी अधिकारीहरूका लागि 3 महिने आधारभूत तालिम आजदेखि सुरु भएको छ। कार्मिक विभागका सचिव रिन्जिङ सी भुटिया र वित्त सचिव जीवन सुब्बाको उपस्थितिमा आयोजित उद्घाटन समारोहमा अधिकारीहरूलाई निष्पक्षता, इमान्दारी र सेवाभावका साथ कार्य गर्न प्रेरित गरियो। कार्मिक विभागका सचिवले प्रविधिको युगमा पनि अनुभवी अधिकारीहरूको व्यावहारिक मार्गदर्शन अपरिहार्य हुने र तालिमको प्रदर्शन अनि योग्यताका आधारमा प्रशिक्षु अधिकारीहरूलाई पदस्थापन गरिने जानकारी दिनुभयो। त्यसै गरी वित्त सचिवले अधिकारीहरूलाई वित्तीय अनुशासन कायम राख्दै विकसित सिक्किम 2047 लक्ष्य हासिल गर्ने दिशामा जिम्मेवारीपूर्वक योगदान पुर्याउन आह्वान गर्नुभयो। मङ्गन नगर पञ्चायत अन्तर्गत पेन्तोक र पावर कोलोनी वार्डका स्वच्छता लक्षित इकाइहरूमा स्वच्छता नै सेवा अभियान 2026 अन्तर्गत विशेष सरसफाई कार्यक्रम सञ्चालन भइरहेको छ। नगर उपाध्यक्ष श्री दोर्जी रिन्सिङ लेप्चा र वार्ड काउन्सिलर मिस फुर्कित लेप्चाको नेतृत्वमा भएको उक्त अभियानमा मयाल फाटकदेखि प्लान्टर्स क्षेत्रसम्मका झोडा नाला तथा सडक किनाराको फोहोर व्यवस्थापन गरियो। कार्यक्रममा स्थानीय स्वयं सहायता समूहहरू, मङ्गन नगर पञ्चायतका कार्यकारी अधिकारी श्री करजङ भुटिया तथा सरसफाई अधिकारीहरूको र कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। यसै क्रममा सर्वसाधारण घरधनी तथा भाडामा रहने बासिन्दाहरूलाई झोडा नालामा फोहोर नफ्याँक्न तथा जनभागीदारी मार्फत वातावरण सफा राख्न सचेतना गराइयो। गत 17 सेप्टेम्बरदेखि सुरु भएको यो अभियान आगामी 2 अक्टोबर 2026 निरन्तर सञ्चालन हुनेछ। सिक्किमका माध्यमिक तथा उच्चतर माध्यमिक विद्यालयका प्रमुखहरूको सङ्घले रम्फूमा हिजो आफ्नो पहिलो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। राज्यभरिका सरकारी विद्यालयका प्रधान अध्यापक तथा प्राचार्यहरूको सहभागिता रहेको उक्त सभामा सिक्किमको शैक्षिक क्षेत्रलाई आधुनिक विकास र भविष्यका सम्भावनाहरूसँग जोडेर अघि बढाउने विषयमा गहन विचार विमर्श गरियो। सभाले यस वर्ष मनन केन्द्रमा आयोजित शिक्षक दिवस समारोहका क्रममा मुख्यमन्त्रीद्वारा विद्यालय प्रमुखहरूको पदोन्नतिका अवसरहरूको समीक्षा विश्लेषण गर्न विशेष समिति गठन गर्ने निर्णयप्रति स्वागत जनाउँदै आभार व्यक्त गरेको छ। विद्यालयहरूको समग्र सुधारका लागि निरन्तर योगदान दिने प्रतिबद्धता जनाउँदै सङ्घले आफ्नो साङ्गठनिक संरचना सुदृढ बनाउन जिल्ला स्तरमा कार्य समिति सदस्यहरू मनोनयन गर्ने प्रक्रिया समेत थालनी गरेको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: श्रोताहरू, अब आजको रहल लगायत भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण दिइरहेछौँ। अबको केही क्षणमा अर्थात् 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार प्रसारण गरिनेछ भने 7 बजे सुनाउनेछौँ कार्यक्रम लोकलहरी अन्तर्गत सुदीप वाइवाको स्वरमा लोकगीत, अनि 7:15 सुनाउनेछौँ कार्यक्रम सुर सङ्गम अन्तर्गत गीता थापाको स्वरमा आधुनिक गीत। यसरी नै 7:45 भुटानी कार्यक्रमको प्रसारण गर्नेछौँ भने 8 बजे सुनाउनेछौँ कार्यक्रम युवावाणी। 8:30 सुनाउनेछौँ विशेष कार्यक्रम सेवा सङ्कल्प अभियान भने यसको अतिरिक्त दिल्ली केन्द्रको समप्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट अनि राति 10 बजे सुनाउनेछौँ आजका फङ्कार। भोलिको अधिवेशनको सुरुवात हुनेछ 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चनाबाट। 7:05 बिहानी सूचनामूलक जानकारीहरूको साथमा सुन्नुहुनेछ आधुनिक गीत। कार्यक्रम रङबिरङको संसार 8:30 सन्दर्भ 8:45 अनि 9:02 सुनाउनेछौँ हिन्दी सिनेमाका गीतहरू। 10:02 कार्यक्रम हेलो खरसाङ सुनाउनेछौँ भने 11:05 सुनाउनेछौँ कार्यक्रम स्वर माधुरी। यसरी नै 12:05 सुनाउनेछौँ कार्यक्रम श्रोताहरूको अनुरोधमा पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30 अनि आधुनिक गीत सुन्नुहुनेछ 2:30। 3:20 कार्यक्रम गीत सङ्गीत अन्तर्गत सुनाउनेछौँ लोक अनि आधुनिक गीतहरू। यसरी नै 3:55 सुनाउनेछौँ देशभक्ति गीत। कार्यक्रम शिक्षा ज्योति प्रसारण गर्नेछौँ 4:30 कार्यक्रम जय जवान सुनाउनेछौँ 5:05 अनि अङ्ग्रेजीमा वार्ता सुनाउनेछौँ 5:30। 6:10 सुनाउनेछौँ कार्यक्रम किसानवाणी। कार्यक्रमको रूपरेखा 6:45 अनि 7 बजे प्रसारण गर्नेछौँ कार्यक्रम लोकलहरी अनि 7:15 कार्यक्रम सुर सङ्गम। यसरी नै 7:45 भुटानी कार्यक्रम सुनाउनेछौँ भने 8 बजे प्रसारण गर्नेछौँ कार्यक्रम युवावाणी अनि 8:30 प्रसारण गर्नेछौँ कार्यक्रम चर्चा चौतारी। यसै गरी दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट अनि 9:30

साथमा अखिल भारतीय सांगीतिक कार्यक्रम अनि 10 बजे कार्यक्रम आजका फंकार। त श्रोताहरू, यो त थियो अहिलेका रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण।

0: आकाशवाणी खरसाङ हो। अब सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। दूरसञ्चार विभागले सिम कार्डको जालसाजी जारी गर्ने, टेलिकम पहिचानकर्ताको दुरुपयोग गर्ने वा आईएमईआई नम्बरहरूसित छेडछाड गर्ने जस्ता कार्यहरू विरुद्ध सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ। भारत र बङ्गलादेश बीच गङ्गा जल बाँडफाँड सम्बन्धी 12 डिसेम्बर 1996 हस्ताक्षर गरिएको फरक्का जल सन्धि यस वर्षको डिसेम्बरमा समाप्त हुँदैछ। दार्जीलिङ र कालेबुङ जिल्लाका लोक निर्माण विभाग र पब्लिक हेल्थ इन्जिनियरिङ विभागहरूको प्रशासनिक समीक्षा बैठक आज दार्जीलिङमा आयोजना गरियो। भारतीय जनता पार्टीले आज दार्जीलिङमा संगठनात्मक बैठकको आयोजना गरेको छ र पुलिसले जलपाइगुडीमा फुलबारी क्षेत्रको शनि मन्दिरबाट चोरी भएको शनिदेवको संगमर्मरको मूर्ति टिस्टा क्यानलबाट बरामद गरेको छ। अब समाचार विस्तारमा। दूरसञ्चार विभागले सिम कार्ड जारी गर्ने, धोखाधड़ी, दूरसञ्चार पहिचानकर्ताको दुरुपयोग वा आईएमईआई नम्बरहरूसित छेडछाड विरूद्ध सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ। अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: विभागले भनेको छ कि यस्तो गर्नु एक दण्डनीय अपराध हो र यसमा 3 वर्षसम्मको कैद र 50 लाख रुपियाँसम्म जरिवाना हुन सक्दछ। विभागले मानिसहरूलाई आफ्नो सिम कार्ड अरू कसैसित साझा नगर्न आग्रह गरेको छ। फर्जी कागजातद्वारा सिम कार्ड खरिद नगर्न पनि सल्लाह दिएको छ। संचार मन्त्रालयले मानिसहरूलाई संचार साथी पोर्टल र मोबाइल एपको माध्यमले नियमित रूपमा आफ्नो मोबाइल नम्बर प्रमाणित गर्न सल्लाह दिएको छ। दिपेन्द्रको रिपोर्टको साथ समाचार कक्षबाट म देवेन थापा।
1: भारत र बङ्गलादेश बीच गंगा नदीको जल बाँडफाँड सम्बन्धी 12 डिसेम्बरमा सन् 1996 हस्ताक्षर गरिएको फरक्का जल सन्धि यस वर्षको डिसेम्बरमा समाप्त हुँदैछ। सन्धिको नवीकरण हुनुभन्दा अघि बिहार र पश्चिम बंगालले केन्द्र सरकार समक्ष आफ्ना हित र चिन्ताहरू राख्न थालेका छन्। बिहारमा जेडीयूले विद्यमान सम्झौतालाई यसको मौलिक रूपमा जारी राख्नुको सट्टा भविष्यको आवश्यकताहरूलाई ध्यानमा राख्दै नयाँ प्रणाली र वैज्ञानिक समीक्षाको माग गरिरहेको छ। पश्चिम बंगाल सरकारले यो पनि स्पष्ट पारेको छ कि कुनै पनि नयाँ व्यवस्थामा राज्यको हितलाई व्यवस्था गर्नु हुँदैन। पश्चिम बंगाल सरकारले केन्द्र सरकारसित सुक्खा मौसममा हुगली नदीमा पर्याप्त जल प्रवाह कायम राख्ने मामिला साथै मालदा मुर्शिदाबाद र नदियामा लगातार नदी कटाव सिल्टेसन र बाढ़ीको मामिला केन्द्र सरकारसित उठाएको छ। यी मामिलाहरूमा राज्य सरकारले आफ्नो प्रतिवेदन र चिन्ताहरू

0: केन्द्रीय जल ऊर्जा मन्त्रालयको आन्तरिक समितिमा प्रस्तुत गरेको छ र भारत बंगलादेश जोइन्ट रिभर्स कमिशन मार्फत विस्तृत चर्चाको आवश्यकतामा जोड़ दिएको छ। भाजपा प्रदेश अध्यक्ष समीक भट्टाचार्य र आदित्य बिरला समूहका अध्यक्ष कुमार मंगलम बिरलाले हिजो पश्चिम बंगालमा आदित्य बिरला समूहको लगानी र यसका विद्यमान प्लान्टहरूको विस्तारबारे चर्चा गर्न बैठक गरे। प्रदेश अध्यक्ष समीक भट्टाचार्यले भन्नुभयो, पश्चिम बंगालमा बिरला समूहको लगानी र उसका विद्यमान षड्यन्त्रहरूको विस्तारमा केन्द्रित रहेको थियो। उहाँले बिरलाले लगानी बढाउन र बंगालमा यसको औद्योगिक गतिविधिहरू विस्तार गर्न चासो व्यक्त गरेको बताउनुभयो। भट्टाचार्य अनुसार सरकार परिवर्तन भएपछि उहाँले कुमार मंगलम बिरलालाई पत्र लेखेर पश्चिम बंगालमा लगानी बढाउन आग्रह गर्नुभएको थियो। दार्जीलिङ र कालेबुङ जिल्लाका लोक निर्माण विभाग पीडब्ल्यूडी र पब्लिक हेल्थ इन्जिनियरिङ पीएचई विभागहरूको प्रशासनिक समीक्षा बैठक आज दार्जीलिङमा आयोजना गरियो। बैठकको अध्यक्षता पीडब्ल्यूडी र पीएचई मन्त्री अजय कुमार पोद्दारले गर्नुभएको थियो। बैठकमा दार्जीलिङका सांसद राजु विष्ट, प्रशासनिक अधिकारी, जनप्रतिनिधि र सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। बैठकमा जल जीवन मिशन अन्तर्गत ग्रामीण परिवारलाई कलबाट पानी उपलब्ध गराउने परियोजनाहरूको प्रगतिको समीक्षा गरियो। मन्त्रीले निर्धारित समयसीमा भित्रै सबै स्वीकृत परियोजनाहरू पूरा गर्ने र बाँकी रहेका परियोजनाहरूलाई प्राथमिकता दिने आवश्यकतामा जोड़ दिनुभयो। पीडब्ल्यूडीको समीक्षामा दार्जीलिङ र कालेबुङ जिल्लाहरूमा जारी सम्पन्न र प्रस्तावित सड़क परियोजनाहरूको बारेमा पनि चर्चा गरिएको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। उहाँको यो यात्रा जनसेवाद्वारा देश सेवाको मन्त्रद्वारा परिभाषित छ। सेवा र सुशासनको दृष्टिकोणबाट निर्देशित मोदी सरकारले वर्ष 2047सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यो समर्पणले आम मानिसहरूको जीवनलाई परिवर्तन गरिरहेको छ। आजको हाम्रो यस विशेष श्रृङ्खलामा हामीले तपाईहरू समक्ष श्री मोदीजीको एक अर्को दृष्टिकोणलाई प्रस्तुत गरिरहेका छौं, जसमा आकांक्षी जिल्लाहरू र जीवन्त गाउँहरू नामक योजनाले कसरी सुदूर सीमावर्ती गाउँहरूमा मानिसहरूको जीवन साथै सबैभन्दा पछौटे परेका जिल्लाहरूको विकासलाई ठूलो टेवा प्रदान गरिरहेको छ।
1: भारतका धेरै जिल्लाहरू लामो समयदेखि विकासको मुख्यधारामा सामेल हुनदेखि वञ्चित थिए। परम्परागत योजनाहरू उनीहरूसम्म तटस्थ रूपमा पुगिरहेको थिएन। तर प्रधानमन्त्री नरेन्द्र मोदीको आकांक्षी जिल्ला कार्यक्रमले वास्तविक समय डेटा श्रेणीकरण र योजनाहरूको अभिसरणको साथ शासनलाई पुनः परिभाषित गरेको छ। जिल्लाहरूले वर्गीकरणमा वृद्धि गर्न प्रतिस्पर्धा गर्दा स्वास्थ्य, शिक्षा र जीविकोपार्जन सूचकहरूमा सुधार भएको छ। पछौटे क्षेत्रहरूलाई पनि विकासको मुख्य धारामा ल्याइएको छ। यो दृष्टिकोणले एकरूप केन्द्रीय योजनाहरूको सट्टा मापन, श्रेणीकरण र केन्द्रको ध्यानाकर्षण मार्फत सबैभन्दा कठिन भौगोलिक क्षेत्रहरूलाई विकास इन्जिनमा रूपान्तरण गरेर समावेशी शासनको लागि नयाँ मानक स्थापित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अन्तिम बिन्दुसम्म योजनाका लाभहरू पुगिरहेको छ। देशका सीमावर्ती गाउँहरूको पूर्वाधार विकासले गति पाएको छ र मार्ग प्रशस्त बनिरहेको छ। प्रादेशिक समाचार एकांशका लागि उषा किरणको रिपोर्ट।
0: पुलिसले जलपाइगुडीमा फुलबारी क्षेत्रको शनि मन्दिरबाट चोरी भएको शनिदेवको संगमरमरको मूर्ति टिस्टा क्यानलबाट बरामद गरेको छ। आज पुलिसले कञ्चनबारी नजिकै टिस्टा क्यानलमा खोजी अभियान चलाएर मूर्ति बरामद गरेको हो। पुलिस र मन्दिर प्रबन्धन समिति अनुसार शुक्रबार राति फुलबारीको कञ्चनबारी क्षेत्रको शनि मन्दिरबाट शनिदेवको मूर्ति चोरी भएको थियो। शनिबार बिहान पुजारीहरूले मूर्ति हराएको देखेपछि न्यू जलपाइगुडी पुलिस थानामा लिखित उजुरी दर्ता गरेका थिए। सरकारी जग्गा भाडामा दिने नाममा जिल्ला मजिस्ट्रेट र भूमि तथा राजस्व अधिकारीको नक्कली हस्ताक्षर सहित कागजात तयार पारेको आरोपमा सिलगढी नक्सलबारी अस्पतालका एक ग्रुप सी कर्मचारीलाई पक्राउ गरेको छ। पुलिसले कर्मचारीको एक सहयोगीलाई पनि पक्राउ गरेको छ। दुवै अभियुक्तलाई आज सिलगढी अदालतमा पेश गरिएको थियो। अभियुक्तले बागडोगराका एक व्यापारीलाई सरकारी जग्गा भाडामा दिने वाचा गर्दै जालसाजीपूर्ण तरिकाले कागजात तयार पारेको र कुल 17 लाख रुपियाँ लिएको आरोप छ। भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी सीपीआईएमको खरसाङ एरिया कमिटिको तर्फबाट एसआईआर नगरपालिका चुनाव पञ्चायत प्रधानहरूको पावर हटाइएको विषय बंगला भाषा अनिवार्य र 15 वर्ष पुगेका गाडीहरूलाई स्क्राफ्टमा ल्याउने जस्ता विषयहरूलाई लिएर खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छन्। माकपाले यी मुख्य 5 वटा विषयहरूमा वर्तमान सरकारको ध्यान आकर्षण गराउँदै खरसाङ महकुमा शासक कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न गरेको छ। दार्जीलिङ जिल्लाको दुर्गम रिम्बिक लोधमा समष्टि अन्तर्गत रिम्बिक नजिकैको जौले गाउँमा पहिरोका कारण स्थानीयवासी त्रासित बनेका छन्। पहिरो फैलिँदै जाँदा केही परिवार घर छाडेर अन्यत्र सर्न समेत बाध्य भएका छन्। यसैबीच पहिरो नियन्त्रण तथा बस्तीको सुरक्षा र पुनर्वासको माग गर्दै प्रभावित गाउँवासीहरूले सोमबार रमाम हाइड्रो पावर कम्पनीको व्यवस्थापन पक्षलाई ज्ञापन पत्र बुझाएका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। दूरसञ्चार विभागले सिम कार्डको जालसाजी जारी गर्ने, टेलिकम पहिचानकर्ताको दुरुपयोग गर्ने वा आईएमईआई नम्बरहरूसित छेडछाड गर्ने जस्ता कार्यहरू विरूद्ध सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ। भारत र बंगलादेश बीच गंगा नदी जल बाँडफाँड सम्बन्धी 12 डिसेम्बर 1996 हस्ताक्षर गरिएको फरक्का जल सन्धि यस वर्षको डिसेम्बरमा समाप्त हुँदैछ। दार्जीलिङ कालेबुङ जिल्लाका लोक निर्माण विभाग र पब्लिक हेल्थ इन्जिनियरिङ विभागहरूको प्रशासनिक समीक्षा बैठक आज दार्जीलिङमा आयोजना गरियो। भारतीय जनता पार्टीले आज दार्जीलिङमा संगठनात्मक बैठकको आयोजना गरेको छ र पुलिसले जलपाइगुडीमा फुलबारी क्षेत्रको शनि मन्दिरबाट चोरी भएको शनिदेवको संगमर्मरको मूर्ति टिस्टा क्यानलबाट बरामद गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। नमस्कार।
2: त श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम लोकलहरी अन्तर्गत सुदीप वाइवाको स्वरमा केही लोकगीतहरू।

श्रोताहरू सुन्नुहुँदैछ सुदीप वाइवाको स्वरमा लोकगीतहरू। उक्त गीतमा बाँसुरी वादन गर्नुभएछ शरण राईले, सारङ्गी वादन गर्नुभएको छ अध्ययन राईले, अनि मादल वादन गर्नुभएको छ विकास सिंहले। त सुनौ श्रोता, सुदीप वाइवाको स्वरमा यी लोकगीत।

श्रोताहरू अहिले सुन्नुहुँदै थियो सुदीप वाइवाको स्वरमा लोकगीत। अब सुनाउनेछौँ कार्यक्रम सुर संगम अन्तर्गत गीता थापाको स्वरमा आधुनिक गीत।

शुरू में इस बुलेटिन का मुख्य समाचार। भारत र न्यूजीलैंड बीच को मुक्त व्यापार समझौता इस वर्ष को 20 अक्टूबर देखि लागू होने छ। स्वास्थ्य तथा परिवार कल्याण राज्य मंत्री अनुप्रिया पटेल ने औषधिहरूको दुष्प्रभाव र प्रतिकूल प्रतिक्रिया को निगरानी में भारत को यात्रा विगत का वर्षहरूमा नम्बरमा गरिने हेरफेर प्रति सचेत गराएको छ र जापानको आइची नागोयामा जारी एशियाली खेलकुदको पदक तालिकामा भारत हाल 4 रजत र 2 काँस्य सहित कुल 6 वटा पदकका साथ 12 स्थानमा रहेको छ। अब समाचार विस्तारमा। भारत र न्यूजीलैंड बीचको मुक्त व्यापार सम्झौता एफटीए यस वर्षको 20 अक्टोबरदेखि लागू हुनेछ। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले उक्त सम्झौताले न्यूजील्याण्डमा हुने भारतीय निर्यातमा 100% भन्सार मुक्त पहुँच सुनिश्चित गर्ने बताए। उनले भने यो रणनीतिक साझेदारीले सहयोगलाई अझ प्रगाढ बनाउने साझा चाहना तथा आगामी 4-5 वर्षभित्र वस्तु र सेवाको द्विपक्षीय व्यापारलाई दोब्बर बनाएर करिब 35,000 करोड रुपियाँ पुर्याउने महत्वाकांक्षी लक्ष्यलाई प्रतिबिम्बित गर्दछ। भारत र न्यूजील्याण्ड बीच जनस्तरको सुदृढ सम्बन्ध तथा व्यापार लगानी कृषि शिक्षा खेलकुद प्रविधि र अन्य क्षेत्रमा विस्तार भइरहेको सहकार्यमा आधारित लामो समयदेखि घनिष्ठ सम्बन्ध रहिआएको छ। यो एफटीएले भारत र न्यूजील्याण्ड बीचका सम्बन्धहरूलाई अझ सुदृढ बनाउन तथा दुवै देशका व्यवसायी र समुदायहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण कदमको रूपमा काम गर्नेछ। स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री अनुप्रिया पटेलले औषधिहरूको दुष्प्रभाव र प्रतिकूल प्रतिक्रियाको निगरानीमा भारतको यात्रा विगतका वर्षहरूमा आत्मनिर्भरताको एक उल्लेखनीय उदाहरण बनेको भनेकी छन्। नयाँ दिल्लीमा नेशनल फर्मुलरी अफ इण्डियाको 7 संस्करण सार्वजनिक

0: श्रोताहरू अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा पुरुष 10 मिटर एयर राइफल्स प्रतियोगितामा रजत पदक जितेकोमा हिमांशु डिलनलाई बधाई दिनुभएको छ। भारत मङ्गोलिया संयुक्त सैन्य अभ्यास नोमेडिक एलिफेन्टको 18 संस्करण आज उत्तराखण्डको पिथौरागढमा सुरु भयो। रक्षा मन्त्रालयले आज नयाँ दिल्लीमा एक्युरेट इन्डस्ट्रियल कन्ट्रोल्स प्राइभेट लिमिटेडसँग 586 करोड रुपियाँको लागतमा T-72 र T-90 ट्याङ्कका लागि सहायक पावर युनिट APU खरिदका लागि सम्झौतामा हस्ताक्षर गरेको छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण HAI-ले उच्च गति र नियन्त्रित पहुँच राष्ट्रिय राजमार्गहरूको योजना र डिजाइनको लागि नयाँ दिशानिर्देशहरू जारी गरेको छ अनि भारत र क्यानाडाले वृहत आर्थिक साझेदारी सम्झौताको लागि वार्तालाई तीव्रता दिन सहमति जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा पुरुष 10 मिटर एयर राइफल प्रतियोगितामा रजत पदक जितेकोमा हिमांशु डिलनलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जालमा पोस्टमा श्री मोदीले उनको स्वयं र उत्कृष्ट सुटिङको प्रशंसा गर्नुभएको छ। उहाँले देशले हिमांशुको प्रदर्शनमा गर्व गर्दछ भनी बताउनुभयो। प्रधानमन्त्रीले पुरुष 10 मिटर एयर राइफल्स प्रतियोगितामा काँस्य पदक जितेकोमा रुद्राक्ष बालासाहेब पाटिललाई पनि बधाई दिनुभयो। श्री मोदीले प्रतियोगिताबारे उनको एकाग्रता र अनुशासनको प्रशंसा गर्नुभयो र भविष्यको लागि शुभकामना दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले शेख अहमद बिन रसिद अल मक्तुमको निधनमा शोक व्यक्त गर्नुभएको छ। उहाँ दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमका भाइ थिए। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले समाजसेवा गर्ने उहाँको प्रयासलाई आउँदो पुस्ताले पनि स्मरण गर्ने बताउनु भएको छ। प्रधानमन्त्रीले साई परिवार र दुबईका मानिसहरूप्रति पनि संवेदना व्यक्त गर्नुभएको छ। यसरी नै विदेश मन्त्री डाक्टर एस जयशङ्करले दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमका भाइ शेख अहमद बिन रसिद अल मक्तुमको निधनमा शोक व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशङ्करले भारतको संवेदना साई परिवार र दुबईका जनताप्रति रहेको बताउनुभएको छ। भारत मङ्गोलिया संयुक्त सैन्य अभ्यास नोमेडिक एलिफेन्टको 18 संस्करण आज उत्तराखण्डको पिथौरागढमा रहेको विदेशी प्रशिक्षण केन्द्रमा सुरु भयो। यो अभ्यास 3 अक्टोबरसम्म जारी रहनेछ। रक्षा मन्त्रालयले यो वार्षिक प्लाटुन स्तरीय अभ्यास भारत र मङ्गोलियामा आयोजना हुने बताएको छ। यसभन्दा अघिको अभ्यास मङ्गोलियाको उलान बाटरमा आयोजना गरिएको थियो। भारतीय सेना र मङ्गोलियाका सशस्त्र बलका 45 सैनिकहरूले यस अभ्यासमा भाग लिइरहेका छन्। रक्षा मन्त्रालयले यो अभ्यासको उद्देश्य संयुक्त राष्ट्रसङ्घको जनादेश अन्तर्गत अर्धशहरी र पहाडी क्षेत्रहरूमा आतंकवाद विरोधी अभियानहरू सञ्चालन गर्न दुवै पक्षको संयुक्त सैन्य क्षमताहरू बढाउनु रहेको बताएको छ। प्रशिक्षण पाठ्यक्रममा घेराबन्दी र खोजी अभियान, सेल घुसपेठ अभ्यास, विशेष हेलिकप्टर सञ्चालन, साइबर सुरक्षा प्रशिक्षण अनि ड्रोन र ड्रोन विरोधी प्रणालीहरूको प्रयोग जस्ता गतिविधिहरू समावेश छन्। यी अभ्यासहरूले दुवै सेनाका सैनिकहरूलाई यथार्थपरक परिदृश्यहरूमा सँगै प्रशिक्षण लिन संयुक्त रूपमा सञ्चालन गर्ने क्षमतालाई बलियो बनाउने अवसर प्रदान गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। उहाँको यो यात्रा जनसेवाद्वारा देश सेवाको मन्त्रद्वारा परिभाषित छ। सेवा सुरक्षा र सुशासनको दृष्टिकोणबाट निर्देशित मोदी सरकारले 2047सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यो समर्पणले आम मानिसहरूको जीवनलाई परिवर्तन गरिरहेको छ। आजको हाम्रो यस विशेष श्रृङ्खलामा हामीले तपाईँहरू समक्ष श्री मोदीजीको एक अर्को दृष्टिकोणलाई प्रस्तुत गरिरहेका छौँ, जसमा आकाङ्क्षी जिल्लाहरू र जीवन्त गाउँहरू नामक योजनाले कसरी सुदूर सीमावर्ती गाउँहरूमा मानिसहरूको जीवन साथै सबैभन्दा पछौटै परेका जिल्लाहरूको विकासलाई ठूलो टेवा प्रदान गरिरहेको छ।
2: भारतका धेरै जिल्लाहरू लामो समयदेखि विकासको मुख्यधारामा सामेल हुनदेखि वञ्चित थिए। परम्परागत योजनाहरू उनीहरूसम्म तटस्थ रूपमा पुगिरहेको थिएन। तर प्रधानमन्त्री नरेन्द्र मोदीको आकांक्षी जिल्ला कार्यक्रमले वास्तविक समय डेटा श्रेणीकरण र योजनाहरूको अभिसरणको साथ शासनलाई पुनः परिभाषित गरेको छ। जिल्लाहरूले वर्गीकरणमा वृद्धि गर्न प्रतिस्पर्धा गर्दा स्वास्थ्य, शिक्षा र जीविकोपार्जन सूचकहरूमा सुधार भएको छ। पछौटी क्षेत्रहरूलाई पनि विकासको मुख्य धारामा ल्याइएको छ। यो दृष्टिकोणले एकरूप केन्द्रीय योजनाहरूको सट्टा मापन, श्रेणीकरण र केन्द्रको ध्यानाकर्षण मार्फत सबैभन्दा कठिन भौगोलिक क्षेत्रहरूलाई विकास इन्जिनमा रूपान्तरण गरेर समावेशी शासनको लागि नयाँ मानक स्थापित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अन्तिम बिन्दुसम्म योजनाका लाभहरू पुगिरहेको छ। देशका सीमावर्ती गाउँहरूको पूर्वाधार विकासले गति पाएको छ र मार्ग प्रशस्त बनिरहेको छ। प्रादेशिक समाचार एकांशका लागि उषा किरणको रिपोर्ट।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। रक्षा मन्त्रालयले आज नयाँ दिल्लीमा एक्युरेट इन्डस्ट्रियल कन्ट्रोल्स प्राइभेट लिमिटेडसँग 586 करोड रुपियाँको लागतमा T-72 र T-90 ट्याङ्कका लागि सहायक पावर युनिट APU खरिदका लागि सम्झौतामा हस्ताक्षर गरेको छ। रक्षा सचिव राजेश कुमार सिंहको उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर गरिएको हो। मन्त्रालयले एपियूले मुख्य इन्जिन बन्द भएको अवस्थामा पनि ट्याङ्कको फायर कन्ट्रोल सिस्टम, फायरिङ सर्किट, बन्दुक स्थिरीकरण र प्रणाली र अन्य उपकरणहरूमा निर्बाध बिजुली आपूर्ति सुनिश्चित गर्दछ भनी बताउनुभयो। स्वदेशी रूपमा विकसित एपियूको समावेशले भारतीय सेनाको यान्त्रिक एकाइहरूको सञ्चालन तयारी, विश्वसनीयता र दिगोपनलाई अझ बलियो बनाउनेछ। मन्त्रालयले यो खरिद बख्तरबन्द प्लेटफर्महरूको महत्त्वपूर्ण उपप्रणालीहरूको स्वदेशीकरणतर्फ एक महत्त्वपूर्ण कदम हो भनी बताएको छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण NHAI-ले उच्च गति र नियन्त्रित पहुँच राष्ट्रिय राजमार्गको योजना र डिजाइनको लागि नयाँ दिशानिर्देशहरू जारी गरेको छ। सडक परिवहन र राजमार्ग मन्त्रालयले यी दिशानिर्देशहरू सबै आगामी 4 र 6 लेन ग्रिनफिल्ड र ब्राउनफिल्ड उच्च गति राष्ट्रिय राजमार्गहरूमा लागू हुने बताएको छ। तिनीहरू यी राजमार्गहरूको लागि विस्तृत परियोजना प्रतिवेदनहरूको तयारीमा एकरूपता ल्याउने लक्ष्य राख्दछन्। यसले प्राविधिक मापदण्ड, सडक सुरक्षा र सञ्चालन दक्षतामा एकरूपतालाई बलियो बनाउन मद्दत गर्नेछ। यी दिशानिर्देशहरू विकसित भारत 2047 दृष्टिकोण अन्तर्गत 50,000 किलोमिटर नियन्त्रित पहुँच उच्च गति करिडोरहरू विकास गर्ने दीर्घकालीन योजनासँग मेल खाँदछ। यसले कनेक्टिभिटी सुधार गर्नेछ र रसद लागत घटाउन मद्दत गर्नेछ। भारत र क्यानाडाले वृहत आर्थिक साझेदारी सम्झौताको लागि वार्तालाई तीव्रता दिन सहमति जनाएको छ। अर्को चरणको वार्ता 5 अक्टोबरमा सुरु हुनेछ। वाणिज्य तथा उद्योग पीयूष मन्त्री पीयूष गोयलले दुई देशबीचको सम्बन्धका लागि आगामी 90 दिनको महत्त्वपूर्ण हुन सक्ने बताउनुभयो। उहाँले प्रस्तावित सम्झौताको सम्बन्धमा दुई देशबीच 4th चरणको वार्ता गत हप्ता मुम्बईमा भएको अनि त्यसै क्रममा दुवै देशले वार्ताको गतिलाई तीव्र बनाउने निर्णय गरेको बताउनुभयो। रुसबाट तेल वा ग्यास खरिद गर्ने देशहरूमा भारी शुल्क लगाउने अमेरिकी राष्ट्रपतिको कानुनको बारेमा श्री गोयलले अब थप जानकारी बाहिर आइरहेको बताउनुभयो। भारतले यसको अध्ययन गर्नेछ र उपयुक्त समयमा यस विषयमा चर्चा गर्नेछ। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले स्रोत र विधि शीर्षकको प्रकाशन जारी गरेको छ। यसले वित्त वर्ष 2022-23 आधारित नयाँ राष्ट्रिय आय तथ्याङ्क गणना गर्ने प्रक्रियाको विवरण दिँदछ। मन्त्रालयले यस प्रकाशनले नयाँ श्रृङ्खलामा अप्नाएका अवधारणहरू, परिभाषाहरू, तथ्याङ्क स्रोतहरू, विधिहरू र गणना प्रक्रियाहरूको विवरण दिँदछ। यो प्रकाशन नयाँ श्रृङ्खला जारी भएको 7 महिनापछि आएको हो। राष्ट्रिय खेलाको नयाँ श्रृङ्खला यस वर्षको फेब्रुअरीमा जारी गरिएको थियो।

0: जसले पुरानो श्रृङ्खलालाई 2011-12 को आधार वर्षले प्रतिस्थापन गरेको थियो। अगस्तमा पछिल्लो उत्पादक मूल्य सूचाङ्क र औद्योगिक उत्पादन सूचाङ्कको डेटा पनि समावेश गरिएको थियो। मन्त्रालयका अनुसार प्रकाशनमा विशेषज्ञ समितिहरूबाट सिफारिसहरू र शिक्षाविदहरू, नीति निर्माताहरू र तथ्याङ्क प्रयोगकर्ताहरूसँगको परामर्श समावेश गरिएको छ। राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएसँग सम्बन्धित मामिलाहरूको सुनवाई गर्न झारखण्डको राँचीमा थप 2 विशेष अदालतहरू गठन गरिएको छ। यो समाचार युट्युबमा @AR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा पुरुष 10 मिटर एयर राइफल प्रतियोगितामा रजत पदक जितेकोमा हिमांशु डिलनलाई बधाई दिनुभएको छ। भारत मंगोलिया संयुक्त सैन्य अभ्यास नोमेडिक एलिफेन्टको 18 संस्करण आज उत्तराखण्डको पिथौरागढमा सुरु भएको छ। रक्षा मन्त्रालयले आज नयाँ दिल्लीमा एक्युरेट इन्डस्ट्रियल कन्ट्रोल्स प्राइभेट लिमिटेडसँग 586 करोड रुपियाँको लागतमा T-72 र T-90 ट्याङ्कका लागि सहायक पावर युनिट APU खरिदका लागि सम्झौतामा हस्ताक्षर गरेको छ। अनि भारत र क्यानाडाले वृहत आर्थिक साझेदारी सम्झौताको लागि वार्तालाई तीव्रता दिन सहमति जनाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक बसाइमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म यस्तै एक विषयमा हजुरहरूसँग कुराकानी गर्नेछु। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै होला, आज अन्तर्राष्ट्रिय शान्ति दिवस हो र आज म तपाईँहरूलाई अन्तर्राष्ट्रिय शान्ति दिवस विषयमा नै कुराकानीहरू सुनाउनेछु। अन्तर्राष्ट्रिय शान्ति दिवस। शान्ति मानव सभ्यताको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हो। मानिसले सुख, समृद्धि, विकास र सम्मानका साथ जीवन बिताउनका लागि शान्तिपूर्ण वातावरण आवश्यक हुन्छ। जहाँ शान्ति हुन्छ त्यहाँ शिक्षा, स्वास्थ्य, आर्थिक विकास, सामाजिक सद्भाव र मानव अधिकारको संरक्षण सम्भव हुन्छ। तर युद्ध, हिंसा, द्वन्द्व, घृणा र असहिष्णुताले मानिसको जीवन मात्र होइन समाज र राष्ट्रको विकासलाई समेत गम्भीर रूपमा प्रभावित गर्छ। यही कुरालाई ध्यानमा राख्दै विश्वमा शान्तिको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर 21 तारिकमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय शान्ति दिवसलाई अङ्ग्रेजीमा इन्टरनेसनल डे अफ पिस भनिन्छ। संयुक्त राष्ट्रसङ्घले सन् 1981 यस दिवसको स्थापना गरेको थियो र सन् 1982 यसको औपचारिक रूपमा स्मरण गर्न थालिएको थियो। पछि सन् 2001 संयुक्त राष्ट्रसङ्घको महासभाले सेप्टेम्बर 21 स्थायी रूपमा शान्ति दिवसका रूपमा मनाउने निर्णय गर्यो। यस दिन विश्वभर युद्ध विराम, अहिंसा, संवाद, सहकार्य, मानव अधिकार र शान्तिपूर्ण सह अस्तित्वको सन्देश फैलाइन्छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको उद्देश्य। अन्तर्राष्ट्रिय शान्ति दिवसको मुख्य उद्देश्य विश्वमा शान्ति र अहिंसाको संस्कृतिलाई प्रवर्धन गर्नु हो। संसारका विभिन्न देश, समुदाय र व्यक्तिहरूबीच उत्पन्न हुने द्वन्द्वलाई

हिंसाबाट होइन संवाद र समझदारीबाट समाधान गर्न प्रेरित गर्नु पनि यस दिवसको महत्त्वपूर्ण उद्देश्य हो। यस दिवसले युद्धबाट हुने विनाशप्रति विश्वको ध्यान आकर्षित गर्छ। युद्धका कारण हजारौं मानिसको ज्यान जान सक्छ, लाखौं मानिस विस्थापित हुन सक्छन् र बाल बालिकाको शिक्षा तथा भविष्य प्रभावित हुन सक्छ। त्यसैले शान्ति केवल युद्ध नभएको अवस्था मात्र होइन, मानिसले सुरक्षित, सम्मानित र स्वतन्त्र भएर जीवन बिताउन पाउने अवस्था पनि शान्तिको महत्त्वपूर्ण पक्ष हो। यस दिवसको अर्को उद्देश्य मानव अधिकारको सम्मान र संरक्षण गर्नु हो। जात, धर्म, भाषा, लिङ्ग, राष्ट्रियता वा सामाजिक अवस्थाका आधारमा हुने भेदभावले समाजमा असमानता र द्वन्द्व निम्त्याउन सक्छ। त्यसैले समानता, न्याय, सहिष्णुता र पारस्परिक सम्मान शान्तिका आधारभूत तत्त्व हुन्। शान्तिको महत्त्व। मानव जीवनमा शान्तिको अत्यन्त ठूलो महत्त्व छ। शान्तिपूर्ण समाजमा मानिसले आफ्नो क्षमता र प्रतिभाको विकास गर्न पाउँछन्। विद्यार्थीले विद्यालयमा सुरक्षित वातावरणमा अध्ययन गर्न सक्छन्। किसानले आफ्नो उत्पादन गर्न सक्छन्। व्यवसायीले व्यापार गर्न सक्छन् र वैज्ञानिक तथा कलाकारले आफ्नो सृजनात्मक कार्यलाई अगाडि बढाउन सक्छन्। शान्ति बिना विकास सम्भव हुँदैन। युद्ध र द्वन्द्वका कारण विद्यालय, अस्पताल, सडक, पुल, घर तथा अन्य संरचनाहरू नष्ट हुन सक्छन्। राज्यको ठूलो आर्थिक स्रोत सुरक्षा र युद्धमा खर्च हुन सक्छ। यसको प्रत्यक्ष प्रभाव जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनस्तरमा पर्न सक्छ। त्यसैले दिगो विकासका लागि शान्ति अपरिहार्य छ। शान्तिले मानिसहरू बीच विश्वास र सहयोग बढाउँछ। परिवारमा शान्ति भएका सदस्यहरू बीच प्रेम र समझदारी कायम हुन्छ। विद्यालयमा शान्तिपूर्ण वातावरण भएमा विद्यार्थी र शिक्षक बीच राम्रो सम्बन्ध विकास हुन्छ। समाजमा शान्ति भएमा विभिन्न समुदाय बीच सहकार्य बढ्छ। त्यसै गरी राष्ट्रहरू बीच शान्ति भएमा व्यापार, पर्यटन, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्न सजिलो हुन्छ। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम र हामीहरूले सुनिरहेका छौँ अन्तर्राष्ट्रिय शान्ति दिवस विषयमाथि केही कुराकानी। र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सोही विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। विश्वमा युद्ध र द्वन्द्वको प्रभाव। इतिहासमा विश्वले धेरै ठूला युद्धहरू भोगेको छ। प्रथम र द्वितीय विश्वयुद्धले करोडौँ मानिसको जीवनमा गम्भीर प्रभाव पारे। युद्धका कारण मानिसहरूको मृत्यु मात्र भएन, धेरै परिवार विस्थापित भए, देशहरूको अर्थतन्त्र कमजोर भयो र ठूलो मात्रामा भौतिक संरचना नष्ट भयो। आज पनि संसारका विभिन्न क्षेत्रमा राजनीतिक, जातीय, धार्मिक तथा क्षेत्रीय कारणले द्वन्द हुने गरेका छन्। यस्ता द्वन्दले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्छन्। विशेष गरी बाल बालिका, वृद्ध वृद्धा, महिला र कमजोर वर्गहरू युद्ध तथा हिंसाबाट बढी प्रभावित हुन सक्छन्। युद्धले मानसिक र सामाजिक असर पनि पार्छ। आफ्नो घर, परिवार र समुदाय गुमाएका मानिसहरू लामो समयसम्म पीडामा बाँच्न बाध्य हुन सक्छन्। बाल बालिकाको शिक्षा अविरुद्ध हुन सक्छ र उनीहरूको भविष्यमा समेत असर पार्न सक्छ। त्यसैले युद्ध रोक्नु र द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नु सम्पूर्ण मानव समुदायको साझा जिम्मेवारी हो। शान्ति र संयुक्त राष्ट्रसङ्घ। विश्व शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण भूमिका छ। दोस्रो विश्वयुद्धपछि सन् 1945 स्थापना भएको संयुक्त राष्ट्रसङ्घको प्रमुख उद्देश्यहरूमध्ये अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु पनि एक हो। संयुक्त राष्ट्रसङ्घले विभिन्न देशबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्ने प्रयास गर्छ। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्न मानवीय सहायता उपलब्ध गराउने तथा वार्ता र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न

सहयोग गर्ने काम पनि गरिन्छ। अन्तर्राष्ट्रिय शान्ति दिवसले संयुक्त राष्ट्रसङ्घको शान्तिको प्रयासलाई जनस्तरसम्म पुर्याउने अवसर प्रदान गर्छ। यस दिन विद्यालय, कलेज, सरकारी तथा गैर सरकारी संस्था, समुदाय र विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूले शान्ति सम्बन्धी कार्यक्रम आयोजना गर्छन्। भारतमा अन्तर्राष्ट्रिय शान्ति दिवस, भारत पनि शान्तिको महत्वलाई बुझ्ने देश हो। भारतको इतिहासमा लामो समयसम्म राजनीतिक तथा सामाजिक परिवर्तनका क्रममा द्वन्द्व र अस्थिरताको अनुभव भएको छ। त्यसैले भारतका लागि शान्ति, मेलमिलाप र सामाजिक सद्भावको महत्व अझ विशेष छ। भारतमा अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ। विद्यालय तथा शैक्षिक संस्थाहरूमा निबन्ध प्रतियोगिता, चित्रकला, शान्ति र्याली, अन्तर्क्रिया तथा सचेतनामूलक कार्यक्रम संरचना सञ्चालन गर्न सकिन्छ। विभिन्न सङ्घ संस्था र समुदायले हिंसा विरुद्ध तथा सामाजिक सद्भावका पक्षमा कार्यक्रमहरू सञ्चालन गर्छन्। भारतमा शान्ति कायम गर्न आपसी सम्मान, सहिष्णुता र संवादको संस्कृतिलाई बलियो बनाउन अति नै आवश्यक छ। राजनीतिक मतभेद, सामाजिक विवाद वा व्यक्तिगत असहमति भए पनि त्यसलाई हिंसात्मक रूपमा नभई छलफल र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्छ। विद्यार्थीको भूमिका। शान्ति निर्माणमा विद्यार्थीहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। विद्यार्थीहरू भविष्यका नागरिक तथा नेतृत्वकर्ता हुन्। उनीहरूले विद्यालयबाटै शान्ति, अनुशासन, सहिष्णुता र सहयोगको भावना सिक्नुपर्छ। विद्यार्थीले साथीहरूबीच हुने झगडा वा विवादलाई हिंसाबाट होइन, संवादबाट समाधान गर्न प्रोत्साहन गर्न सक्छन्। अरूको विचारको सम्मान गर्ने, फरक भाषा, धर्म, संस्कृति र समुदायका मानिसलाई सम्मान व्यवहार गर्ने तथा कमजोर साथीलाई सहयोग गर्ने व्यवहारले शान्तिपूर्ण समाज निर्माण गर्न मद्दत गर्छ। विद्यालयमा हुने बुलिङ, अपमान, भेदभाव र हिंसा विरोध गर्नु पनि विद्यार्थीको जिम्मेवारी हो। सामाजिक सञ्जाल प्रयोग गर्दा घृणात्मक वा सामग्री फैलाउनुको सट्टा सकारात्मक र जिम्मेवार सामग्री साझा गर्नुपर्छ। सानो उमेरदेखि नै शान्तिपूर्ण व्यवहारको अभ्यास गरेमा भविष्यमा समाज र राष्ट्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ। परिवार र समाजको भूमिका। शान्तिको सुरुवात घरबाट हुन्छ। परिवारमा अभिभावक र बाल बालिका बीच प्रेम, सम्मान र संवादको वातावरण हुनुपर्छ। बाल बालिकालाई समस्या समाधान गर्दा हिंसा प्रयोग गर्नु हुँदैन भन्ने कुरा व्यवहारबाट सिकाउनुपर्छ। समाजमा विभिन्न जात, धर्म, भाषा, संस्कृति र विचार भएका मानिसहरू बस्छन्। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सही विषयमा नै कुराकानीहरू सुनाउने छु। हवस् त सुन्नुहोस्। फरकपनलाई स्वीकार गर्नु र अरूको अधिकारको सम्मान गर्नु सामाजिक शान्तिका लागि अति नै आवश्यक हुन्छ। कुनै व्यक्तिको पहिचान वा विचारका आधारमा घृणा वा भेदभाव गर्नु हुँदैन। समुदायका समस्या समाधान गर्न स्थानीय स्तरमा छलफल, सहकार्य र संवादको व्यवस्थापन हुनुपर्छ। सामाजिक संस्थाहरूले पनि शान्ति, सद्भाव र सहिष्णुता सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सक्छन्। शान्ति र मानव अधिकार। शान्ति र मानव अधिकार एकाअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। जहाँ मानिसको अधिकारको सम्मान हुँदैन, त्यहाँ असन्तोष र द्वन्द्व उत्पन्न हुन सक्छ। प्रत्येक मानिसलाई जीवन, स्वतन्त्रता, सुरक्षा, शिक्षा र सम्मानका साथ बाँच्ने अधिकार छ। मानव अधिकारको संरक्षणले समाजमा न्याय र विश्वासको वातावरण निर्माण गर्छ। राज्यले कानुनको शासन कायम गर्नुपर्छ र नागरिकले पनि आफ्नो अधिकारसँगै अरूको अधिकारको सम्मान गर्नुपर्छ। न्याय, समानता र स्वतन्त्रताको संरक्षण शान्तिको आधार हो। शान्ति र वातावरण। शान्ति केवल मानिस बीचको सम्बन्धसँग मात्र जोडिएको विषय होइन, प्राकृतिक वातावरणको संरक्षण पनि शान्तिपूर्ण र दिगो भविष्यका लागि आवश्यक छ। प्राकृतिक स्रोत साधनको अभाव, जलवायु परिवर्तन तथा वातावरणीय क्षतिले भविष्यमा विभिन्न सामाजिक समस्या र विवाद उत्पन्न गर्न सक्छ। पानी, वन, जमिन तथा अन्य प्राकृतिक स्रोतको न्यायपूर्ण

दिगो प्रयोग आवश्यक हुन्छ। वातावरण संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य बढाउन सकेमा भविष्यका पुस्ताका लागि सुरक्षित संसार निर्माण गर्न सकिन्छ। डिजिटल युगमा शान्ति। आजको समयमा सामाजिक सञ्जाल र डिजिटल प्रविधिले संसारलाई नजिक ल्याएको छ। मानिसहरूले केही सेकेन्डमै विश्वका विभिन्न भागमा मानिससँग सम्पर्क गर्न सक्छन्। यसले शान्ति र सद्भावको सन्देश फैलाउन ठूलो अवसर दिएको छ। तर सामाजिक सञ्जालको गलत प्रयोगले घृणा, अफवाह, गलत सूचना र द्वन्द्व पनि बढाउन सक्छ। त्यसैले डिजिटल माध्यम प्रयोग गर्दा जिम्मेवार बन्न आवश्यक हुन्छ। कुनै सूचना सत्य हो कि होइन भनेर जाँच नगरी साझा गर्नु हुँदैन। अरू व्यक्तिको सम्मानमा चोट पुर्याउने वा समुदायबीच घृणा फैलाउने सामग्रीबाट बाँच्नुपर्छ। शान्ति स्थापना गर्ने उपायहरू। विश्वमा स्थायी शान्ति कायम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ। पहिलो, विवादको समाधान संवाद र कूटनीतिक माध्यमबाट गर्नुपर्छ। दोस्रो, मानव अधिकार र कानुनको शासनलाई बलियो बनाउनुपर्छ। तेस्रो, शिक्षा र चेतनाको विस्तार गर्नुपर्छ। शिक्षाले मानिसलाई सहिष्णु, विवेकशील र जिम्मेवार बन्न सहयोग गर्छ। त्यसै गरी गरिबी, बेरोजगारी, असमानता र भेदभाव जस्ता समस्यालाई कम गर्न आवश्यक छ। सामाजिक तथा आर्थिक असमानताले पनि द्वन्द्वको वातावरण सृजना गर्न सक्छ। सबै मानिसलाई सम्मान, अवसर र न्यायपूर्ण व्यवहार उपलब्ध गराउनु शान्तिका लागि महत्त्वपूर्ण हुन्छ। राष्ट्रहरू बीच पनि सहकार्य अति नै आवश्यक छ। विज्ञान, शिक्षा, स्वास्थ्य, वातावरण, व्यापार र संस्कृतिका क्षेत्रमा सहकार्य बढाउँदा आपसी विश्वास बलियो हुन्छ। युद्धमा खर्च हुने स्रोतलाई शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण र विकासमा प्रयोग गर्न सकेमा मानव समाजको भविष्य अझ सुरक्षित बनाउन सकिन्छ। निष्कर्षमा भन्नुपर्दा, अन्तर्राष्ट्रिय शान्ति दिवस केवल एक दिन मनाउने औपचारिक कार्यक्रम मात्र होइन, यो दिवसले सम्पूर्ण मानव समुदायलाई शान्तिको मूल्य सिकाउने अवसर प्रदान गर्छ। शान्ति बिना मानव जीवनको वास्तविक विकास सम्भव हुँदैन। युद्ध र हिंसाले विनाश निम्ताउँछन् भने संवाद, सहकार्य, न्याय र सहिष्णुताले समृद्धिको बाटो खोल्छन्। विश्वमा स्थायी शान्ति स्थापना गर्ने जिम्मेवारी केवल सरकार वा अन्तर्राष्ट्रिय संस्थाको मात्र होइन, प्रत्येक व्यक्ति, परिवार, विद्यालय, समुदाय र राष्ट्रको यसमा भूमिका हुन्छ। हामीले आफ्नो दैनिक जीवनमा अरूको विचारको सम्मान गर्ने, विवादलाई संवादबाट समाधान गर्ने, भेदभावको विरोध गर्ने, मानव अधिकारको संरक्षण गर्ने र घृणाको सट्टा सहकार्यलाई प्राथमिकता दिने अभ्यास गर्नुपर्छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको मूल सन्देश यही हो कि शान्ति केवल युद्धको अनुपस्थिति होइन, न्याय, समानता, सम्मान, सह अस्तित्व र मानव मर्यादाको सुनिश्चितता पनि हो। यदि संसारका मानिसहरूले हिंसाको सट्टा संवाद, घृणाको सट्टा प्रेम, विभाजनको सट्टा एकता र द्वन्द्वको सट्टा सहकार्य रोजे भने शान्तिपूर्ण विश्व निर्माण गर्न सकिन्छ। त्यसैले अन्तर्राष्ट्रिय शान्ति दिवसलाई केवल एउटा विशेष दिनका रूपमा होइन, हरेक दिन शान्तिपूर्ण व्यवहार गर्ने प्रेरणाका रूपमा लिनुपर्छ। शान्ति प्रत्येक मानिसको अधिकार र साझा जिम्मेवारी हो। आजको पुस्ताले शान्तिको संस्कृति निर्माण गर्न सकेमा भविष्यका पुस्ताले सुरक्षित, समृद्ध र सुन्दर संसारमा जीवन बिताउन पाउनेछन्। यही नै अन्तर्राष्ट्रिय शान्ति दिवसको वास्तविक उद्देश्य र सन्देश हो। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम र युवावाणी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा अन्तर्राष्ट्रिय शान्ति दिवस विषयमाथि नै केही कुराकानी र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: यो आकाशवाणी खरसाङ हो। अब प्रसारण गरिरहेछौँ सेवा संकल्प अभियान बारे विशेष प्रस्तुति।
1: श्रोतागण नमस्कार, आज हामीसित हुनुहुन्छ राज्यसभा सांसद तथा पूर्व विदेश सचिव श्री हर्षवर्धन श्रृङ्गलाजी र आज हामी चर्चा चौतारीको अङ्कमा उहाँसित प्रधानमन्त्री नरेन्द्र मोदीको भोकल फर लोकल आह्वान बारे चर्चा गर्नेछौँ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पुरा गर्दै लाग्नुहुँदैछ र उहाँले देश, गरिब कल्याण, देशको अर्थव्यवस्था, सामाजिक न्याय, सामाजिक समरसताको क्षेत्रमा अथक प्रयास गरिरहनु भएको छ र यस विषयमा आज हामी हर्षवर्धन श्रृङ्गलाजीलाई हाम्रो स्टुडियोमा स्वागत गर्दछौँ। नमस्कार।
2: नमस्कार अशोकजी।
1: श्रृङ्गलाजी, प्रधानमन्त्री नरेन्द्र मोदीजीले 2020 मईमा एउटा आह्वान गर्नुभएको थियो भोकल फर लोकल, अर्थात् पारम्परिक जुन स्थानीय उत्पादहरू छन् त्यसप्रति मानिसहरूको रुचि बढोस्, खरिद गर्ने जुन एउटा व्यवहार होस् त्यो बढोस् र एउटा केवल स्लोगन नरहेर एउटा संस्कृति कल्चर पनि बन्यो र आज एउटा ठुलो जन आन्दोलनको रूपमा देखिँदैछ र आत्मनिर्भर भारत बनाउने दिशामा उहाँको यो एउटा ठुलो भिजन दृष्टिकोणले आज जन आन्दोलनको रूप लिएको छ, यसबारे तपाईँ के भन्नुहुन्छ?
2: हाम्रो सबभन्दा पहिला त हाम्रो यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई आफ्नो जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। हाम्रो प्रधानमन्त्रीको यात्रा कार्यकर्तादेखि प्रधान सेवक, जस्तो तपाईँले भन्नुभयो, जनसेवा र राष्ट्र सेवाको उहाँको भिजन हेर्नुभयो भने हाम्रो मान्छेहरूको लागि, हाम्रो भारतको 140 करोड जनताको लागि उहाँले धेरै धेरै सोच्नुभयो र यो सोचमा एउटा एकदमै महत्त्वपूर्ण एउटा इनिसिएटिभ उहाँले लिनुभएको थियो, जुन भोकल फर लोकल जो तपाईँले भन्नुभयो, हाम्रो स्वदेशी हामीले बनाएको आइटमहरू प्रडक्टहरू कसरी प्रमोट गर्नु र हाम्रो आफ्ना एरियाको प्रडक्टहरू जस्तो कि वान डिस्ट्रिक्ट वान प्रडक्ट इनिसिएटिभ सरकारको छ, त्यो चाहिँ कसरी अघि बढाउनु प्रधानमन्त्री मोदीजीले धेरै सोच्नु भयो र हाम्रो पहाडमा मलाई लाग्दछ यो चाहिँ एकदमै रेलेभेन्ट एउटा इनिसिएटिभ हो, किनभने हाम्रो पहाडको धेरै धेरै जग्गा छ जहाँ यति सजिलो एक्सेस छैन, बाटोहरू छैन, पुलहरू छैन, हाम्रो मान्छेहरू हिँडेर पनि जानुपर्छ, तर जहाँ पनि तपाईँ जानुहोस् हाम्रो धेरै खासियत छ, हाम्रो गोर्खा सम्प्रदायको धेरै धेरै खासियत छ र यो हेर्दाखेरि र प्रधानमन्त्री मोदीजीको हाम्रो के भन्छ इन्सपिरेसन लिएर उहाँले जो भन्नुभयो उहाँको सोच विचारको अनुसार मैले आफ्ना दार्जिलिङ वेलफेयर सोसाइटीदेखि एउटा ठुलो प्रोजेक्ट सुरु गरेँ, त्यो चाहिँ हाम्रो यो के भन्छ अल्टरनेटिभ लाइभलीहुड भनेको हामीले हाम्रो चिया बगानहरूमा जो चिया बगानहरू बन्द भएको थियो र बन्द भएको छ निकै समयको लागि, उहाँको मान्छेहरूलाई कसरी चियाको चिया बाहेक अरू प्रडक्टहरू प्रमोट गर्ने।

0: अरू प्रडक्टहरू बनाउने अरू प्रडक्टहरू त्यहाँ भ्यालुएडेसन गर्ने र मार्केटमा कसरी लाने त्यो प्रोजेक्ट हामीले सुरु गरेको थियौँ 7 टी एस्टेट
1: हजुर
0: र यो चाहिँ तपाईँको भयो पानी खट्टा तपाईँको समृक पानी भयो तपाईँको पेसोक भयो तपाईँको के भन्छ अम्बुटिया भयो यस्तो गरिकन हाम्रो 7 कि 8 चिया बगानमा हाम्रो यस्तो इनिसिएटिभ छ र हरेक चिया बगानमा हाम्रो एउटा के खासियत छ खासियत भनेको त्यहाँको के स्ट्रेङ्थ छ के प्रडक्ट छ यो हामीले डेभलप गर्न सक्छौँ त्यहाँको मान्छेहरूसँग हामीले कसरी यो प्रडक्ट मास प्रड्युस गर्न सक्छौँ र कसरी मार्केट गर्न सक्छौँ कसरी कोअपरेटिभहरू खोल्न सक्छौँ र तपाईँले यो पनि सुन्नुभयो होला कि लखपति दिदीको पनि इनिसिएटिभ अब लखपति दिदी हाम्रो 3.5 करोडको एउटा लक्ष्य थियो प्रधानमन्त्री मोदीजीले एउटा लक्ष्य राख्नु भएको थियो 2030 3.5 करोड लखपति दिदी हुन्छ तर अहिले त 3.5 करोड हामीले क्रस गरिसक्यौँ र अब यो टार्गेट छ हामीले बढाएर 6 करोड लखपति दिदी राखेको छौँ र मैले हाम्रो इनिसिएटिभ पनि यही छ कि हाम्रो लखपति दिदी हाम्रो पहाडहरूमा बनाउनु पर्छ भनेर त्यसै गरिकन हामीले धेरै महिला सेल्फ हेल्प ग्रुप महिला आत्मनिर्भर ग्रुपहरूसँग हामीले काम गरेर यो सब चिया बगानमा हामीले हाम्रो प्रडक्ट घरेलु ओरिजिन प्रडक्ट सुरु गर्यौँ जस्तो किन हाम्रो पेसोकमा डल्ले खोर्सानी पुरा पाउँछ नि डल्ले खोर्सानी ल्याएर उहाँहरूले त्यो चटनीहरू बनाएर धेरै प्रडक्टहरू बनाएर कसरी राम्ररी प्याकेज गरेर लेबल गरेर मार्केटमा कसरी आउँछ त्यो हामीले सुरु गरेको छौँ मकैबाडीमा हाम्रो धेरै माउको स्कोप छ किनभने त्यहाँ धेरै जङ्गलहरू छ गएर एकदम राम्रो खालको अर्ग्यानिक माउ धेरै धेरै हुन्छ त्यहाँ त्यो हामीले लिएको छौँ अब अम्बुटियामा साबुन कालो साबुन अर्ग्यानिक सोप भन्नुहुन्छ त्यो प्रडक्ट उहाँहरूले सुरु गरेको छ पानी घट्टामा अरेका नट भन्ने हाम्रो त्यो प्रडक्ट धेरै पाउँछ प्रशस्त पाउँछ त्यहाँ यो प्रडक्टहरू लिएर उहाँहरूले कसरी यो प्रडक्टको होलसेलमा यो बोइल गरेर बनाएर यो प्रडक्ट दिन्छ र त्यो पत्ताको पनि प्लेटहरू हुन्छ
1: हजुर
0: हामीले पुरा होलसेलहरू यो के भन्छ मार्केटमा हामीले गरेर एउटा पुरा सप्लाई चेन त्यहाँ बनाएको छ र अर्को चाहिँ यो च्याउ पनि
1: लोकल प्रडक्ट
0: यो हाम्रो समृद्ध पानीमा लोकल प्रडक्ट एकदमै घर घरमा लोकल प्रडक्ट बनिएको छ र त्यसले गर्दा हामीले च्याउको पनि मार्केटिङ गर्दैछौँ
1: त
0: यो सब अर्गनाइज पाराले अब हेर्नुहोस् यो कुन चाहिँ होला अम्बुटियामा हामीले सुन्तलाको पनि बगान सुरु गरेको थियौँ हाम्रो डाक्टर स्यामुएल राय हुनुहुन्छ सिन्चोना प्लान्टेसनको डाइरेक्टर उहाँले एउटा नयाँ दार्जिलिङको सुन्तलाको बोटहरू उहाँहरूले प्रड्युस गर्नुभएको छ किनभने अहिलेको बोटमा एकदमै डिजिज लागेको छ उहाँ यो रुखहरू सब मर्दै जाँदैछ र दार्जिलिङको सुन्तला नै
1: एक्सपोर्ट हुँदैछ
0: लोकल प्रडक्ट एकदमै मार्केटबाट एकदमै निस्किसकेको छ अहिले हामीले यो सब फेरि नयाँ बोट लगाएर फेरि यो डिजिज फ्री बोटहरू लगाएर धेरै जग्गा इन्ट्रोड्युस गरेको छौँ अम्बुटिया र यो के भन्छ समृद्ध पानीमा हामीले यो सुरु गर्यौँ र त्यो सुन्तलाको पनि एकदमै राम्रो अब प्रडक्ट भएको छ हामीले के गर्छौँ भनेको साइन्टिस्टहरू एग्रिकल्चरल क्रप साइन्टिस्ट जो मान्छेहरूको धेरै यसमा नलेज भएको मान्छेहरूलाई लगाएर उहाँहरूलाई एडभाइस गरेर कसरी यो प्रडक्ट गर्नु सेकेन्ड स्टेजमा कसरी यो प्रडक्टको म्यानुफ्याक्चरिङ गर्नु त्यो मिसिनहरू दिनु प्रडक्टहरू कसरी डेभलप गर्नु त्यहाँदेखि थर्ड स्टेजमा कसरी यो प्रडक्टहरूलाई मार्केट गर्नु ब्रान्ड गर्नु मार्केट गर्नु र फाइनली कोअपरेटिभहरू कसरी खोल्नु रेजिस्टर गर्नु कसरी ओनरसिपहरू गर्नु हाम्रो लक्ष्य त यही हो कि हरेक हाम्रो महिला सेल्फ हेल्प ग्रुपलाई 1 करोडको मार्केट क्यापिटलाइजेसन गराएर हाम्रो दिदी बहिनीहरूलाई एकदमै आत्मनिर्भर बनाएर छोड्ने हाम्रो यो लक्ष्य छ त घरेलु ओरिजिन भन्ने प्रडक्ट दार्जिलिङको प्रडक्ट दार्जिलिङ वेलफेयर सोसाइटी हामीले नै एकदमै चिया बगानमा गएर मान्छेहरूसँग भेटेर हामीले पुरा एउटा तपाईँ सोच्नुहुन्छ एउटा रेभोल्युसन जस्तै भएको छ कि यो प्रडक्टहरू अब पुरा मार्केटमा आउँदै तपाईँलाई एकदमै खुसी हुन्छ यो सुनेर कि दार्जिलिङको जिटिएको एडमिनिस्ट्रेटर दार्जिलिङको जिएम सबले घरेलु ओरिजिनको ह्याम्पर किनेर ह्याम्पर भनेको सब प्रडक्टहरू एकै बक्समा हालेर दार्जिलिङको प्रडक्ट ओरिजिनल प्रडक्ट हो भनेर मान यो डिस्ट्रिब्युसन गर्दैछ अब हाम्रो गृहमन्त्री अमित शाहजी आउनु भएको थियो त्यति बेला उहाँलाई यही घरेलु ओरिजिनको प्रडक्टको ह्याम्पर पनि गिफ्ट गर्नुभएको थियो उहाँको डेलिगेसनलाई गिफ्ट दिएको थियो र हामीलाई एकदमै खुसी लाग्छ कि फर द फर्स्ट टाइम दार्जिलिङको ओरिजिनल घरेलु प्रडक्ट मान्छेहरूलाई पाउँदैछ मान्छेहरूले किन्दैछ

0: मन पराउँदैछ र यो चाहिँ एकदमै भोकल फर लोकलको एउटा धेरै राम्रो तपाईँलाई उदाहरण दिँदैछु यस्तो. हजुर हजुर
1: श्रृङ्गलाजी, यो प्रधानमन्त्री नरेन्द्र मोदीजीले यो जुन आह्वान गर्नुभयो भोकल फर लोकल, यसले पारम्परिक उद्योगलाई स्थानीय उद्योगलाई टेवा दिएको छ, मार्केट पनि यसले प्रोभाइड गर्दैछ र आम मानिसमा एउटा स्थानीय प्रडक्ट किन्ने चासो कतिको बढेको छ.
0: हेर्नुहोस्, यो त एकदमै ठुलो इनिसिएटिभ हो र जहाँ तपाईँले हेर्नुभयो त्यहाँ धेरै हाम्रो स्मल माइक्रो र मिडियम इन्टरप्राइजेसलाई धेरै फाइदा भएको छ. अब हेर्नुहोस् जस्तो हाम्रो गाउँतिर हाम्रो ग्रामीण क्षेत्रमा हाम्रो पहिलाको ट्रेडिसनल इन्डस्ट्रिज थियो, हामीले त हातले नै बनाउँथ्यौँ हाम्रो सालहरू, हाम्रो जति पनि हाम्रो ठन्डा महिनामा लुगाहरू लाउँथ्यौँ. यो यसको त्यो आर्टिजन, यसको त्यो विभर भन्ने जो प्रडक्टहरू बनाउँथ्यो त्यो चाहिँ के भयो कि मिसिनहरूको इन्डस्ट्री यति बढ्यो कि उहाँहरूको एकदमै के हुन्छ लाइभलीहुड, उहाँहरूको आजीविका नै गयो. अब मोदीजीको इनिसिएटिभले गर्दा यो हाम्रो ट्रेडिसनल आर्टिजन विभर पर्सन भनौँ उहाँहरूले धेरै धेरै उहाँहरूको एकदमै सेलहरू बढेको छ. खास गरिकन हाम्रो त्योहारको समयमा जस्तो कि दसैँमा यस्तो सिजनमा धेरै यस्तो सेलहरू बढ्छ. र इन्डिजिन र हाम्रो लोकल क्रपको त मैले भने धेरै हाम्रो इस्कुस पनि छ, हाम्रो दार्जिलिङको यति धेरै च्याउ छ, धेरै प्रडक्ट छ. यो चाहिँ हामीले किन सुन्तला यो त हामीले प्रमोट गर्नुपर्ने, दार्जिलिङको चिया त छ नै छ, चियाको इन्डस्ट्री कसरी हामीले प्रमोट गर्नुपर्ने, यो इनिसिएटिभले धेरै धेरै यसको यसलाई बुस्ट दिन्छ.
1: हजुर हजुर, यो अघि तपाईँले चाड पर्वको कुरा गर्नुभयो र अहिले चाड पर्वमा पनि हामीले देख्दैछौँ सजावटको चिज होस्, दियो होस्, सबै प्राय लोकल प्रडक्ट मान्छेले प्रयोग गर्दैछ र यसले करोडौँको टर्नओभर पनि हुँदैछ, ग्रामीण अर्थव्यवस्थालाई यसले फाइदा पनि दिँदैछ र रोजगारको पनि अवसर प्रदान गरिरहेको छ. अब अलिकति म खादीको कुरा गरौँ र देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले चाड पर्वको बेलामा कमसे कम एउटा खादीको वस्त्र किन्ने आह्वान गर्नु र यो आह्वानको एउटा सार्थक परिणाम के देखिँदैछ भन्दाखेरि विगत 12 वर्षमा जुन खादी उद्योगको उत्पादन क्षमता थियो 1.34 लाख करोड, त्यो लक्ष्य हासिल गरेको छ र यति मात्रै होइन खादी कपडा वस्त्रहरूको जुन 1,110 करोडको बिक्री हुन्थ्यो त्यो आज 6,000 करोडको बिक्री पुगेको छ र यसलाई तपाईँले कुन दृष्टिकोणले
0: हेर्नुहोस्? पहिला त खादी लाउने कोही फ्यासनै थिएन, आजकल मोदीले गर्दा सबैले खादी लाउँदैछ.
1: हजुर,
0: मेरो पनि कुर्ताहरू खादीकै छ, राम्रो पनि देख्छ र हाम्रो ट्रेडिसनल इन्डस्ट्री पनि हो. हाम्रो अब वेदर हेरे भने पनि गर्मीको समयमा खादी लगायो भने त एकदमै राम्रो हुन्छ नि. यो मोदीको ग्यारेन्टी भन्नुहोस् न, मोदीजीले ग्यारेन्टी दिएर हाम्रो खादी र जो भिलेज इन्डस्ट्री भन्छ त्यसको धेरै धेरै फाइदा भएको छ.
1: हजुर,
0: तपाईँले भन्नुभयो 34 लाख करोडको फिगर भएको छ, हाम्रो लगभग 10 लाख इम्प्लॉयमेन्ट रोजगार पनि यो इनिसिएटिभले गराएको छ. मलाई लाग्दछ कि अब खादीको प्रडक्ट एउटा टिपिकल इक्जाम्पल भयो हाम्रो देशको. गान्धीजीले खादी लगाउनु हुन्थ्यो तर त्यहाँ र त्यो समयदेखि यहाँको एकदमै धेरै अन्तर छ. तर आजकल एउटा फ्यासनेबल चिज भयो. अब त मार्केट जानुहुन्छ तपाईँले खादी एकदमै फ्यासनेबल क्लोथ कपडाहरू पनि पाउनुहुन्छ, मान्छेले एकदम खुसीले खादी किन्दैछ.
1: हजुर,
0: किनभने प्रधानमन्त्री मोदीजीको यो एकदमै ठुलो एउटा सपना थियो कि हाम्रो ग्रामीण क्षेत्रको मान्छेलाई कसरी फाइदा हुन्छ. त म तपाईँलाई भन्छु, म पार्लियामेन्टमा हुँदा म संसदमा एउटा एकखेप मैले भाषण मैले यो पनि भने कि कङ्ग्रेसको जमानामा हाम्रो डिफेन्स इक्विपमेंट 80% इम्पोर्ट हुन्थ्यो र हाम्रो लोकल प्रोडक्सन त थिएनै थियो.
1: हजुर,
0: अहिले हाम्रो 60% एक्सपोर्ट हुन्छ, हाम्रो प्रोडक्सन 60% हाम्रो रिक्वायरमेन्ट र एक्सपोर्ट पनि एकदमै बढ्यो. त्यसले गर्दा हाम्रो मान्छेहरूको धेरै रोजगार पनि को अवसर भयो, हाम्रो डिफेन्स इन्डस्ट्री पनि एकदमै बढ्दैछ.
1: तपाईँले आज हामी चर्चा चौतारीको कार्यक्रममा हर्षवर्धन सिंहलाजीले प्रधानमन्त्री नरेन्द्र मोदीको भोकल फर लोकल आह्वानको के कति सार्थक परिणाम देश र हाम्रो क्षेत्र विशेष गरी दार्जिलिङमा हुँदैछ र देख्न पाइरहेका छौँ त्यसबारे सार गर्भित विषय राख्नुभयो. तपाईँलाई धेरै धेरै धन्यवाद र फेरि एकपल्ट नमस्कार. श्रोतागण, यो कार्यक्रम तपाईँहरूले हाम्रो युट्युब च्यानल @AIR खरसाङ तथा ट्विटर @AIR News खरसाङ अनि फेसबुक

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय रातिको 10:30 अनि 7 सेकेन्ड भयो। यसका साथ अब आजको हाम्रो अधिवेशन यही समाप्त हुन्छ। भोलि बिहान 6:22 पुनः उपस्थित हुनेछौँ एफएम 103.5 MHz प्रभातकालीन अधिवेशन लिएर। तबसम्मलाई